भएका छन्। भूकम्पको केन्द्रबिन्दु सारंगानी प्रान्तको तटबाट करिब 20 किलोमिटर टाढा समुद्रमा रहेको थियो। यसको धक्का सम्पूर्ण मिन्डाओ क्षेत्र तथा इण्डोनेसियाको सुलावेसी टापुसम्म महसुस गरिएको थियो। भूकम्पका कारण धेरै क्षेत्रमा भवनहरू क्षतिग्रस्त भएका छन्। बिजुली तथा खानेपानीको सम्पूर्ण आपूर्ति बन्द अवरूद्ध भएको छ भने विद्यालय र अस्पतालहरूमा समेत क्षति पुगेको छ। लगातार आइरहेको भूकम्पका पराक्रमका कारण हजारौं मानिस राहत शिविर तथा अस्थायी टेन्टहरूमा रात बिताउन बाध्य भएका छन्। खेल समाचार। फिफा विश्वकप फुटबल 2026 रेफ्रीले भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमार र अब्दुल कादिर अटानलाई अमेरिकाले प्रवेशमा अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालिया रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। आटन सन् 2018 फिफा रेफ्री रहेका छन्। उनी सन् 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। अमेरिकाका प्रवेश अनुमति नभएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्ने बारे विवरण सार्वजनिक गरेको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23 संस्करणको फिफा विश्वकप पछि भोलि बिहिबारदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ। मन्त्री परिषद विस्तार गृहमा सुधार नवप्रवर्तनमा महावीर दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृह मन्त्रीको निर्णय। प्रधानमन्त्रीले अभिव्यक्ति नसचाएसम्म विपक्षीले सदनको अवरोध जारी राख्न। पाँचौ शुक्ला महोत्सवका क्रममा चोरी भएको स्कूटर पोखराबाट बरामद। पानीमा डुबाएर मोबाइल नष्ट प्रकरणमा क्षतिपूर्ति माग्दै विद्यार्थीहरू सर्वोच्चमा। तनहुँ आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणमाको चालू वर्ष भन्दा 25,91,00,000 रूपियाँ रकम कम बजेट विनियोजन। सेप्टेम्बर 23 पोखरा दुवै सीधा उडान हुने। 10 महिनामा 19 खर्ब बढी रेमिट्यान्स भित्रियो। फिल्पिन्समा भूकम्प मृत्यु हुनेको संख्या 37 पुग्यो। 400 घाइते र विभाजित रकममा सोमली रेफ्री आटनलाई अफ्रिका प्रवेशमा रोक।

0: अवस्था म्यासेन्जरसम्म मेरो साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छन्। जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ बिहान 6 बजेको काया कैरन शुक्लागण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर।
14: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98-46-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहु।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847061268।
16: 9856602068।
12: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा।

0: र 98567 69 88।
1: हाम्रो मोबाइल पसल दुली गौडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
3: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
1: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्ग्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 98560 56 996।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111। मोबाइल 98562 9338 र 98028 22 938।
8: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथ फेर,
9: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562 62 099।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9855-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: Ahora juega 3 veces a la semana, lunes, miércoles.
6: संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर,

0: पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। नवनियुक्त मन्त्रीद्वय सुदन गुरूङ र महावीर कुनले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा पनि गर्नुभएको छ। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उहाँले हिजो पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल भ्युत्याउने घोषणा गर्नुभएको हो। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानको क्रममा यसअघि तयार पारिएका प्रतिवेदनको समेत अध्ययन गरिने बताउनुभयो। कार्यभार सम्हाल्दै वहाँले नवयुवा आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताउनु भएको छ। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गर्नुभयो। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको थियो। आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत सम्बन्धी प्रश्न उठेपछि गएको वैशाख 9 उहाँले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि उहाँको सम्पत्तिको स्रोतमाथि छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले अस्ति शुक्रबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन बुझाएको 4 दिनमा गुरूङलाई गृहको जिम्मेवारी दिएको हो। यसैबीच स्वतन्त्र सांसद महावीर पुन पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीको जिम्मेवारी पाएका पुनले पनि हिजो शपथ ग्रहण गरे लगत्तै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। वहाँले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढ़ाउन रात दिन काम गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
8: चालू आर्थिक वर्षको 10 महिनामा 19,16,90,00,000,00 रूपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। वैशाख मसान्तसम्म रेमिटेन्स 24.2% बढ़ेर 19,16,90,00,000,00 रूपियाँ पुगेको छ। वैशाख 1 महिनामा मात्रै रेमिटेन्स 2,57,00,000,00,000 रूपियाँ भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा 41.2% बढ़ी देखिन्छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने कमी देखिएको छ। 10 महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या 3,35,510 रहेको छ, जुन अघिल्लो वर्ष 4,05,610 थियो। यसै गरी पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेर 2,26,364 पुगेको छ। अघिल्लो वर्ष यो संख्या 2,80,314 थियो। समग्रमा श्रम स्वीकृति लिनेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह निरन्तर बढ़िरहेको छ। डलर बलियो बन्दा रेमिटेन्स आप्रवाह बढ़न सहयोग पुगेको देखिन्छ। यसैगरी चालू आर्थिक वर्ष 2082/83 10 महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप 9.4% वृद्धि भई 79,49,28,00,00,000,00 पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो निक्षेप 6.2% बढ़ेको थियो। वार्षिक बिन्दुगत आधारमा 2083/84 वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा क्षेत्रमा रहेको निक्षेप 16% बढ़ेको छ। यसै गरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 10 महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ, तर आन्तरिक उत्पादन, बजार माग र सरकारी वित्त व्यवस्थापनमा भने संरचनात्मक चुनौतीहरू कायम रहेको छ। आजका विभिन्न पत्र पत्रिकामा खबर छ।
7: सरकारले एकैसाथ झण्डै 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्यमा सरकार लागेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एकपटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। विधेयकले ऐनको रूप लिए एकैपटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताब खानाले सरकारलाई जानकारी दिएको छ। हरेक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000-3,000 हुन्छ। किताब खानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। एकैपटक झण्डै 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: रसुवा र मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी साधन ईभीका सम्बन्धमा छानबिन चलिरहँदा अर्थ मन्त्रालयले भने सबै सवारी साधन नियमसंगत रूपमै जाँच पास भएको स्पष्टीकरण दिएको छ। अर्थकै मातहत रहेको भन्सार विभागका निर्देशक भूपाल राज साक्यको संयोजकत्वमा मुस्ताङको कोरला र अर्का निर्देशक सुरेन्द्र पाण्डेको संयोजकत्वमा रसुवाबाट भित्रिएका गाड़ीका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको छ। प्रतिवेदन आइसकेको छैन। स्रोतका अनुसार अध्ययन प्रतिवेदन तयार हुँदैछ, तर समितिले प्रतिवेदन नबुझाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति मार्फत सबै विद्युतीय गाड़ी नियमसंगत तरिकाले जाँच पास भएको उल्लेख गर्नुभएको छ। बजेटको मुखैमा रसुवाबाट 200 भन्दा बढ़ी र कोरालाबाट 649 विद्युतीय गाड़ी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका हुन् जारी विज्ञप्तिमा भनिएको छ। यी गाड़ी आयात गर्ने व्यवसायीहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ़ने वा घट्ने सूचना पाएको भन्ने विषय निराधार छ। अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाले जारी गरेको विज्ञप्ति अनुसार कोरला नाकाबाट बीवाईडी गाड़ी जेठ 8-13 गतेसम्म जाँच पास भएर नेपाल भित्रिएका हुन्। कान्तिपुरमा खबर छ।
7: काया कैरनमा अनौपचारिक क्षेत्रका सफाई कर्मीको अवस्थाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा, विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता, रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो सभा 19 खर्ब, आन्तरिक अर्थतन्त्र चुनौतीमै एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिदै, छानबिन समितिले प्रतिवेदन नबुझाउँदै सबै विद्युतीय अगाड़ी नियमसंगत तरिकाले जाँच पास भएको अर्थ मन्त्रालयको भनाई लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. शहरी क्षेत्रको फोहोर व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रका सफाई कर्मीहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्. साइकल दोड्याएर खाली सिसी पुराना कागज भन्दै घर घरमा डुल्ने संकलकहरूदेखि ठूलो बोरा बोकेर सड़क तथा नदी किनार र फोहोर थुपारेको ठाउँमा काम लाग्ने फोहोर खोज्नेहरू ले फोहोरको पुनः प्रयोगमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्. उनीहरूको कामले लुकेको फोहोर निकालेर पर्यावरण सुधारमा भूमिका खेल्छ भने फोहोरलाई आमदानीको स्रोत पनि बनाउँछ. तर यो काम गर्नेहरू भने आर्थिक, सामाजिक र व्यावसायिक समस्यासँग जुधिरहेका छन्. थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट.
4: फोहोर कपड़ा लगाएका, साइकल डोड्याउने, ठूलो बोरामा फोहोर बोक्ने वा फोहोरको थुप्रोमा गएर फोहोर छान्ने, उनीहरू कैयौं समस्यामाथि अरूको गाली खाएर पनि चुपचाप काम गरिरहेका हुन्छन्। घर घरमा फोहोर किन्न जाँदा 5 रूपियाँमा बार्गेनिङ गर्नुपर्छ, सड़कमा हप्काई खानुपर्छ. उनीहरूको पेसाबारे अध्ययन गर्नुभएकी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियस्मा श्रेष्ठ उनीहरू सामाजिक रूपमा निकै पीड़ित रहेका बताउनुहुन्छ.
5: सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ. इकोनोमिक ब्याकग्राउण्ड र सोसियल ब्याकग्राउण्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ. फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त, होइन? त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगिराख्नु भएको छ.
4: आर्थिक रूपमा कमजोर, प्राय कम शिक्षित अनि फोहोरको पेसा धेरैले सम्मान गर्नुपर्छ भन्ने नै ठान्दैनन्। त्योसँगै व्यावसायिक समस्या पनि उस्तै छ. आमदानी कम, शौचालय खानेपानी जस्ता आधारभूत सुविधा छैन अनि दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ.
5: चप्पल आएर फोहोर कलेक्ट गर्न जानुहुन्छ, कति ठाउँमा सिसाहरूले काटेको छ, पन्जा छैन, डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ. रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो, अहिलेसम्म सिधै हुन सकेको छैन, यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ, होइन? एकदम खट्नुपर्ने काम छ, होइन? तर उहाँहरूलाई बेसिक फेसिलिटी, पानीको उपलब्ध छैन, वासरूम जानको लागि सुविधा छैन. सो यो भनेको त एकदम नराम्रो हो नि त, होइन?
4: उनीहरू समस्या भोगेर पनि रोजीरोटीका लागि खटिरहेका छन्. उनीहरूले गरेको कामबाट पर्यावरण सुधार अनि फोहोरलाई आर्थिक स्रोत बनाउन खेलेको भूमिका बारे धेरैले वास्ता गरेको पाइँदैन. त्यसैले न त समाजले सम्मान गर्छ, न त पालिकाहरूले उनीहरूको तथ्याङ्क लिनुपर्छ भन्ने समेत ठान्छन्.
5: इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, त्यो सँगै सँगै आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि. अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ, होइन? तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त. उहाँहरूले त आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोज कार्यको लागि कत्रो ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ, होइन? तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ.
4: अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरू आर्थिक, सामाजिक, व्यावसायिक सुरक्षा लगायतका जोखिममा छन्। सबैले उनीहरूको भूमिका बुझेर सम्मान गर्नुका साथै पालिकाहरूले मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने फोहोर व्यवस्थापन नीति तथा सक्रिय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ बताउनुहुन्छ।
5: सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बीमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मोनिटरिङ लेभलमा हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन, त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ। किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन, त्यही भएर चाहिँ एउटा महिनामा यति तलब चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भएन।
4: शहरीकरणसँगै फोहोर व्यवस्थापन मुख्य समस्या बन्दै गएको छ अनि शहर सफा गर्ने मान्छेको जीवन नै फोहोर हुनु हाम्रो सामाजिक असफलताको प्रमाण हो। अनौपचारिक सफाई कर्मीहरूको सम्मान, सुरक्षा र समृद्धि मानवीय दायित्व मात्र नभई एउटा स्वस्थ र न्यायपूर्ण समाजको अनिवार्य शर्त पनि हो। पेसालाई सम्मानित बनाउन घर घरमा दृष्टिकोण बदल्नुसँगै पालिकाहरूले मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्छ।
2: फोहोर व्यवस्थापन र अनौपचारिक सफाई कर्मीको अवस्थाबारे फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गंगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि
13: आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
13: है, ब्रिजेश ज्वेलर्स। स्वास्थ्य संगठनले अनुरोध गरेको छ। गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता एआई कम्पनी मध्ये एक ओपन एआईले सम्भावित सार्वजनिक शेयर निष्कासन आईपीओ तर्फ महत्वपूर्ण कदम चालेको छ। कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग समक्ष आवश्यक दर्ता विवरणको प्रारम्भिक मस्यौदा गोप्य रूपमा पेश गरेको जनाएको छ। कम्पनीले अहिलेसम्म सार्वजनिक रूपमा शेयर बिक्री गर्ने समयबारे कुनै निर्णय नभएको जनाएको छ। यो प्रक्रिया पूरा भएपछि आवश्यक परे कम्पनीले छिट्टै शेयर बजारमा प्रवेश गर्न सक्ने बाटो खुल्ला हुनेछ। ओपन एआईले जारी गरेको विज्ञप्तीमा यो घोषणा अमेरिकी धितोपत्र ऐन अन्तर्गतको सम्बन्धित व्यवस्था अनुसार गरिएको र यसलाई शेयर बिक्रीको प्रस्ताव वा खरिदका लागि आह्वानका रूपमा लिन नहुने उल्लेख गरेको छ। कम्पनीका अनुसार भविष्यमा कुनै पनि प्रकारको शेयर निष्कासन गरिए त्यसका लागि आयोगमा औपचारिक दर्ता विवरण पेश गरिनेछ र कानूनी प्रक्रिया पूरा गरिनेछ। कृत्रिम बुद्धिमत्ता क्षेत्रको तीव्र विस्तारका बीच ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारले चासोका साथ हेरिरहेछ।
13: अब खेल खबर। एसीसी महिला टी20 प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्ने नेपालले यो प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेट र भूटानलाई 51 रनले हराउँदै अन्तिम 8 स्थान बनाएको हो। थाइल्याण्डले जापान, म्यानमार, मंगोलिया र बहराइनलाई पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र थाइल्याण्ड बीच अहिलेसम्म 6 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। ती सबै खेलमा नेपाल पराजित भएको छ।
2: एउटा विश्वकप फुटबलको खबर। विश्वकप फुटबलको सबैभन्दा ठूलो उत्सव हो फिफा विश्वकप, जसको 23 संस्करण भोलि रातीदेखि उत्तर अमेरिकामा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकप धेरै अर्थमा ऐतिहासिक पनि बन्दैछ। पहिलो पटक 48 देश सहभागी विश्वकपमा उज्बेकिस्तान, जोर्डन, केप भेर्दे र कुरा साओले डेब्यू गर्दैछन् भने 5 विश्व विजेता ब्राजिलले लगातार 23 संस्करणमा सहभागिता जनाउँदै आफ्नो अद्वितीय कीर्तिमानलाई निरन्तरता दिनेछ। तीन देशका 16 शहरमा हुने रोमाञ्चक 104 खेलपछि एक टोलीले विश्वकप फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ। अब केही खबर संक्षेपमा। इजरायल जानका लागि लिँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क समेत बढ़ी लिएको विरोधका स्वरूप हिजो भएको झडपका कारण परीक्षा स्थगित गरिएको हो। परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध गरेपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना निकालेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको खबर कारोबार दैनिकले छापेको छ।
13: दैनिक उपभोग्य वस्तु लगायत 25 सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाइने बनाएको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ती क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ।
3: तोलाको वचन खोलामा
2: उखान सँगै हामी कायाकै रनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नवनियुक्त मन्त्री गुरूङ र पुनद्वारा पदभार ग्रहण। दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरूङको घोषणा। विज्ञान र प्रविधिको विकासमा काम गर्ने पुनको प्रतिबद्धता।
2: रेमिट्यान्स बढ़ेको बढ़ै, वैशाखसम्म भित्रियो 19 खर्ब। आन्तरिक अर्थतन्त्र चुनौतीमै, एकैपटक झण्डै 10,000 कर्मचारीलाई विदा गरिँदै।
3: फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अनौपचारिक क्षेत्रका सफाई कर्मीहरू अत्यधिक समस्या भोग्न बाध्य। तथ्याङ्क संकलन सहित कामको मापदण्ड तोकेर कार्यान्वयन गर्नुपर्ने विज्ञको भनाई।
2: एआई पूर्वाधार विस्तारका लागि ओपन एआईको ठूलो वित्तीय योजना सार्वजनिक। ओपन एआईको सम्भावित सार्वजनिक निष्कासनलाई विश्व प्रविधि र वित्तीय बजारको पनि चासो।
3: र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन सुदन गुरूङ फेरि गृह मन्त्रालयमा फर्किएको विषयसँग सम्बन्धित छ। यहाँ गृह मन्त्रालयको कार्यालयमा गृहमन्त्री भित्र लेखिएको प्लेट छ, त्यहीनेर ढोकाबाट दुईजनाले भित्र हेर्दै भन्दैछन्, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र? हेर्दा हेर्दै अभूतपूर्व पो हुनुभयो अघि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौड़ा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुल कुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
7: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98 4 60 61 268
8: 98 5 60 60 268।
0: हाम्रो मोबाइल पसल दुलीगौडामा
3: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 996।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
14: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ सात फेर,
11: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चन्द्रिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे।

0: डायल 98562609
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98176692
3: कता हिँडेको आइफोन हातमा लिएर
4: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
3: लौ तँलाई थाहा छैन दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
4: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463231811
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ
5: ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
3: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0635414194 मोबाइल 98560206630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
10: शुक्ला गण्डकी एफएम 97.6
11: यिनीहरूले चाहिँ अस्वाभाविक तरिकाले जे देखाइरहेको छ त्यो चाहिँ गलत छ हेर्नुहोस् कुरा चाहिँ के हो भने यो देशको राष्ट्रियताको सन्दर्भमा कसैले पनि झुक्दैन र इभन प्रधानमन्त्री म बेलायतीलाई राखेर भए पनि ती नक्साको चरा आयो भने टुङ्ग्याउँछु भन्ने
12: सहजीकरण गर्नुहोला र अहिलेको अवस्थामा अब बालिन शाहजी देशको प्रधानमन्त्री उहाँले बोलेको कुरालाई लिएर प्रतिपक्षीहरूले चाहिँ संसद अवरोध गरिरहनु भएको छ जवाफ माग पनि गर्नु भएको छ मलाई याद छ हिजो केपी शर्मा ओलीले संसदमा केही त्यस्ता 22 शब्दहरू बोल्दा 74 साल जस्तो लाग्छ निम्ठरो शब्द लगायतका शब्दहरू संसदका रेकर्डबाट हटाइएका कुरा छन् यो त देशको कुरा हो सीमाको कुरा हो राष्ट्रको गरिमाको कुरा हो होइन यसलाई भारतका एसडी मुनि लगायतहरूले चाहिँ स्वागत गरेका छन् बालिनजीको बोलीलाई भन्दा यो कुरामा संवेदनशील बन्नु पर्दैन राष्ट्रिय स्वतन्त्र पार्टी आज
11: होइन, राष्ट्रिय स्वतन्त्र पार्टी पनि संवेदनशील छ, सरकार पनि संवेदनशील छ, परराष्ट्र मन्त्रालयले तत्समयमा नै चाहिँ एउटा चाहिँ ऊ सार्वजनिक जानकारीका लागि नोटिस पनि आह्वान गरेको थियो। त्यो विषयमा हाम्रा सीमाको सन्दर्भमा भएका अभिलेखहरूको सन्दर्भमा पनि राज्यले भोलि सार्वजनिक गर्दै जाला, ती कुराहरू एउटा ठाउँमा छन्। तर जसरी तपाईँको चाहिँ यो गोरु के अरे हलो अड्काएर गोरु छुट्ने प्रचलन छ, अर्थात एउटा चाहिँ कुनै न कुनै चिजलाई बोकेर बजेट जस्तो संवेदनशील विषय संसदमा छलफलै हुन नदिने जुन किसिमको पिगडम गरिराखेका छ, जुन किसिमको पाण्डव नृत्य देखाइराखेका छ, यसले त देशलाई भलो गर्दैन नि। अब पनि हामी
12: प्रधानमन्त्रीले जे पनि बोल्न मिल्ने होइन, सत्तापक्षीले चाहिँ व्यवस्थापिका के अरे कार्यपालिकाले व्यवस्थापिकालाई बन्धक बनाउन पनि मिल्ने, उपस्थित पनि भइ नदिनु पर्ने, जनताको चाहिँ एउटा होइन यो आवाज मुखरित गर्ने थलोमालाई चाहिँ आफ्नो ढंगले चलाउन मिल्ने, अनि प्रतिपक्षीले मात्रै चाहिँ देख्ने प्रतिपक्षीले गरेका कुरा।
11: सर्वदलीय बैठक पार्टी सभापतिज्यूले आह्वान गर्दा भन्नुभएको थियो त सरकारका तर्फबाट, सरकार भनेको बालेन शाह प्रधानमन्त्रीज्यू मात्रै होइन नि, सरकार भनेको सबै मन्त्रीहरू पनि सरकार हुन् नि। सरकारको तर्फबाट परराष्ट्र मन्त्रीले किनभने कतिपय सीमाको कुराको सन्दर्भमा परराष्ट्र मन्त्रीले, स्वास्थ्यको विषयको सन्दर्भमा स्वास्थ्य मन्त्रीले, शिक्षाको विषयको सन्दर्भलाई शिक्षा मन्त्रीले जवाब दिनु पनि तपाईँको सरकारले जवाब दिएको विषय प्रधानमन्त्रीय प्रणालीको विषय हुन्छ नि। ती कुरालाई पनि म मान्दै मान्दिनँ भन्नु, अथवा सरकारले जवाब दिन्छ भन्दा पनि संसद चल्नै दिन्न भन्नु, इभन बरू एकदेखि अर्कोतिर चाहिँ गएर चाहिँ अर्थमन्त्रीमाथि पनि अनावश्यक तपाईँको चाहिँ टिका टिप्पणीतर्फ सुरु गर्नु भनेको चाहिँ के हो भने, यो देश बनाउँछन् यिनीहरूले, बनायो भने हामी सधैँका लागि रसातलमा जान्छौ, त्यसैले केही न केही अवरोध गरेर संसदमा यही किसिमको चाहिँ गतिरोध चाहिँ स्थापित गरेर हामी राजनीतिक चाहिँ जोगाउन सक्छौ कि विरासत भन्नेमा उहाँहरू लाग्नु भएको छ। त्यो अवस्थाका छैन
12: अर्थमन्त्रीमाथि पनि त प्रश्न त उठ्यो नि त होइन, ती गाडीहरू ती बीवाईडी गाडीहरू चाहिँ कसरी चाहिँ भन्सारमा त्यसरी भित्रिए, करका दर चाहिँ किन हेरफेर भए, सदनमा एउटा पछि चाहिँ किन चाहिँ वेबसाइटमा अर्को राखियो, संसदलाई संसदको सचिवालयलाई किन त्यो पत्र लेख्न लगाइयो, प्रश्नहरूले त घेरिए नि त होइन अर्थमन्त्रीज्यू पनि।
11: होइन सुन्नु न, प्रश्न त जबरजस्त निकाल्न पनि पाइयो, प्रश्नको सन्दर्भमा अर्थमन्त्रीज्यूले मलाई ओन्ली 10 मिनट दिनुहोस् संसदमा, सबैका लागि त्यो प्रश्न चाहिँ ननिस्कने गरी म उत्तर दिन्छु र प्रत्येक नेपाली नागरिकले चित्त बुझाउन सक्छु भन्नु, किन नदिए प्रश्न गर्ने उत्तर दिने चाहिँ स्थान नदिने संसदलाई चाहिँ प्रतिपक्षको हो सांसद भन्ने नाममा सत्ता सरकारलाई उपस्थित हुनै नदिने, उपस्थित हुन्छु भनेर हुनु नदिने, यो पनि हुन्छ त
12: उपस्थित हुन त के गाह्रो छ, दुई तिहाई छ, नजिकबाट मजाले उपस्थित भएर आफ्ना कुराहरू राख्न सकिन्छ होइन, हिजोका दिनमा राखियो
11: तिहाई छ भन्दैमा कार पेलिने पेलेर जाने परिस्थितिमा जानु हुँदैन नि। लोकतन्त्र भने अधिकतम अन्तिम अवस्थासम्म त संसदीय मूल्य र मान्यतालाई कायम रहेर एकजना मान्य सांसदज्यूको चाहिँ उठेर चाहिँ उठ्नुभयो भने पनि संसद अगाडि नबढाउने हाम्रो अन्तर्राष्ट्रिय परम्परालाई पनि कायमै राख्नुपर्छ नि। अब अन्तिम अवस्था भयो भने पो अर्को कुरा छ त, त्यसैले दुई तिहाई छ भन्दैमा फेरि सरकार त्यतातर्फ जानु हुँदैन र जाँदैन।
12: जाँदा जाँदै जिल्ला अधिवेशनमा जताततै चाहिँ रवि लामे छानेजी पार्टी सभापति अझै स्ट्रङ भएर अब वैधानिक तवरले चाहिँ एकदम बलियो ढंगले एकछत्र रूपमा अगाडि आउनुभयो होइन, त्यहाँ चाहिँ कतिपय खुरापात भित्र गर्न खोजिएको थियो भन्ने विषय पनि आएका छन्, तर रवि लामे छाने नै अबको विकल्प, अबका केही वर्षहरूको विकल्प उहाँ नै हो भन्ने ढंगले पार्टी अगाडि बढ्यो है।
11: त्यो जिल्ला अधिवेशनहरूमा कुनै गलत केही भएको छैन, त्यो अनर्गल प्रचारबाजी र अनर्गल समाचारहरू हुन्,
12: होइन फाइट पनि भएको छ, हानाहान पनि भएको छ, अहिले देखिरहेको छौ दृश्य त, हानाहान पनि भएको छ धेरै,
11: त्यो सामान्य तलमाथि हुने एउटा कुरा भयो, तर त्यो तलमाथि भएकाहरू कुनै रवि लामिछानेज्यू सभापतिज्यू प्रधानमन्त्रीज्यू बालेन शाहसँग केन्द्रित पनि होइन, तल्लो लेभलमा आफ्नो तहमा भएका ती सामान्य छिटफुट घटना बाहेक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अधिवेशनहरू पोस्टमा सफल तरिकाले अगाडि बढेका छन्। अब चाहिँ महाधिवेशनले सामान्यतया चाहिँ यो अगाडिदेखि नेपाली नागरिकै मनमनमा बसेको एउटा नाम हो पार्टी सभापति रविन्द्र पिछाडि, जसको विकल्प नेपाली समाजमा राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन अरू दललाई गएर सोध्नुभयो भने पनि, एउटा न्युट्रल मान्छेलाई गएर सोध्नुभयो भने पनि आज रवि लामिछाने विकल्प छैन भन्छ के हामी यो देश।
12: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आगामी दिनको शुभकामना, नमस्कार।
11: धन्यवाद।
12: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता योग्यमणि नेउपाने आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।
13: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
14: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोन फाइबर निट।
12: यतिखेर हाम्रो बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
15: नमस्कार, धन्यवाद।
12: कार्यक्रमको शुभारम्भमै यहाँले फेसबुक अर्थात सामाजिक सञ्जालमा लेखेको एउटा विषयबाट म उठान गर्न चाहन्छु। जतिसुकै दोषी किन नहोस्, सुदन गुरूङलाई गृहमन्त्रीबाट रोक्ने तागत बालेन्द्र शाह र यो मुलुकसँग थिएन बुझिस भनेर चाहिँ तपाईँले जुन स्ट्याटस लेख्नुभयो, यसको अन्तर्य के हो?
15: मैले चाहिँ वास्तवमा यो सोसियल मिडियामा त के हुन्छ भने एउटा हल्का फुल्का टिप्पणीहरूलाई चाहिँ हल्का फुल्का ढंगले चाहिँ प्रस्तुत गर्ने गरिन्छ, त्यहाँ त्यति गम्भीर कुरा हुँदा पनि हुँदैन।
12: तर
15: मैले त्यहाँ भन्न खोजेको कुरा के हो भने जसका जो जसको चाहिँ दोष उप

0: जुन खालको चाहिँ आरोप छ त्यसको बारेमा चाहिँ उनले प्रश्न गर्नुपर्छ। उनले चाहिँ पानी बाँध्न हिँडेको भनेको छ, उनले चाहिँ विभिन्न खालका चाहिँ उकसाटका कुराहरू गरेका छन्, त्यसमा प्रश्न हुनुपर्छ। यत्रो चाहिँ आगजनी भएको छ, त्यो आगजनीमा चाहिँ उनको संलग्नताका कुराहरू छन्, यी मानव अधिकार आयोगको चाहिँ रिपोर्टमा चाहिँ उनलाई पोलेको छ, यी सबै कुरा हुँदाहुँदै गृहमन्त्रीमा लिएर जाने भनेको त यो देश यो मुलुकको चाहिँ विधि विधानलाई चाहिँ समाप्त पार्नलाई जुन जुन खालको चाहिँ चलखेल हिजो थिए त्योभन्दा कैयौं गुणा चाहिँ चलखेल अहिले भइरहेछ। र एउटा चाहिँ सुदन गुरुङ नहुने हो भने यो देशमा गृहमन्त्री बन्न लायक एकजना मान्छे पनि छैन भन्ने
1: प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लगायतकाहरूको चाहना बमोजिम भन्दा पनि अर्कै शक्तिको चाहना बमोजिम सुदन गुरुङ फर्किए भन्ने आशय हो तपाईँको शंका हो?
0: होइन, मलाई त के हो भने स्वयं चाहिँ त्यो पार्टीको सरकारै चाहिँ कसरी चाहिँ बन्यो र कसरी बनिरहेछ भन्ने नै शंका हो। किनभने जुन जुन प्रकृतिबाट चाहिँ यी कामहरू भइरहेछन्, यी कामहरू चाहिँ एउटा स्वाभाविक ढंगले चाहिँ भइराखेका छैन। होइन, जुन चाहिँ जुन जुन जुन चाहिँ तरिकाले चाहिँ यो गृह मन्त्रालयलाई चाहिँ जुन ढंगले बालेन्द्र शाहले चलाउन खोजिरहेछन् कि अरू कसैले चलाउन खोजिरह्यो, र सुदन गुरुङको चाहिँ गृहमन्त्रीबाट उनले चाहिँ राजीनामा दिन बाध्य भएपछिकै स्ट्याटस तपाईँले हेर्नुभयो भने यति आपत्तिजनक छ, जो कि स्वयं चाहिँ बालेन्द्र शाहलाई चाहिँ उनले थर्काइरहेछन्। भनेपछि यो के हो चाहिँ, एउटा सुदन गुरुङलाई कन्ट्रोल गर्न नसक्ने चाहिँ यो राज्यको मेकानिजम भइसकेपछि यो देश कतातिर जाँदैछ त? यो चाहिँ मलाई आपत्ति हो।
1: यसको मतलब सुदन गुरुङमाथि भएको छानबिन प्रतिवेदन माथि पनि शंका
0: छ। के छानबिन हो? त्यो छानबिन भने त त्यो बेकार कुरा हो, कहाँ छानबिन भएको छ? त्यो छानबिनको नाटक जुन मञ्चन गरियो, यो सरकारको वैधानिकतालाई चाहिँ त्यसैले नै चुनौती दिँदै गइरहेछ। हुन त मैले पहिलो दिनदेखि नै उठाएको हो, जति बालेन्द्र शाहका चाहिँ क्रियाकलापहरू जति चाहिँ यो सत्तालाई अवैधानिक बनाउन छ, त्यति नै यसभन्दा अगाडि केपी ओलीले आफूले चाहिँ विभिन्न खालका अन्तसन्त कुरा गरेर र त्यो अन्तसन्त चाहिँ बोलेर चाहिँ त्यो सरकारको वैधानिकतालाई समाप्त पारेर आफ्नो यो हालत भइरहेछ। बालेन्द्र शाहले चाहिँ दिन प्रतिदिन जुन कामहरू गरिरहेछन् उनी धेरै बोल्दैनन्, तर फेसबुक स्ट्याटस र उनले गरेका कामबाट यसको वैधानिकता समाप्त हुँदै गइरहेछ। अहिले चाहिँ बालेन्द्र शाहकै 25-30 चाहिँ गल्तीहरू भइसके, जबकि अझै 3 महिना 100 दिन पूरा कट्या छैन। 100 दिन भित्र यो खालको ताण्डव र यो खालको चाहिँ त्यो सत्तालाई नै अवैधानिक बनाउन उनका जुन क्रियाकलापहरू आएर आम वृत्तमा आम नागरिक तहमा जुन चाहिँ आलोचना भइरहेछ, यो चाहिँ यो सरकारले चाहिँ गम्भीरतापूर्वक सच्याउला भनेको त झन् त्यसलाई चाहिँ झन् बढी चाहिँ
1: होइन, छानबिन समितिका संयोजक अच्युत प्रसाद भण्डारीजीसँग पनि मैले दुई पटक यही बसमा कुराकानी गरेका छु। उहाँले चाहिँ दुधको दुध पानीको पानी नै हामी ल्याउँछौ, प्रतिवेदन एकदम फियर आउँछ, प्रतिवेदनमा कसैले नि शंका गर्न मिल्दैन भन्ने खालको दावी गर्नुभएको थियो क्या 2-3 दिन अगाडि मात्रै।
0: होइन, थियो त उनीहरूले भन्ने कुरा त त्यो छानबिन कसरी बन्यो कसले बनायो भन्ने कुरा नै त्यो आफैमा चाहिँ त्यसको प्रक्रिया नै पहिलो कुरा त त्यसको त्यो पहिला पनि यस्ता छानबिन समितिहरू बन्थे, आफैले चाहिँ छानबिन समितिहरू बनाउँथे, आफैलाई चाहिँ सफाई दिन्थे, त्यही नै भएको एउटा नाटक मञ्चन भन्दा बढी मैले केही छान्दिन।
1: यसको मतलब चाहिँ सुदन गुरुङ फेरि गृहमन्त्रीमा फर्किसके पछाडि उनले 4 निर्णय गरेका छन्। दरबार हत्याकाण्डको विषयलाई छानबिन गर्छु भन्ने विषय निकै चर्चाको विषय छ, यसभित्रका केही रहस्यहरू हुन्? दरबार हत्याकाण्डको फाइल
0: त्यो वाइयात कुरा हो, त्यो यही सुदन गुरुङ चाहिँ आउनलाई बाँकी थियो र अनि दरबार हत्याकाण्डको छानबिन नभएको हो। र इतिहासमा यस्ता हत्याकाण्ड चाहिँ जोन एफ केनेडीको चाहिँ हत्या भएको पनि अहिलेसम्म अमेरिका पत्ता लागेको छैन। त्यसुनाले चाहिँ यस्ता चाहिँ फन्टुस कुराहरू चाहिँ गरेर आजका समस्याहरू समाधान गर्ने हो त आफ्नो हैसियत भन्दा चाहिँ ठूला कुरा गर्ने होइन। त्यो चाहिँ सुदन गुरुङको हैसियत के हो भन्ने कुरा चाहिँ सबै आम नागरिकलाई थाहा छ। त्यसुनाले उनले त दरबार नागरिक त भेडाहरूको यो भेडाहरूको बगालमा तपाईँ चाहिँ नेपाली जनता भेडो भनेर त्यसै भने होइन गणेशमानले हेर्नु। र अहिले त नेपालमा चाहिँ 50 साल यता त तपाईँले हेर्नुभयो भने अलिकति राम्रो चाहिँ ब्रेन भएको मान्छे नै यहाँ बस्या छैन। र ती बाहिर गइसकेपछि चाहिँ नेपालको राजनीतिमा सबभन्दा बढी चासो चाहिँ नेपाल छोडेकाहरूको छ फेरि, जसलाई नेपालको विषयवस्तुबारे केही पनि थाहा छैन, उनी नै सबैभन्दा बढी चाहिँ राजनीति कुरा गरिरहेका हुन्छन्। त्यसैले यो मुलुकको जुन अधोपतन हो, मैले त पहिले नै स्ट्याटसै लेखेका थिएँ उनी गृहमन्त्री भएको दिन। बीपी कोइराला नेपालको चाहिँ लोकतान्त्रिक आन्दोलनको पहिलो गृहमन्त्री भए जो नेपालमा चाहिँ प्रजातन्त्र आएपछि, र सुदन गुरुङ चाहिँ प्रधान गृहमन्त्री भइसकेपछि नेपालको यो 75 वर्षको इतिहास हेर्नुभयो भने जुन चाहिँ बीपी कोइराला पछि त अहिले बीपी कोइराला भन्दा पनि अझ ठूलो चिन्तक, बीपी कोइराला भन्दा अझ साहित्यको अनुराग

0: बीपी कोइराला भन्दा अझ चाहिँ उच्च स्तरको राजनीतिज्ञ हुनुपर्ने हो, तर हामी चाहिँ आउँदै आउँदै कहाँ गयौं भन्दाखेरि एउटा चाहिँ सड़कमा हिजो आन्दोलनमा चाहिँ पानी बाँड्ने मान्छे, अनि चाहिँ त्यो मान्छे चाहिँ अहिले चाहिँ सत्ता सरकार सबै फालिदिन्छु भन्छ एक्लै होइन, अनि त्यो मान्छेलाई गृहमन्त्री बनाउने ठाउँमा आइपुग्यौं। यो भनेको नेपाली राजनीति चाहिँ यस्तो एउटा गहिरो खोजमा चाहिँ गएर चाहिँ यो खस्यो, यहाँभन्दा तल जाने अब ठाउँ नै छैन कि। अब यो राजनीतिप्रति टिप्पणी गर्नु नै बेकार कुरा हो, मलाई त रुचि पनि छैन अहिले, तपाईँहरूले भनिरहनुहुन्छ तर मलाई चाहिँ त्यो रुचि किन छैन भन्नुहुन्छ नि, त्यो राजनीति मरिसक्यो, त्यो मरिसकेको राजनीतिको बारेमा अब त्यसको जुवा उखाल्नको लागि चाहिँ त्यो कामै छैन कि केही पनि। नेपालीहरूको टिप्पणी सामाजिक सञ्जालमा उनीहरूका गाली गलौज होइन, मलाई फलो गर्ने भन्दा बढी मैले ब्लक गरेका छु हेर्नुहोस्, किनभने उनीहरूलाई गाली भन्दा केही पनि आउँदैन कि। कोही प्रत्येक मान्छेलाई गाली गर्नको लागि चाहिँ एक लाख मान्छेहरू चाहिँ तयार भएर बसिरहेछन् भने यो देश कहीँ माथि जान्छ?
1: होइन, देशको सुशासनका लागि भनेर जनताले दुईटै नजिकको सरकार होइन राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरे कि सुशासनका आयामहरू पनि हामी ल्याउँछौं थप्छौं भन्ने ढंगले चाहिँ सरकार अगाडि बढ़ा छ। प्रधानमन्त्रीका कतिपय एक्सनहरूमा चाहिँ जनताहरूले पनि साथ दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा पनि राम्रै स्वागत भएको स्थिति छ। होइन, एक किसिमको अलिक उत्साह छैन देश बन्छ भन्ने कुरामा?
0: होइन, मलाई चाहिँ देश बन्ने भने के हो, मुलुकको बजेट तपाईँले देखिहाल्नुभयो, देश बन्ने भनेको कुनै चाहिँ फन्टुस चाहिँ दुईजना मान्छेले चाहिँ म देश बनाउँछु, देश बनाउने हुटुटी नेपालीहरूको अहिले सबभन्दा ठूलो रोग भनेको यो देश बनाउँछु भन्ने हो। यो देश बनाउँछु भन्ने यो सस्तो चाहिँ आडम्बर यो शब्द जुन छ नि, यो शब्द उच्चारण गर्ने लगाएर थुन्दिनु पर्ने स्थिति आइसक्यो। देश बनाउँछु भन्ने अनि चाहिँ प्रत्येक ठाउँमा चाहिँ आगो लाउँदै हिँड्ने मान्छेहरू अनि त्यसले देश बनाउँछ। तपाईँ चाहिँ अहिलेका सांसदहरूका अभिव्यक्तिहरू सुन्नुहोस्, उनीहरूको चाहिँ उनीहरूका कुराहरू सुन्नुहोस्। देश बनाउने होइन, पहिला आफू मान्छे बन्न सिक्न पर्यो, पहिला यो पार्टीका मान्छेहरूले पहिला मान्छे बन्न सिक्नु पर्यो, मान्छे बनेपछि

0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560705544।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। जिन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका शिक्षा मन्त्री महावीर पुन तथा सम्पत्ति विवादमा यसअघि राजीनामा दिएका पूर्व गृहमन्त्री सुदन गुरूङ पुनः मन्त्री बन्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राजीनामा दिएको 2 महिनापछि रासोपाका सांसद सुदन गुरूङ फेरि गृह मन्त्रालय फर्कनु भएको हो। म्याग्दीबाट स्वतन्त्र उम्मेद्वार दिएर सांसद निर्वाचित पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त हुनुभयो। उहाँले यो मन्त्रालयको नाम विज्ञान प्रविधि तथा नवप्रवर्धन अनुसन्धान मन्त्रालय राख्नुपर्ने माग यसअघि संसदमा राख्नु भएको थियो। पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नदेखिएको भन्दै पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले शुक्रबार प्रतिवेदन बुझाएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले उहाँसहित पुनलाई मंगलबार मन्त्री नियुक्तिको सिफारिश गर्नुभएको थियो। मन्त्री नियुक्त गुरूङ र पुनले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभयो। मन्त्रालयमा जिम्मेवारी सम्हालेपछि गृहमन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप सशक्त र प्रभावकारी बनाउँदै हरेक फाइल खोल्ने बताउनु भएको छ। उहाँले हाल अनुसन्धान प्रक्रियामा रहेका फाइलहरूलाई छिटो निष्कर्ष पुर्याउन निर्देशन दिनुभयो। उहाँले ब्यूरोमा रहेका जघन्य आर्थिक अपराध, संगठित अपराध तथा अन्य गम्भीर प्रकृतिका मुद्दाको अनुसन्धानका लागि विषयगत र विशिष्टीकृत समूह गठन गर्ने समेत निर्णय गर्नुभएको छ। गृहमन्त्री गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने निर्णय समेत गर्नुभएको छ। 1998 दरबारमा तत्कालीन राजा वीरेन्द्र शाहको पूरै परिवारको हत्या भएको थियो। गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा दर्ता भएको मुद्दा फिर्ता लिन सकिने नसकिने सन्दर्भमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने समेत निर्णय गर्नुभएको छ। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहाहरूको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम गठन गर्ने समेत उहाँको निर्णय छ। यसअघि विवादास्पद व्यापारी दीपक भट्ट जोड़िएको कम्पनीमा लगानी देखिएको विवरण सार्वजनिक भएपछि अनुसन्धानका लागि भन्दै गुरूङले 9 वैशाखमा राजीनामा दिनुभएको थियो। सरकारले उहाँमाथि उठेको प्रश्नको जाँचका लागि भन्दै पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य भएको समिति गठन गरेको थियो। समितिले व्यवसायी भट्टसँग गुरूङको प्रत्यक्ष सम्बन्ध र आर्थिक कारोबार पुष्टि नहुने भन्दै दिएको प्रतिवेदनलाई मंगलबार बसेको मन्त्री परिषद बैठकले ग्रहण गर्ने निर्णय गरेको थियो। त्यो प्रतिवेदनको विस्तृत अध्ययन र सार्वजनिक नहुँदै प्रधानमन्त्री शाहले उहाँलाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको हो। प्रतिपक्षी राजनीतिक दल नेकपा एमाले गृहमन्त्रीमा पुनः सुदन गुरूङले ल्याउनु सुशासनको भत्ता मजाक भएको टिप्पणी गरेको छ। विपक्षी दलहरूको बैठकपछि हिजो सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताउनुभयो।

सरकारले सुशासनको नयाँ नारा दिए पनि पुरानै र जनस्तरबाट तिरस्कृत हुने कार्यशैली अप्नाएको उहाँको ठहर छ। विशेष गरी अर्थ मन्त्रालयसँग जोड़िएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै प्रमुख सचेतक महरले संसदीय छानबिनको माग दोहोर्याउनु भयो। बीआईडी गाड़ीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उहाँले नीतिगत भ्रष्टाचार र राज्य विरूद्धको अपराधको संज्ञा दिनुभएको छ। विपक्षी दलहरूले सरकारले गठन गरेको छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन्। पोखरालाई सिधै मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरी आगामी सेप्टेम्बर 23 पोखरा दुवै रूटमा सीधा हवाई उडान शुरू हुने भएको छ। प्रारम्भिक रूपमा एक महिनाका लागि यो रूटमा उडान भर्नका लागि फ्लाई दुवैले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति लिएको छ। 23 सेप्टेम्बरबाट शुरू हुने पहिलो उडान एक महिनापछि 24 अक्टोबरमा सकिनेछ। पहिलो चरणमा हरेक दिन यो रूटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। वहाँका अनुसार फ्लाई दुबईको बोइङ 737 जहाजले यो रूटमा उडान गर्नेछ। 166 सीट क्षमताको जहाजले एक महिनाको लागि सेड्यूल फ्लाइटको अनुमति दिएको प्राधिकरणका प्रवक्ता भूलले जानकारी दिनुभयो। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। वहाँका अनुसार हरेक दिन बेलुकी 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ र पोखराबाट बेलुकी 7:15 दुबईका लागि उडान भर्नेछ। पोखरा दुबईको उडानको समय करिब 5 घण्टा रहनेछ। फ्लाई दुबईले नै अहिले काठमाडौँ दुबई रूटमा सातामा 3 उडान गरिरहेको छ। 4 उडानको तालिका स्वीकृत गराए पनि अहिले 3 उडान भइरहेको छ। पोखरामा भने परीक्षणका रूपमा एक महिनाका लागि दैनिक रूपमा उडान गर्ने गरी तालिका स्वीकृत गरेको पनि उहाँले बताउनुभयो। परीक्षणका रूपमा प्रवर्धनात्मक उडान हो, 7 दिन उडान हुनेछ। एक महिनाको उडान रिपोर्टपछि थप उडानको लागि तालिका तय हुनेछ। उहाँले भन्नुभयो, अहिलेसम्म फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेको छैन, त्यसले उडानको अवस्था, यात्रुको माग लगायतका अध्ययन गरेपछि अरू उडानका लागि प्रक्रिया अघि बढ़नेछ। एक महिनाको नियमित उडानपछि बल्ल यात्रुको मार र भार क्षमताबारे वास्तविक अध्ययन हुने उहाँले बताउनुभयो। परीक्षणको रूपमा शुरूआती उडान सकिएपछि एउटा रिपोर्ट तयार हुनेछ, त्यही रिपोर्टले थप उडान गर्ने कि नगर्ने भन्नेमा यकिन हुनेछ। उहाँले भन्नुभयो, भूलका अनुसार सरकारले पोखरा र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने क्रममा यूएईसँग हवाई सम्झौता भएको र त्यही सम्झौताको आधारमा अहिले उडान हुन थालेको हो। यसी दिनी विद्यार्थीबाट जफत गरिएका मोबाइल पानीमा डुबाएर नष्ट गर्ने पदाधिकारीमाथि फौजदारी कार्यवाही र पीड़ितलाई क्षतिपूर्तिको माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। मोबाइल पानीमा डुबाउने कार्यले महत्वपूर्ण रेकर्ड, डकुमेन्ट, डाटा, पारिवारिक तस्वीर सबै नष्ट हुनुका साथै पीड़ितलाई आर्थिक क्षति समेत भएको दावी रिटमा गरिएको छ। पीड़ितको हकमा ल लेन्स नेपाल संस्थाका संचालक तथा अधिवक्ता अनिल कुमार शाह, सिराहा नगरपालिका 8 आवास दास, सिराहा नगरपालिका 2 महेश कुमार मासेट, सोही ठाउँका रमन कुमार यादव, मलंगवा नगरपालिका 11 विकास यादव, रूपन्देही रोहिणी गाउँपालिका 5 अनिश कुमार यादवले रिट दायर गर्नुभएको हो। कार्यवाही र क्षतिपूर्तिको माग राखेर रिट दायर गर्ने सबै युवाहरू हुन्। रिट निवेदकमा पीड़ितसँगै कानून व्यवसाय पनि छन्। सिराहा जिल्लाका दर्जनौ परीक्षा केन्द्रहरूबाट सयौं विद्यार्थीहरूको साथमा रहेका व्यक्तिगत मोबाइल फोन तथा स्मार्ट वाचहरू जफत गरी पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको उनीहरूको दावी छ। परीक्षामा निषेधित डिजिटल सामग्री जफत गरी भौतिक रूपमा नष्ट गर्ने अधिकार कुनै पनि कानूनले नदिएको दावी पनि गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 दौरालीमा हिजो दिउँसो कार दुर्घटना हुँदा 3 पर्यटक सामान्य घाइते भएका छन्। डुमरीबाट दमौली तर्फ हिँडेको BR-10AB-7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 1 दुर्घटना भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार 5 सवार रहेको उक्त कार अचानक सड़कमा अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ। तनहुँको ब्यास नगरपालिका 14 कमलबारी स्थित पृथ्वी राजमार्गमा आज बिहान एउटा ट्रक दुर्घटना भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको नाँ 5 9243 नम्बरको ट्रक अनियन्त्रित भई सड़क छेउको नालीमा पल्टिएको हो।
5:15 बजेतिर भएको दुर्घटना परि दुईजना घाइते भएका छन्। घाइते हुनेहरूमा ट्रक चालक 12 को निजगढ नगरपालिका नौका 28 वर्षीय एम कुमार नेपाली, सहचालक सोही ठाउँका 24 वर्षीय सुजन परियार रहेको जनाइएको छ। घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 5 बेलचोत्रमा आयोजित 5 शुक्ला गण्डकी महोत्सवका क्रममा चोरी भएको स्कूटर पोखराबाट बरामद भएको छ। पम्फा कुमारी थापाको नाममा दर्ता रहेको G14P4602 नम्बरको स्कूटर 2082 साल चैत्र 15 गते महोत्सवका क्रममा चोरी भएको थियो। चोरीपछि उक्त स्कूटर पोखरा ल्याई नम्बर परिवर्तन गरी G14P7108 नम्बर राखेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। वडा प्रहरीकाले बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा 11 रानीपौवा निवासी 20 वर्षीय सुदीप परियारलाई स्कूटर सहित पक्राउ गरेको जनाएको छ। तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत चालू वर्षभन्दा 25,91,00,000 कम बजेट विनियोजन भएको छ। चालू वर्षका लागि 4,82,38,00,000 विनियोजन भएकोमा आगामी वर्ष 83-84 को लागि 4,56,47,00,000 रूपियाँ विनियोजन भएको छ। अर्थ मन्त्रालयले पालिकाहरूलाई समानीकरण अनुदान, सशक्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियोजन गर्ने गरेको छ। वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि ब्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकाको बजेट घटेको छ भने भीमार नगरपालिका, आँबुखेरिन गाउँपालिका, रिसिङ गाउँपालिका, देवघार गाउँपालिका, मेगदे गाउँपालिका र बन्दीपुर गाउँपालिकाको बजेट केही बढ़ेको छ। बागलुङमा रहेका संघीय र प्रदेश सरकार मार्फतका विकास कार्यालयले आर्थिक वर्षको 11 महिना सकिन लाग्दा विकास बजेटको 41% रकम मात्रै खर्चेका छन्। बाँकी 1 महिनामा यो संख्या 55-60% पुग्ने ती कार्यालयहरूको दावी छ। बजेट खर्च नहुँदा विकासका काम प्रभावित भएका छन्। आवश्यकताका आधारमा आएका योजना समेत समयमा नसकिएपछि स्थानीय प्रभावित छन्। सड़क, खानेपानी, सिंचाई र अन्य पूर्वाधारका योजना भुक्तानी अभावमा अल्पत्र समेत छन्। संघीय र प्रदेश सरकारबाट भुक्तानी हुनुपर्ने रकम नभएपछि कतिपय ठेकेदारले काम छाडेका छन्। संघीय तर्फका कार्यालयहरूले कुल विकास बजेट 1,54,09,00,000 जेठ अन्तिम सातासम्म 64,49,00,000 खर्च गरेका छन्। यो 41.8% हो। प्रदेशतर्फको 1,55,46,00,000 बजेटमा 64,47,00,000 मात्रै खर्च भएको छ। यो पनि 41.47% मात्रै हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख किशोर कुमार श्रेष्ठले विकास कार्यालयको काम गर्ने शैली र प्रक्रिया नै ढिला भएको बताउनुभयो। तनहुँको शुक्ला गण्डकी 5 र दन्दुरे घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिए आवश्यक कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सोमबार उक्त सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिकामा पठाइएकोमा 12,000 जरिवाना गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। लागू औषध मुद्दामा कैद सजाय भोगिरहेको अवस्थामा जेएनजी आन्दोलनको क्रममा नक्कु कारगारबाट फरार एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ। लागूसद मुद्दामा 2 वर्ष 1 महिना कैद फैसला भई नक्कु कारगारमा कैद भुक्तानी गरिएको अवस्थामा भदौमा भएको जेएनजी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका नम्बर 7 भारवाङबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तेन्सेनाका अनुसार 70 को खड्ग नगरपालिका नम्बर 10 का 54 वर्षीय विश्वासनाथ भगतलाई पक्राउ गरिएको हो। स्याङ्जाको फेदीखोला गाउँपालिका 3 खोलामा रहेको जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा 1,000 कफीका बिरूवा रोपिएको छ। विद्यार्थीलाई उद्यममा जोड्ने तथा बाँझो जग्गालाई सदुपयोग गरेर कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कफीको बिरूवा रोपण गरिएको हो।

0: अन्तर्गत पहिलो क्वार्टर फाइनल खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान 7:15 बजे शुरू हुनेछ। समूह एको विजेताका रूपमा थाइल्याण्ड तथा समूह डीको उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका छन्। सेमी फाइनलमा पुग्न नेपाली यु प्रतियोगिताको बलियो टोली थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल समूह चरणको अन्तिम खेलमा हङकङसँग 69 रनले पराजित भएको थियो। त्यसअघि नेपालले कतारलाई 8 विकेटले र भूटानलाई 51 रनले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। अवस्त हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
18: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
20: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
19: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
21: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 9850505770।
22: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
22: मोबाइल 9856043952 र 9806664।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0656905511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856628727 र 9864453031।
11: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
5: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।
15: साथी धन्यवाद साथीना, यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338, 98416568।
19: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462417726।
22: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा, नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
19: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री, पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला।
23: सम्पर्क सुन्दर अटोक्स दुलेगौडा यामाहा शोरूम, फोन 0765414221, मोबाइल 98560353921 र 98058924290।
24: हजुर दान गरौ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुत आदिमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल जेठ महिनाको 27 गते बुधबार, ईस्वीसम्म 2026 जून 10 तारीख, सकेसम्म 1948, नेपालसम्म 1146, सूर्यदेव बिहान 5:08 भयो भने सूर्यास्त साँझ 7 हुनेछ। आज अधिक ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि, कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय ध्वनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 नवागत गीत संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:30 कायक गायन, 7:30 नेपाली बस, 7:30 शुक्ला गण्डकी समाचार, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-11 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी, 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम्बीसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 मैले शुक्ला गण्डकी, 12:12-15 नेपाल खबर, 12:15 एक बजीसम्म नवगी संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 मिनगी संगीत, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 फिल्मगीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोकसोतरी, 6:00-7:30 नेपाल दर्पण, 6:30-7:00 भाषाभाषी गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विनय गीत संगीतहरू, 8:00-8:30 विभिन्न गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छौं। 8:30-9:00 विशेष नेपाली सेवाको साँझ पख, 9:00-10:00 विनयको संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजका हाम्रो सम्पूर्ण निमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यस्तै आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको सबैको राशिफलको राशिफल शुरूआत गरौं। मेष राशिबाट, मेष राशिमा माघसे चुचे चोला लिलु लेलु आकस्मिक समस्याले खर्च बढाउन सक्छ। परिस्थिति बस केही फाइदाका वस्तुहरू टेक्नु पर्न, कमजोर कर्जा मार्फत धन र आवश्यकताका वस्तुहरू जुटाउन सकिनेछ। काममा समय दिन नसक्दा लाभांशहरूलाई सुम्पिनु पर्नेछ। आफ्नो मेहनतको प्रतिफल अरूले अत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। सहसापर र सहयोगमा केही नगद बाहिरिने देखिन्छ। मेहनतले आमदानी बढ़ाउनेछ। आयस्रोतहरू बढ़ेर उठ्नुपर्ने रकम हातागी हुने समय छ। दिगो काम थालनी हुन सक्छ। पढ़ाईमा पनि प्रगति हुनेछ। सट्टापट्टा लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थन्किएको वस्तुहरू बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढ़ाउन सकिनेछ। मिथुन राशि, मिथुन राशि मासिकको गंगा सकेको भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ़नेछ भने भूमि भाण र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। पर्यटन गर्दा महत्वपूर्ण वस्तुहरू लाभ हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन् भने प्रतीक्षा गरिएको उपलब्धि प्राप्त कर्कट राशि, कर्कट राशिमा माक्षरी हो डाडी रु डेडो प्रतिकूल परिस्थितिले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्चाउनु पर्ला। अवसर व्यवधानका बीचमा कर्मयोग अघि बढ़नेछ। वातावरण परिस्थितिले अल्म लाग्न सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ। तापानी लगनशीलताले उपलब्धि हात लागि हुनेछ भने पर्यटन गर्दा पछिल्ला फाइदा हुने काम हात पार्न सक्नेछ। व्यापारमा आंशिक लाभ हुनेछ। सिंह राशि, सिंह राशिमा माघसेरमा मेमु मेमु टाटी टुटी अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था हुन सक्छ। वातात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुनेछ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने व्यापारीको लगानीमा जोखिम बढ़न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि ध्यान पुर्याउनु होला। नतिजा सच्याउन पुरानै काम दोहोऱ्याउनु पर्ला। कन्या राशि, कन्या राशिमा सेटोप पेपो सहर ठपेपो पर्यटन गर्दा व्यापार बढ़नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधनहरू जुट्नाले आमदानी बढ़ने काम प्रारम्भ हुनेछ भने मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। तर अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ। शोकले खर्च बढ़ाउनेछ। तुला राशि, तुला राशिमा रिजुरे भौतिक साधन जुट्नाले दिउँ साधना गर्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्य पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धिहरू जोगाउन सफल भइनेछ। शत्रुता साथ्नेहरू स्वयं कमजोर हुनाले
कमजोर हुनाले फाइदा हुनेछ। वृश्चिक राशि वृषरचना माघ चैत्र नानी नेनु याई यो परिस्थितिले सुजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा केही ढिला सुस्ती हुन सक्छ। अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्तन सक्छ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। धनुराशि धनराशिमा आउँछ एयो भविभू दफा डबे आफ्नो मेहनतबाटहरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थीमा दुःख पाइनेछ। मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनु पर्ला। विश्वमा दिएको वचनले पनि समस्या निम्तनेछ। साइनो गास्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। मकर राशि मकर राशिमा माक्सर भोजाजी जुजे जो खाकी खुखे गागे सहयोगीहरूले साथ दिनाले जिताएका कामहरू सम्पादन हुनेछन्। परिश्रम अनुसार राम्रो परिणाम प्राप्त हुनेछ भने प्रतिशतले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मेहनतले उद्योग व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ भने राम्रो कर्म फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। कुम्भ राशि कुम्भ राशिमा माघ सहयोगेको शासी सुशेष समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। विश्वमा बोल्ने बानीले विवादहरू निम्ताउन सक्छ। मेहनत गरिकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा प्रगति समय दिन नसकेला इच्छा गर्नेहरूले बिना कारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। अन्तिममा मीन राशिमा माघ दिदु छ जङ्ग दिदु छ जे नयाँ कामको प्रस्ताव पाउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आफन्तको सान्निध्य र अभिभावकहरूको स्नेह प्राप्त हुनेछ। स्वादिष्ठा भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो भन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ भने विगतका कमी कमजोरीहरूमा सुधार आउनेछ। कीर्तिमानी कामको यस दिने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। राशिफलमा जस्तो भनेर पनि भाग्य भन्दा पर विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि यहाँ पालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 27 गते बुधबार आज तपाईँ जन्मदिन परेका छन्। तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारतर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँलाई आज तारिका र तपाईँले इच्छाको काम प्राप्त होस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

ए तर्पण हाम्रो इष्ट मित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ भने यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरू कसपछि पाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान कुनै यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछौ। त्यसैसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदाउँछु। तपाईँको बाँकी पर्छु भने शुभ विदस्त हुने सुन्दै गर्नुहोला। शुक्लाभन्दा क्याफिङ सतानब्बे दशमलव समय नमस्कार।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: मेरिया मैनी, कस्तो राम्रो गहना!
4: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
5: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625229।
5: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्दै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बसबार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोमगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
8: प्रसन्न, होमवर्क देखाऊ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मानीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0765414484, मोबाइल 9855703384 र 9855607988।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।

0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रीम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827।

0: डिपार्टमेन्ट भवानी मोबाइल 98562493 र 98562873।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562938 र 98028922938।
5: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
6: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
7: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98560285587।
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त मुडीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष

0: प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ यमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टी का कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगंगा हेल्थ पोस्ट चोक,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
4: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: जानकारीको लागि फोन नम्बर 9856508634।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
8: भन्ने केही उदाहरणहरू चाहिँ भेट्नु भएको छ कि छैन?
9: छ छ, ठ्याक्क हजुरले उदाहरण भन्न बित्तिकै मेरो दिमागमा आइहाल्यो होइन। हामीले कति नगरपालिका वडाहरूबाट चाहिँ फोहोरको वर्गीकरण गरेर बल्ल हामी फोहोर उठाउँछौँ भन्ने कति प्रयास भइरहन्छ, तर त्यो प्रयास चाहिँ खालि बोर्डको नोटिसमा मात्र टाँसिएको हुन्छ कि होइन। अब त्यो बोर्डमा टाँसिएर हामीले फोहोर वर्गीकरण गर्नुपर्छ है भनेर त हामी आफै पनि सचेत हुन जरुरी छ नि त पहिलो त। सो हामीले स्थानीय तहबाट नै फोहोर वर्गीकरणको नोटिससँगै त्यहाँ भएको लोकल मान्छेहरूलाई चाहिँ तालिम जस्तो अवेरनेस जनचेतनाको कार्यक्रमहरू अगाडि बढाएर हामीले फोहोरलाई चाहिँ कसरी हाम्रो दैनिकीमा अफेक्ट गर्छ र हाम्रो सानो बानीले चाहिँ एउटा ओभरअल सिस्टममा कसरी अफेक्ट गर्न सक्छ त त्यो बारेमा चाहिँ हामीले इन्फर्मेसन पास गर्न सक्यो भने मात्र पनि धेरै सजिलो हुन्छ। अब जस्तै हामीले प्लास्टिक वेस्ट म्यानेजमेन्टकै कुरा गर्ने हो भने हामीले कलेक्ट गरेर जब वर्गीकरण गर्छ त्यो वर्गीकरण गर्दाखेरि सेफ्टी जसले वर्गीकरण गरिराख्नुहुन्छ त्यसमा कति कठिनाई आइरहेको छ वर्गीकरणको लागि, त्यो सँगैसँगै हामीलाई पनि कसरी अप्ठ्यारो परिरहेछ। जस्तै माइक्रो प्लास्टिकको कुराहरू आइरहेको छ अहिले होइन, जसले हाम्रो स्वास्थ्यमा हानिकारक पुर्याइरहेको छ। हाम्रो बडीमा नै अहिले एउटा क्रेडिट कार्ड जतिको प्लास्टिकहरू भेटाउन सकिन्छ। सो हामीले यो जनचेतना चाहिँ हामीले सानो एउटा कामले गरेर एउटा सानो कदमले चाहिँ पछिसम्म कति ठूलो रिपल इफेक्ट पुर्याउन सक्छ भन्ने बारेमा थाहा पायो भने चाहिँ हामीले एउटा व्यवहारिक रूपमा चाहिँ यसलाई अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ।
8: यही कुरालाई जोड्दै गर्दा फरवटै फोहोर छुट्याउने कुरा चाहिँ कतिपय पालिकाहरूले प्रयास गरेको, नगरपालिका वडाहरूले गरेको पाइन्छ। तपाईँले भन्नुभयो जस्तो आम नागरिकमा त्यसको प्रभावबारे सचेतना नहुने मात्रै कारण छ अथवा उनीहरूले पनि छुट्याएर लगिसकेपछि पनि फेरि राम्रो व्यवस्थापन नगरेको कारणले पालिकाप्रति विश्वास नगरेको पनि के समस्याहरू देख्नुहुन्छ विशेष गरी यो प्रभावकारी हुन नसक्नुमा चाहिँ?
9: अब हामीले यो बुझ्न जरुरी छ कि अब हामीले फोहोर त कलेक्ट गर्यो, संकलन गर्न पनि आफूमा एकदमै धेरै च्यालेन्जिङ काम हो भनेर हामीले भनि नै सके। हामीसँग एकदमै लो इन्फ्रास्ट्रक्चर छ होइन। अब त्यसपछि हामीले कलेक्ट गरेर ल्याएपछि जुन ट्रान्सफर स्टेसनमा राख्छ सेग्रिगेट गर्नको लागि होइन, त्यो सेग्रिगेसनको लागि हामीसँग पर्याप्त इन्फ्रास्ट्रक्चर नै छैन। अब मानिलिउँ एउटा छोटो उदाहरण दिन चाहे, हाम्रो बिहान बिहान जब फोहोर उठाउनुहुन्छ ट्रकबाट, हामीले ठ्याक्क बालकुमारीको पुल मुनि देख्छौँ के फोहोर सेग्रिगेट गरिरहेको वेस्ट वर्करले, त्यो त्यसलाई त हामीले एउटा व्यवस्थित ढङ्गमा एउटा छुट्टै त्यसको लागि एउटा सेक्टर बनाएर वा एउटा छुट्टै जग्गामा चाहिँ यसको प्रचलित गर्न सकिन्छ है भनेर त उहाँले तोक्नुपर्ने हो नि त होइन, तर यो चाहिँ खुल्ला रूपमा भइरहेको छ, त्यो भनेको त हामीसँग क्यापेसिटी नै नभएर हो नि त। अब यसलाई हामीले इन्फर्मल रिसाइक्लिङ सिस्टम किन पर्याप्त रूपमा हाम्रोमा भइरहेको छ भन्दाखेरि त्यसलाई फर्मलाइज गर्नको लागि चाहिँ हामीसँग क्यापेसिटी नै छैन, त्यही भएर चाहिँ धेरै जस्तो यो सेक्टर इन्फर्मलमै अडिएको छ।
8: घरबाटै फोहोर छुट्याउने कुरा चाहिँ यदि यो अभ्यास प्रभावकारी भयो भने यसले चाहिँ दिगो फोहोर व्यवस्थापन प्रणालीमा कस्तो असर पार्छ, यसको फाइदाहरू के छन् विशेष गरी?
9: हामी चाहिँ अलिक अल्छी गर्छौँ कि घरमा भन्ने नै हो नि, मैले यो घरमा पनि कति भन्न प्रयास गरेको हो, अब बल्ल बिस्तारी लागू हुँदैछ हाम्रो घरमा पनि होइन। सर्वप्रथम त हामी एकदमै अल्छी गर्छौँ र हामीलाई किन चाहिँ जरुरी छ त, पहिला हाम्रो साइडबाट किन जरुरी छ भन्दाखेरि, जब हामीले कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्याएर राख्छौँ होइन, त्यो कुहिने फोहोरलाई हामीले कौशी खेतीको रूपमा उगर्यो भने त्यसबाट जैविक मलहरू बन्छ होइन, जैविक मलबाट बनिसकेपछि हाम्रोलाई पनि फाइदा भयो, कौशी खेतीबाट हामीले जुन उब्जाउने फलफूलहरू वा तरकारी हुन्छ त्यसले पनि हाम्रो स्वास्थ्यलाई त धेरै राम्रो गर्ने भयो है। अब त्यो सँगैसँगै मलाई अरू त्यसपछिको प्रक्रिया के हुन्छ भनेर बुझाउन खोज्दाखेरि चाहिँ प्राय जस्तो हामीले जुन पनि प्लास्टिक फोहोरमा अब खाना मिसेको हुन्छ, कहिले किराको बोक्रा खसिरहेको हुन्छ, कहिले पानी मिसेको हुन्छ होइन, त्यो फोहोर त जब त्यो ट्रान्सफर स्टेसनसम्म पुग्छ त्यो फोहोर त कुहिसकेको हुन्छ कति फोहोरहरू होइन, त्यसमा किरा फट्याङ्ग्रा कति धेरै फोहोरमा त्यो झिङ्गाहरू होइन भन्किरहेको हुन्छ, त्यो फोहोरलाई ट्रान्सफर स्टेसनमा धेरै जस्तो महिला वेस्ट वर्कर्सहरूले त्यो सफा गरिरहेको हुन्छ। सो फोहोर वेस्ट अब जान्छ, एक त काम पनि बढ्ने भयो, खर्च पनि बढ्ने भयो, र प्लास्टिक वेस्टबाट जुन उनीहरूले इन्कम जेनेरेट गरिरहेको हुन्छ त्यसको भ्याल्यू पनि घट्ने भयो। सो त्यसबाट फेरि हामीले ल्यान्डफिल साइटमा जाँदाखेरि त धेरै वेस्ट जाने भयो नि त, तर हामीले छोटो हाम्रो एउटा वर्गीकरण गरे मात्रै हाम्रो एउटा त कम्पोस्ट जुन अर्ग्यानिक वेस्ट छ त्यसको कम्पोस्ट म्यानुअर बन्न सक्ने भयो, र प्लास्टिक वेस्टको जति पनि मूल्य वा भ्याल्यू हुन्छ त्यो पनि बढ्ने भयो, र प्लास्टिकमा काम गरिराख्नु भएको सरसफाई कर्मीहरूको पनि इन्कम सोर्स राम्रो हुने भयो।
8: तपाईँको विचारमा चाहिँ यदि हामीले घरबाटै फोहोर छुट्याउने कामलाई प्रभावकारी बनाउन चाह्यौं भने, विशेष गरी स्थानीय सरकारहरूले त्यो चाहे भने, गर्नै पर्ने काम चाहिँ के हो जस्तो लाग्छ, के गर्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ?
9: हामीले पनि यसमा काम गर्दैछौँ भनौँ न होइन। सो हामीले चाहिँ बुझ्दाखेरि प्राय जस्तो फोहोर कलेक्ट गर्न आउँदाखेरि जहिले पनि मिक्स फोहोर नै, अब समथिङ एज सिम्पल एज हामीलाई अर्ग्यानिक वेस्ट र इनअर्ग्यानिक वेस्ट छुट्टै छुट्टै हामीले अब कलेक्ट गरौँ है भनेर भन्दाखेरि पनि हामीले त्यो अर्ग्यानिक वेस्टलाई प्लास्टिकको झोलामै बाँधेर दिन्छौँ होइन, त्यहाँ फर्स्ट स्टेपमा नै मिसेको फोहोर, प्लास्टिक र अर्ग्यानिक फोहोर मिक्स भएर गएको फोहोर हामीले देखिरहेको छौँ। सो हामीले क्लाइमेट एक्सन नेपालले चाहिँ अहिले के गर्दैछ भन्दाखेरि घर घरमा गएर हामीले कसरी किन फोहोर वर्गीकरण गर्नुपर्छ भन्ने जनचेतना काउन्सिलिङहरू दिइरहेको छौँ घर घरमा, र वडासँग र जसले फोहोर कलेक्ट गर्नुहुन्छ फोहोर वेस्ट एग्रिगेटर भनौँ उहाँहरूसँग चाहिँ हामीले कोलाबोरेसन गरेर हाम्रो म्युनिसिपालिटी लेभलबाट चाहिँ हामीहरूलाई जनचेतनाको लागि एउटा, अब किनभने हामी ऱ्यान्डम अर्गनाइजेसनबाट आयो भनेर भन्दाखेरि त सायद नसुन्ला, तर हामी वडासँग आबद्ध भएर आएको छौँ भनेपछि स्थानीय पनि सचेत भएर सुन्न रुचि राख्नुहुन्छ होइन नम्बर वान। त नम्बर टू चाहिँ हामीले जब वेस्ट एग्रिगेटरसँग काम गर्छौँ उहाँले त ल हामी असारको 1 गतेबाट चाहिँ फोहोर कुहिने र नकुहिने फोहोर छुट्याएर हामी मात्रै लिन्छौँ भनेर उहाँले त्यसरी लागू गर्न सक्यो भने त अब आउने आगामी दिनमा वडाले पनि त्यसलाई हेर्नुहुन्छ, वेस्ट एग्रिगेटरले पनि कलेक्सन त्यही हिसाबले गर्नुहुन्छ, र हामी एज एन अर्गनाइजेसन वा हामी एज अ नर्मल लोकल पर्सन होइन दुवैजनाबाट हामीले मोनिटरिङको रूपमा हामीलाई गरिरहेको छ भने हामी आफै पनि व्यवहारिक ढंगमा त यसलाई हामीले परिवर्तन लिएर आउन सक्छौँ नि त। सो यसको लागि चाहिँ साझेदारी हाम्रो नगरपालिकाले मात्रै लागू गर्छु भनेर चाहिँ यो सफल हुन अलि गाह्रो नै छ। सो निजी क्षेत्रहरू र संस्था अनि त्यसपछि स्थानीय तहबाट नगरपालिका मिलेर काम गर्यो भने चाहिँ अगाडि बढ्न सक्छ।
8: यसै जस्तो सरकारले नेपालमा खुल्ला दिशामुक्त क्षेत्र बनाउनको लागि चाहिँ एक किसिमले अभियान लामो समय चलायो त्यो लगभग धेरै ठाउँमा अहिले सफल भएको देखिन्छ। केही ठाउँ बाहेक त्यो कुरा छैन, हुन त समय सँगसँगै मान्छे लाजले पनि होला अथवा विभिन्न कारणले खुला दिशामुक्त क्षेत्र बनाउनको लागि सहयोग गरे। यस्तै गरी नेपालले यदि दिगो फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न चाहन्छ भने चाहिँ शुरूआत कहाँबाट गर्नुपर्छ यदि नेपालले नै चाह्यो भने चाहिँ?
9: नेपालले नै चाह्यो भने चाहिँ त्यो त एउटा फर्स्ट स्टेप भयो सर्कुलर इकोनोमीमा जाने होइन। सो त्यो फर्स्ट स्टेप ल्यान्डफिलमा जानु बाहेक हामीले त त्यो डिरेक्टली इन्डस्ट्रियल साइटमा जानको लागि सपोर्ट गर्यो र त्यो बापत हामीले थोरै थोरै पैसा पनि त पाउँछौ नि होइन। सो त्यसको लागि चाहिँ हामीले यो साइड चाहिँ हामीले अलिकति अगाडि बढाउन सक्नु पर्यो।
8: नकुइने फोहोरलाई त्यसरी जोड्यो, यदि हामीले कुइने फोहोरलाई चाहिँ यो प्रणालीसँग जोड्न सकिन्छ कि छैन? जस्तो फोहोरबाट मल उत्पादन होला होइन, बायोग्यास होला, कतिपय कुरा त पशु पंक्षीहरूलाई दिने कुरा पनि हुन सक्ला, यी कुराहरू चाहिँ यो चक्रीय अर्थतन्त्रमा जोडिन्छ कि जोडिन्छ? जोडियो भने घर घरमा कसरी
9: जोडिन्छ? जोडिन्छ। चक्रीय अर्थतन्त्रले चाहिँ जुन पनि फोहोरलाई चाहिँ हामी कसरी स्रोतमा बदल्न सक्छ भनेर हामीले लग्ने प्रयासलाई नै सर्कुलर इकोनोमी भनेर मानिन्छ होइन। अब यसमा प्लास्टिक पनि भयो र कुइने फोहोर पनि भयो। फोहोरमा त हामीले हेर्नु भने प्लास्टिक सँगै सँगै कुइने फोहोर त झन बढी निस्किरहेको छ नि त होइन। मानिलियो हाम्रो सामान्य घरको परिवेशमा हामीले सर्कुलर इकोनोमी अप्नाउन सक्ने भनेको नै कौशी खेती हो। कौशी खेतीको मार्फत चाहिँ हामीले घर घरमै कुइने र नकुइने फोहोरलाई छुट्याएर होइन घरबाट नै एउटा जैविक मल तयार गर्न सक्यौँ भने त जुन हाम्रो 50-60% यति धेरै अर्ग्यानिक वेस्ट गइरहेको छ त्यसबाट त हामीले तरकारी फलाउन सक्यो नि त होइन। त्यो पनि त एउटा स्रोत भयो नि त हाम्रो खानको लागि।
8: यस्ता कुराहरू चाहिँ हामीले घर घरमा अहिले तपाईँले भन्नु हामीले कतिपय कुरा बुझाउने प्रयास कार्यालय तर्फबाट क्लाइमेट एक्सनको तर्फबाट गर्दैछौँ भनेर हाम्रा पालिकाहरू अथवा हाम्रा सरकारहरूले पनि त्यो काम चाहिँ गर्नु जरुरी देखिन्छ।
9: हो एकदमै। स्पेसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि सानो बच्चाहरूलाई चाहिँ स्कूलबाट नै यो सिस्टम सिकाउनु पर्छ जस्तो लाग्छ कि स्कूलमा नै फोहोरको वर्गीकरण किन गर्न जरुरी छ, फोहोर वर्गीकरण गर्यो भने के हुन्छ, फोहोर हामीले फालेपछि त्यसको यात्रा के हो त, त्यसको बारेमा बुझाउन चाहिँ स्कूलमा स्कूलको बच्चाहरूलाई बुझाउन जरुरी छ। त्यो सँगैसँगै हामी जस्तो युथहरूलाई पनि यो इनिसिएटिभमा चाहिँ गभर्मेन्टले नै वा नगरपालिकाले नै यस्तो इनिसिएटिभमा हामीलाई अगाडि पुस गर्न पनि जरुरी छ। त्यस्तै गरेर नगरपालिका वा वडा कार्यालयहरूबाट चाहिँ अब जस्तो हामीले कौशी खेती गर्नुपर्छ भनेर त भनिरहेको छैन तर यसलाई कसरी कौशी खेती गर्ने त, कुन तरिकाले गर्ने त, यसलाई कसरी हामीले अगाडि बढाउन सक्छ त, अब कौशी खेतीबाटै राम्रो उत्पादन भयो भने हामीले कसरी मार्केटसम्म लग्न सक्छौँ त भनेर तालिम जस्तो यस्तो कार्यक्रमहरू चाहिँ वडा कार्यालयहरूबाट राख्यो भने अझै हामीले राम्रोसँग गर्न सक्छौँ।
8: पानी र पर्वत विशेष बदली नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642452।
3: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पार्टी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141111178 98560077।
0: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
10: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी फोहोर व्यवस्थापनको चुनौती तथा सरसफाईमा काम गर्ने कामदारहरूको अवस्था बारेमा फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ। अब चाहिँ हामी सरसफाई कर्मीहरूको कुरालाई जोडौं। तपाईँले त्यो क्षेत्रमा पनि अध्ययन गर्नुभएको छ। क्षेत्रका सरसफाई कर्मीहरू चाहिँ पुनर्चक्रण तथा स्रोत पुनर्प्राप्तिका आधार स्तम्भ मानिन्छन् भनेर तपाईँ भन्नुहुन्छ ठाउँ ठाउँमा। नेपालको फोहोर व्यवस्थापन प्रणालीमा उनीहरूको भूमिका कस्तो छ?
11: हामीले हेर्ने हो भने त इन्फर्मल वेस्ट वर्कर बिना त हाम्रो वेस्ट म्यानेजमेन्ट सेक्टर नै सस्टेन गर्न सक्दैन होइन। उहाँहरूको कन्ट्रिब्युसन एकदम ठूलो छ। अब हामीले एकदम सामान्य रूपमा हेर्ने हो भने हाम्रो नगरपालिकाहरूको मार्फतबाट डोर टु डोर कलेक्सनको थ्रु वेस्ट कलेक्सन भइरहेको छ। तर कति फोहोर त लुकिरहेको हुन्छ, कति नदीमा बगिरहेको फोहोरहरू हुन्छ, कति कुना काप्चामा हाम्रो आँखाले नदेख्ने फोहोर उहाँहरूले गएर खोतालेर खोजेर चाहिँ त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्ने उहाँ त एउटा माध्यम हो होइन। तर हामीले चाहिँ हेर्ने हो भने मैले रिसर्च गर्दाखेरि पनि मैले धेरैवटा नगरपालिका धाएन, उहाँको डेटा नै छैन कि कतिजना इन्फर्मल वेस्ट वर्कर्सहरू काम गरिराख्नु भएको छ, उहाँहरूले के गर्नुभएको छ भनेर त्यो डेटा नै छैन, जसले गरेर चाहिँ उहाँको कन्ट्रिब्युसनलाई बुझ्न र सिक्न वा सचेत हुन चाहिँ हामी पाइरहेको छैनौँ। अब पक्कै पनि इन्भाइरोमेन्ट सेक्टरमा त उहाँहरूले एकदम ठूलो योगदान दिँदै आइराख्नु भएको छ, तर उहाँहरूको लागि त होइन, उहाँले आफ्नो रोजीरोटीको लागि काम गर्नु भइरहेको छ है। त्यो सँगैसँगै हामीले वातावरणमा सपोर्ट गर्नुको साथसाथ उनीहरूले आर्थिक रूपमा पनि सपोर्ट गरिरहेछ कि अब मानिलिउँ 9-10% मात्रै रिसाइकल भइरहेको छ है नेपालमा भनेर हामीले भनिरहेको छौँ होइन तर त्यो 9-10% पनि सक्सेसफुल बनाउनको लागि इन्फर्मल वेस्ट वर्करले वेस्ट कलेक्ट गरेर त्यसलाई रिसाइक्लिङ सेन्टरमा लगेर त्यसबाट कच्चा पदार्थ बनिरहेको हो नि त उहाँहरूले त आफूले काम आफूलाई रोजीरोटी खानको लागि काम गर्दा गर्दा त्यसबाट एउटा इन्टायर रोजगारीको लागि कत्रो ठूलो अवसर पनि क्रिएट गरिराख्नु भएको छ होइन तर हामीले चाहिँ यो नोटिसै गर्न सकेको छैनौँ
10: त्यही अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका एकदम प्रमुख समस्याहरू चाहिँ तपाईँले आफ्नो रिसर्चको अवस्थामा के देख्नुभयो विशेष गरी सामाजिक आर्थिक पेसागत यी सबै चुनौतीहरूलाई हेर्दाखेरि
11: अब हामीले फोहोर भन्न बित्तिकै सर्वप्रथम त नाकै खुन्छौँ किनभने फोहोर भनेर भयो नि त होइन हामीले जब फोहोरमा काम गरेको वेस्ट वर्करहरूसँग इन्टरभ्यूहरू लिन गयो सामाजिक रूपमा चाहिँ उहाँले धेरै हेलाहरू भोग्नु भइरहेको छ किनभने फर्स्ट अफ अल त वेस्ट सेक्टरमा काम गर्ने वर्कर्सहरू इकोनोमिक ब्याकग्राउन्ड र सोसियल ब्याकग्राउन्डबाट अलिकति कमजोर वा नाजुक स्थितिमा भएर नै फोहोरको पेसामा काम गरिराख्नु भएको छ तर फोहोरको पेसालाई त हामीले सम्मानजनक काम त भनेर मानिलाएको छैन नि त होइन त्यसले गरेर चाहिँ उहाँहरूले धेरै हेपाई भोगाई चाहिँ भोगिराख्नु भएको छ एउटा इक्जाम्पल पनि दिन चाहिँ कोविडको बेलामा पनि वेस्ट कलेक्सन त भइरहेको थियो हाम्रो घरमा हामी घरमा बसिरहेको थियौँ बिहान फोहोर कलेक्ट गर्न आइरहेको थियो सेनिटाइजवाला वेबाट कलेक्ट भइरहेको थिएन तर वान अफ द वेस्ट वर्करले चाहिँ के भन्नुभएको थियो भनेर भन्दाखेरि म बिहान फोहोर कलेक्ट गर्न जाँदाखेरि मेरो टोल छिमेकीले चाहिँ मैले यहाँ कोरोना वा कोविड लिएर आउँछ भनेर बिहान उहाँहरूको गेटमा नै धागो लाइक डोरी बाँधेको थियो कि बाहिर निस्किन पाउँदैन तिमीले गरेर चाहिँ यहाँ कोविड फैलिरहेको छ भनेर उहाँलाई त्यस्तो अपहेलना गरेको थियो होइन त्यो भनेको त एकदमै हामीले सोच्दै नसोचेको यदि हामीले कोविडको बेलामा उहाँहरूले वेस्ट कलेक्ट गर्न नआउनु हो भने त हाम्रो कति वेस्ट हुन्थ्यो भन्नु त तर पनि उहाँहरूले त गएर रिस्क लिएर उहाँले वेस्ट कलेक्ट गर्नुभयो तर हाम्रो सोसाइटीले त उहाँलाई त एकदमै हेला गर्नुभयो नि त होइन उहाँलाई घरमा डोरी बाँधेर उहाँलाई बाहिर निस्किन नदिने भनेपछि त्यो एकदमै लास्टमा कसैले त्यस्तो गर्ने सोध्छ त्यो सँगैसँगै अब आर्थिक कुरा जोड्ने हो भने हाम्रो त अब तलब आउँछ महिना तलब भनेर हुन्छ उहाँहरूको त तलब भनेको नै कति केजी फोहोर जोडेँ मैले आज भनेर हुन्छ त्यो फोहोरमा पनि राम्रो फोहोर छ भने र ठिक छ अलिकति पैसा आउला तर त्यो फोहोरमा मिसेको खाना भातहरू छ भने त्यो फोहोरको अझै मूल्य घट्ने भयो अहिले गर्मीको बेलामा ल ठिक छ धेरैजनाले पानी जुसहरू खान्छ अलिकति फोहोर बढी भनेको उहाँहरूले धेरै अलिकति पैसा बढी कमाउन सक्नुहुन्छ तर पानी परेको बेला त उहाँहरू त कसरी जानुहुन्छ फोहोर कलेक्ट गर्नलाई त्यो बेलामा त उहाँहरूसँग दिनमा खाने के भन्ने त समस्या देख्न परेको छ हामीले होइन फिल्डमा जाँदाखेरि सो त्यो आर्थिक कुरा भयो अब हामीले पेसागत सुरक्षा भन्ने हो भने त मैले अघि पनि भने फोहोरमा किसिम किसिमको फोहोर हुन्छ कुनै सिसाको फुटेको बोतलको फोहोर हुन्छ कुनैमा एकदम मिसिएर कस्तो कुहिन लगाइसकेको फोहोर पनि त हुन्छ नि त होइन अब उहाँहरूले त्यो कुहिन लगाइसकेको फोहोरलाई छुट्टाएर त्यसलाई सफा गरेर फेरि पुनः चक्रणमा लिएर आउँदा त उहाँको स्वास्थ्यमा कति हानि भयो कस्तोसम्म पनि थियो भन्दाखेरि फिल्डमा जाँदाखेरि त उहाँहरूले त्यो फोहोर अब चप्पल लगाएर फोहोर कलेक्ट गर्न जानुहुन्छ कति ठाउँमा सिसाहरूले काटेको हुन्छ उहाँले जुन फोहोरमा फाल्दाखेरि जुन जुत्ता भेट्नुभयो एउटा खुट्टामा अर्को जुत्ता अर्को खुट्टामा अर्को जुत्ता लगाएर हिँड्ने समेत हामीले देखेको थियौँ कि पन्जा छैन के भन्छ डोरी बाँधेर त्यो ब्यान्डेजहरू बाँधेर उहाँले फोहोर कलेक्ट गर्नु भइरहेको छ कति ठाउँमा त हामीले रिसर्च गर्न जाँदाखेरि मेरो दाहिने हात त फोहोर कलेक्ट गर्दाखेरि काटेको थियो अहिलेसम्म सिधै हुन सकेको छैन यसरी नै काम गर्छौँ हामी त भन्ने समेत छ होइन सो यस्तो बेलामा चाहिँ अलिकति गभर्मेन्टले नै सपोर्ट गरेर एउटा स्ट्रिक्ट मापदण्ड नै तयार गरे भए मात्रै यो चाहिँ अलि राम्रो हुन सक्छ
10: जस्तो अनौपचारिक रूपमा घर घरमा फोहोर संकलन गर्न विशेष गरी जो आउनुहुन्छ उहाँहरूसँग चाहिँ कतिपय घरबाट फोहोर दिने बेलामा मानिलियो कागजको 10 रुपियाँ फलामको 15 रुपियाँ दिन्छ त्यो कवाडी सामानको भनेदेखि एकदमै धेरै बार्गेनिङ गरेको 10 रुपियाँ 15 रुपियाँ एकदम धेरै बार्गेनिङ गरेको हामीले नै देख्न सकिन्छ उनीहरूले साँच्चै कति नाफा खान्छन् कि सामान्य 2-4 रुपियाँमा पनि उनीहरूले त्यस्तो बार्गेनिङ गर्नु परिरहेको छ
11: हामीले भनिदियो भने एउटा चेनमा चल्छ कि जो चाहिँ स्ट्रगलिङ फेजमा हुन्छ उहाँले चाहिँ हेपाई नै खानुहुन्छ होइन। सब यहाँ हामीले 10 रुपियाँमा बेचिरहेछ, उहाँले त्यहाँ जाँदाखेरि 2-3 रुपियाँको नाफा खाएर उहाँले बेच्नुहुन्छ। त्यो कवाडी सेन्टरबाट अर्को सेन्टरमा जाँदाखेरि त्यसबाट 2 रुपियाँको नाफा खाइरहेको थियो भने त्यसपछि कति ल 5-10 रुपियाँको नाफा खान्छ होइन। त्यसपछिको माथि जब इन्डस्ट्रियल साइटमा छ त्यहाँ चाहिँ बरु धेरै मूल्यको अन्तर हामीले देख्न सकिन्छ। तर जब हामी ग्राउन्ड लेभलमा जान्छ खासै धेरै चाहिँ फाइदा चाहिँ हामीले देख्न सक्दैन, तर खालि सर्भाइभलको लागि काम गरिरहेको चाहिँ हामीले देख्न सकिन्छ।
10: तपाईँले त्यो अनुसन्धान गर्दै गर्दा तिनीहरूसँग कुराकानी गर्दै गर्दा उनीहरूको पेसालाई अलिकति सम्मानित बनाउन र अझ प्रभावकारी बनाउन के गरिदिए हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? तपाईँको सुझाव के छ यहाँनिर?
11: सर्वप्रथम त मापदण्ड नै बनाउनु पर्छ एउटा स्ट्रिक्ट, किनभने सबै वेस्ट वर्कर लास्टमा गएर कवाडी सेन्टरमै गएर काम गर्नुहुन्छ वा त्यही फोहोर संकलन गर्नलाई आबद्ध भएर काम गरिराख्नु भएको छ। त्यहाँ जाँदाखेरि समथिङ एज सिम्पल एज पिपी पनि छैन, उहाँले भने त्यही फोहोरमा भेटाउनु भएको जुत्ता लगाएर उहाँले संकलन गरिराख्नु भएको छ। त्यो मापदण्डमा चाहिँ पीपीको व्यवस्था कसरी हामीले उचित वर्गीकरण गर्न सक्छ सेफ्टीको आधारमा त्योवाला भयो। अब यस्तै काम गर्दाखेरि महिला र पुरुषको लागि छुट्टै भोगाई छ के। अब महिलाको लागि महिला मैत्री शौचालय नै छैन, वासरूम पनि छैन, कति त्यसले गरेर युटीआई जस्तो समस्याहरू हामीले देखि परिरहेको छ। सो त्यो मापदण्डमा नै एउटा चेन्जिङ रूम, महिला मैत्री, शौचालय त्यस्तै गरेर के भन्छ उहाँको सेफ्टी पीपीको लागि कसरी वर्गीकरण गर्न सकिन्छ त्यो पुरै मापदण्डलाई मध्यनजर गरेर चाहिँ लागू गर्नको लागि त्यो गर्नुपर्ने एउटा भयो। अर्को भनेको वार्ड लेभलबाट नै कतिजना वेस्ट वर्कर छ त त्यो पत्ता लगाउनु पर्यो। त्यो पत्ता नलगाएसम्म चाहिँ हामीले अगाडि बढ्नै सक्दैन। सो रेजिस्टर गराएर उहाँहरूलाई आइडी कार्ड वितरण गर्ने हो कि के गर्ने त्यो गर्नु पर्यो। त्यो सँगैसँगै त्यो आइडी कार्ड दिइसकेपछि उहाँहरूको स्वास्थ्यको बिमा वा त्यस्तै गरेर दुर्घटना बिमा त्यो जस्तो उहाँहरूले सपोर्ट गरिदिनु पर्यो। र अर्को एउटा एकदम मुख्य भनेको चाहिँ अब अहिले भर्खरै हाम्रो यो मिनिमम वेज भनेर तोकेको छ नि, वेस्ट वर्कर्सहरूलाई पनि एउटा मिनिमम वेज तोक्यो भने चाहिँ उहाँलाई काम गर्न अझै फ्री र सजिलो हुन्छ। र त्यो हुन बित्तिकै हाम्रो यो जुन वेस्ट सेक्टरलाई फर्मलाइज गर्ने हाम्रो अभियान छ त्यो पनि अगाडि छिटो बढ्न सक्छ।
10: तपाईँले जोडिहाल्नुभयो महिला र पुरुषको सँगै काम गर्ने अथवा स्वास्थ्यका जोखिमहरूको कुरा। फोहोर व्यवस्थापन क्षेत्रमा चाहिँ यो महिला र पुरुषको जिम्मेवारी लगभग फरक नै देखिन्छ, एउटा काम महिलाले अर्को काम पुरुषले गरिरहेको छ। उनीहरूको स्वास्थ्य र सुरक्षामा चाहिँ कति अन्तर छ, फरक छ अथवा कस्तो प्रभाव छ र यसलाई सुधार गर्न चाहिँ के गर्न सक्छ?
11: हामीले हेर्ने हो भने अहिले चाहिँ पुरुषहरूले धेरै जस्तो ट्रान्सपोर्टेसन वेस्ट कलेक्सन र त्यसको ट्रान्सपोर्टेसनमा चाहिँ धेरै हामीले काम गरिरहेको देख्न सक्छौँ। हाम्रो एभ्रीडे घरमा पुरुषहरूले नै ठुलो ठुलो ट्रकमा ठुलो ठुलो बोराहरूबाट फोहोरहरू हाम्रो घरबाट लिएर पुर्याइराख्नु भएको देख्न सकिन्छ। सो उहाँहरूको काममा चाहिँ धेरै अलि स्ट्रेन्थवाला काम चाहिँ बढी देखियो, तर त्यो सँगैसँगै दुर्घटनाको जोखिम पनि धेरै भयो, किनभने उहाँहरूले त ट्रकमा बसेर कुना काप्चामा गएर फोहोर कलेक्ट गरेर त्यो फोहोरको डङ्गुरमा आफू पनि सेफली बसेर त्यहाँ संकलन गर्नको केन्द्रसम्म पुर्याउन त उहाँहरूले धेरै काम गरिराख्नु भएको छ होइन। तर मैले अघि भनि नै हाले बालकुमारीको पुल मुनि चाहिँ तल गएर त्यो सबै वेस्ट कलेक्ट गरेर त्यहाँ राख्छ, त्यहाँ चाहिँ वर्गीकरण गर्छ। उहाँहरू बिहानको 4 बजे घरबाट निस्किनुहुन्छ अनि 7 बजेसम्म सबै वेस्ट कलेक्ट गरेर 8 बजेसम्म उहाँ त्यहाँ पुग्नुहुन्छ, त्यहाँ पछि सेग्रिगेसन गर्नुहुन्छ होइन। तर यो 6 घण्टाको दौरानमा उहाँलाई वासरूम जानलाई पनि कहाँ जाने थाहा छैन, किनभने उहाँ त पुलको मुनि गर्नुहुन्छ, न शौचालय छ न पानी खानको लागि व्यवस्था छ। सो उहाँहरूको काम यस्तो खटाइपूर्वक एकदम खट्नुपर्ने काम छ होइन। तर उहाँहरूलाई बेसिक फेसिलिटी पानीको उपलब्ध छैन, वासरूम जानको लागि सुविधा छैन। सो यो भनेको त एकदम नराम्रो हो नि त होइन। त्यस्तै गरी हामीले महिलाको हेर्ने हो भने चाहिँ उहाँहरूको मेनली काम चाहिँ फोहोरलाई वर्गीकरण गर्ने नै हुन्छ। हामीले वेस्ट फेसिलिटी वा वेस्ट सेन्टर्सहरूमा जाँदाखेरि चाहिँ उहाँ दिनभरि दिनको 8-9 घण्टा नै एउटै ठाउँमा बसेर त्यही फोहोर जहाँ कुहिएको खानाहरू मिक्स भएको हुन्छ, जहाँ कुहिएको पानी के मिक्स भएर आएको फोहोरलाई चाहिँ उहाँले वर्गीकरण गरेर अनि त्यसलाई एउटा रिसाइक्लिङ सेन्टरसम्म लग्नलाई हेल्प गर्नुहुन्छ। तर त्यसरी धेरै बेरसम्म बस्दाखेरि चाहिँ उहाँहरूको मेन समस्या भनेको पाथी घरमा समस्या देखि परेको छ, युटीआई जस्तो समस्याहरू देखि परेको छ, अनि कति धेरै त अब केमिकल मिक्स भएर आएको फोहोर हुन्छ होइन, त्यसलाई सफा गर्दाखेरि चाहिँ ठ्याक्क श्वास प्रश्वासनमा नै डिरेक्टली अफेक्ट परिरहेको छ कि कतिलाई अस्थमाहरू भइरहेको छ होइन, कतिलाई खोचिरहेको छ तर उहाँले टिटानसको सुई लाउनु पर्छ भनेर पनि उहाँ सचेत हुनुहुन्न होइन, वा उहाँहरूसँग त्यो जानको लागि पनि एउटा कस्तो भन्ने यस्तो पनि भनेको थियो कि मलाई त्यहाँसम्म जान लाज लाग्छ दिदी, मलाई हस्पिटलसम्म सुई लाउन जान लाज लाग्छ भन्ने पनि कुराहरू आएको छ होइन, हेपाटाइटिस बीको सुईहरू भयो, टिटानसको सुईहरू भयो, सो यो सबै कुरालाई मध्यनजर गर्ने हो भने त एकदमै अन्तर छ काममा, तर उहाँहरूको काम चाहिँ एकदम जोखिमपूर्ण छ। र अर्को एउटा चाहिँ के पनि हामीले पाएको थियौँ भन्दाखेरि महिनावारी हुँदाखेरि महिलालाई चाहिँ झन गाह्रो हुन्छ, किन भनेर भन्दाखेरि फर्स्ट अफ अल त उहाँको काम दिनभरि भुइँमा बसेर फोहोरलाई वर्गीकरण गर्ने छ काम, एउटै ठाउँमा 8 घण्टासम्म ढाड दुखाई र हाम्रो महिनावारीको बेलामा त छुट्टै हामीलाई गाह्रो भइरहेको हुन्छ हाम्रो हेल्थको लागि होइन, वासरूम जान्छु भन्दाखेरि पनि वासरूमको सुविधा छैन, र वासरूम छैन त्यो सँगैसँगै के भन्छ चेन्जिङ रूमको पनि सुविधा छैन, त्यो भनेको त उहाँको सेफ्टीमा पनि त उहाँलाई धेरै क्वेसन मार्क भयो नि त होइन, सो हामीले चाहिँ यदि महिला र पुरुषलाई समावेश गरेर एउटा राम्रो गरी काम गर्नको लागि स्पेस दिने हो भने चाहिँ महिला मैत्री शौचालय चेन्जिङ रूम पानी खाने सुविधा उहाँहरूको बिमा त्यो गर्न चाहिँ एकदम आवश्यक छ।
10: अघि पनि तपाईँले भन्नुभयो नगरपालिकाहरूले प्रमाणपत्र दिएर हुन्छ अथवा उनीहरूको आधिकारिक तथ्याङ्क राखेर यी सुविधाहरू दिन सक्नुपर्छ भनेर, यिनै कुराहरूलाई जोड्दै गर्दा सरकार पालिकाहरूले अनौपचारिक क्षेत्रका सरसफाई कर्मीहरूको योगदानलाई कुन रूपमा हेर्नुपर्छ र यी कुराहरूलाई प्रभावकारी बनाउने के गर्नै पर्ने अहिले नै गर्नुपर्ने कुरा चाहिँ के देख्नुहुन्छ तपाईँ?
11: अहिले नै गर्नुपर्ने कुरा भनेको त्यही नै हो, डेटा कलेक्सन, हामीसँग डेटा नै छैन, डेटा नभइकन त हामीले कसरी मूल्याङ्कन गर्न सक्छ कि उहाँले काम गर्नु भइरहेको, उहाँले वातावरणमा सहयोग गर्नु भइरहेको, हाम्रो आर्थिक उसमा सहयोग गर्नको लागि त डेटा चाहिने भयो होइन, सो त्यसको लागि चाहिँ सर्वप्रथम डेटा हुनु पर्यो, डेटासँगै उहाँहरूको बिमाको सुविधाहरू हुनु पर्यो, मापदण्ड जारी गर्नु पर्यो, त्यो मापदण्ड अनुसार नै रिसाइक्लिङ सेन्टरहरू काम गरिरहेको छ कि छैन त्यसलाई मनिटरिङ लेभलमा हेर्नु पर्यो होइन। अर्को भनेको चाहिँ मैले अघि भनिहालेँ होइन, कतिजना वेस्ट वर्करहरू फोहोरमा काम गरिराख्नु भएको हुन्छ तर त्यसले गरेर त कति हाम्रो स्वास्थ्यमा हानि पुर्याइरहेको हुन्छ होइन, त्यही पनि उहाँहरू एभ्रिडे काम गर्न जरुरी नै छ, किन भन्दा एक दिन बिदा लियो भने त्यो दिन खाना कसरी खाने थाहा हुँदैन, सो त्यही भएर चाहिँ एउटा मिनिमल वेज एउटा महिनामा यति तल चाहिँ हुनै पर्छ भनेर चाहिँ उहाँलाई टोक दियो भने र एक दिन बिदा लिन पाइन्छ भन्ने मात्र भयो भने त उहाँलाई त कति सजिलो भयो होइन, त्यो पनि छैन कि, त्यही भएर चाहिँ यो वेस्ट सेक्टरमा चाहिँ अहिले मेन भनेको मापदण्ड अनि डेटा कलेक्सन र बिमा सुविधा।
10: कार्यक्रममा हामी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ पीएसमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ अलिकति यो यस वर्षको विश्व वातावरण दिवसले जोडेका कुरालाई पनि गरौं। प्रकृति संरक्षण र जलवायु चुनौतीहरूको सामना गर्न आवश्यकता अनुसार जोड़ दिएको छ यसपालि विश्व वातावरण दिवसले। यस सन्दर्भमा चाहिँ सफा स्वस्थ र जलवायु उत्थानशील नेपाल निर्माण गर्न फोहोर व्यवस्थापनको भूमिका चाहिँ कस्तो हुन्छ?
11: अब यसपालिको हाम्रो इन्भाइरोमेन्ट डेको थिमै त्यही हो, क्लाइमेटलाई हामीले कसरी, जलवायु परिवर्तनलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ र जोगाउन सकिन्छ, हाम्रो प्राकृतिक जति पनि सम्पदाहरू छ त्यसलाई हामीले कसरी संरक्षण गर्न सकिन्छ र प्लास्टिक वेस्ट म्यानेजमेन्टलाई चाहिँ कसरी हामीले तीव्र रूपमा घटाएर यसलाई राम्रो रूपमा सस्टेनेबल बनाउन सक्छ भन्ने नै प्लान होइन। अब हामीले हेर्ने हो भने प्लास्टिक केबाट बनेको त बुझ्न जरुरी छ होइन, प्लास्टिक भनेको चाहिँ पेट्रोलियम प्रडक्टबाट बनेको हो वा हाम्रो जति पनि प्राकृतिक ग्यासहरूबाट छ त्योबाट बढ़िरहेको छ। अब हामीले भनि नै रहेछौँ शहरीकरणले गरेर मान्छेको पपुलेसन पनि बढ्दैछ, पपुलेसन बढ्नुको सहित हाम्रो फोहोर पनि मात्रा बढ़िरहेको छ होइन। अब यो फोहोरसँग चाहिँ जलवायु कसरी एक आपसमा जोडियो त भनेर पनि धेरै क्वेशनहरू छ। अब हामीले टाढाबाट सुन्दाखेरि त ओहो जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट भनेर भन्छ, तर हामीले नजिकले निहाल्ने हो भने हाम्रो जुन घरबाट निस्किरहेको फोहोर छ, कुहिने फोहोर र नकुहिने फोहोर, जब त्यो कुहिने फोहोर प्लास्टिकसँग मिसेर बन्सरी डाँडासम्म पुग्छ, त्यो फोहोर केही हदसम्म कुहिन्छ तर त्यो प्रपरली कुहिँदैन होइन, त्यसबाट चाहिँ मिथेन ग्यास निस्किने गर्छ। सो त्यो मिथेन ग्यासले चाहिँ हाम्रो हरित ग्यास भन्छ होइन, त्यसले चाहिँ हाम्रो जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको छ, जसले चाहिँ हामीलाई एकदम नकारात्मक रूपबाट अफेक्ट गरिरहेको छ। नम्बर वान त्यो भयो। नम्बर टू भनेर हामीले हेर्दाखेरि प्लास्टिकलाई खटाउनको लागि मान्छेहरूले चाहिँ प्लास्टिक बढी जलाइरहेको देख्न सक्छौँ कि, त्यो एउटा समस्या छ होइन। सो प्लास्टिक जलाउँदाखेरि त त्यसबाट त झन् तीव्र रूपमा हाम्रो स्वास्थ्यमा पनि हानि गर्ने भयो र जलवायु परिवर्तनमा पनि ठूलो हानि पुर्याउने भयो होइन। र अर्को भनेको चाहिँ हामीले चाहिँ नचाहि देखी नदेखी धेरै फोहोरहरू चाहिँ पानीमा मिसिएर गइरहेको छ, त्यसले गरेर वाटर पोल्युसन भइरहेको छ, एउटा इन्टायर इको सिस्टममा अफेक्ट भइरहेको छ। अब यो चाहिँ हामीले खासै नेग्लेक्ट गरिराख्ने चिज हो कि, हे खोलामा त आफै त्यो प्राकृतिक रूपमा नै त्यो खोलाले आफूले आफूलाई उगर्छ भनेर हामीले भनेर पढ्ने गरिरहेको छ, तर हामीले ठ्याक्क आजको दुई वर्ष अगाडिको सानेपाको बाढी याद गर्ने हो भने बाढी त आयो, त्यो त धेरै वर्षपछि बाढी आएको भनेर पनि भन्ने गर्छ, जुन चाहिँ जलवायु परिवर्तनको वान अफ द रिजन्सले भन्यो। तर त्यो बाढी आइसकेपछि हामीले एक हप्तासम्म त भएको इलेक्ट्रिक पोलमा पनि प्लास्टिक नै देख्यौँ, बाटोमा पनि प्लास्टिक नै देख्यौँ, तारहरूमा पनि प्लास्टिक देख्यौँ। भनेपछि जलवायु परिवर्तन र प्लास्टिक वेस्ट म्यानेजमेन्ट एक आपसमा एकदमै जुडेको छ नि त।
10: यही कुरालाई जोड्दै गर्दा बर्खायाम अहिले अलिकति यो सन्दर्भ जोडेर कुरा गर्नु, काठमाडौँ उपत्यकामा प्रायः जसो बर्खायामको बेलामा कुनै न कुनै बेलामा सिस्टोल अथवा बन्सरी डाँडाका बासिन्दाहरूले फोहोर रोग दिनुहुन्छ। विगतका तीन चार वर्षको उदाहरण हेर्दाखेरि त्यो बेलामा उहाँहरूले भन्नुहुन्छ यो बेलामा एकदमै धेरै झिङ्गा आउँछ, एकदमै धेरै दुर्गन्ध हुन्छ, अनि रिस उठेर पनि हामीले गर्नुपर्ने बाध्यता हुन्छ भन्नुहुन्छ होइन। त्यो किसिमले भयो फोहोर व्यवस्थापनको चुनौतीहरू चाहिँ मौसम अनुसार कतिको फरक हुन्छन्, गर्मी वर्षा र जाडो मौसमले चाहिँ फोहोर व्यवस्थापन अथवा फोहोरको संकलन पुनर्चक्रण यसमा चाहिँ कतिको असर गर्छ यो मौसमले चाहिँ?
11: यो चाहिँ एकदम महत्वपूर्ण क्वेसन हो, किनभने मान्छेलाई यो बारेमा धेरै ज्ञानै छैन वा मान्छेहरू सचेत नै छैन भनेर भनौँ होइन। अब हामीले गर्मीको मौसम हेर्ने हो भने गर्मीको मौसममा फोहोरहरू एकदम छिटो कुहिन्छ, त्यो कुहिने फोहोर भनेपछि जब त्यो प्लास्टिकसँग मिसेको हुन्छ त्यसबाट छुट्टै दुर्गन्ध आउँछ, त्योसँगै झिङ्गाहरू आउँछ, किरा फट्याङ्ग्राहरू आउँछ, त्यो फोहोरलाई फेरि वेस्ट वर्करले सफा गरेर वर्गीकरण गर्दाखेरि उहाँहरूको हेल्थमा कतिको अफेक्ट गर्यो त, न उहाँहरूले पन्जा लगाएको हुन्छ, न पिपी लगाएको हुन्छ, न मास्क लगाएको हुन्छ, न चस्मा लगाएको हुन्छ, कति फोहोर आँखामा गइरहेको हुन्छ, कति फोहोर श्वास प्रश्वासनले मुखमा सासमा गइरहेको हुन्छ होइन। सो त्यसले गरेर चाहिँ गर्मीको मौसममा एक त फोहोर पनि धेरै हुन्छ, फोहोर सँगैसँगै प्लास्टिकमा धेरै के भन्छ कुहिने फोहोर पनि टाँसेर गइरहेको हुन्छ, त्यो सँगैसँगै धेरै कुहिन्छ पनि छिटो फोहोर, जसले गरेर प्लास्टिकको मोल पनि कम भयो, त्यो सँगैसँगै पुनर्चक्रणमा ल्याउन गाह्रो पनि भयो र कामदारहरूको काम पनि बेसी हुने भयो। त्यो त गर्मी मौसमको भयो। अब बर्खायामको बेलाको त झनै छुट्टै छ, त्यो त झन कठिन छ। बर्खायामको बेलामा चाहिँ प्राय जस्तो प्लास्टिकहरू नदीमा मिसिएर गएको हामीले धेरै देखिरहेको हुन्छ होइन। नदीमा मिसिनु त एउटा च्यालेन्जै छ होइन, त्यो सँगैसँगै ढलमा मिसेर पनि गइरहेको छ। अब ढलमा मिसेर त ढल बन्द भएपछि त त्यहाँ त वाटर क्लगिङ भयो, पानी त जम्मा हुने भयो, त्यसले गरेर हाम्रो इन्टायर काठमाडौँ भ्याली वा सहरमा मेन प्रब्लम भनेको बर्खायाममा ढल बन्द हुनु। त्यो ढल कसरी बन्द हुनु त प्लास्टिक फोहोरहरू वा फोहोरहरूको वर्गीकरण नभइकन त्यहाँ पानीमा फालेर त्यसपछि त्यो वाटर क्लगिङ हुने हो नि त होइन। त्यो सँगैसँगै अर्को एउटा भनेको पानीसँगै अर्को एउटा समस्या भनेको चाहिँ वेस्ट वर्करहरूलाई चाहिँ फोहोर कलेक्ट गर्न समस्या आइरहेको छ, किनभने यसले गर्मीमा त फोहोर कलेक्ट भइरहेछ तर पानी परेको बेला फोहोर कसरी कलेक्ट गर्ने, उहाँहरूको त रोजीरोटी नै किलोको फोहोर अनुसारमा थाहा हुन्छ। सो त्यसले गरेर चाहिँ एभ्री डे पानी परिरहेको बेला फोहोर पनि कम हुने भयो, फोहोर किनभने त्यो त पानीसँग मिसेर बढी जाने भयो नि त होइन, त्यसले गरेर बाटोमा फोहोर हुने कम हुने भयो, उहाँहरूलाई फोहोर कलेक्ट गर्नको लागि माध्यम नहुने भयो र उहाँहरूको रोजीरोटीमा डिरेक्टली अफेक्ट हुने भयो। र विन्टरमा देखेको मेन समस्या भनेको चाहिँ के हो भन्दाखेरि फोहोर त अलिक कमै हुन्छ, प्लास्टिकहरू अलिक कम हुन्छ किनभने हामीले पानीको बोतल कम खान्छ होइन, पानी कम खान्छ र जुसहरू पनि अलिक कम खाने हुन्छ, त्यसले गर्दा फोहोर त कम भएको हुन्छ, तर मेन च्यालेन्ज भनेको चाहिँ मान्छेहरूले दाउरा बाल्नलाई मजाले प्लास्टिक राखेर बाल्छन् दाउरा। त्यसले गरेर चाहिँ हाम्रो मौसम अनुसार नै त्यही अनुसारको नीति नियमहरू हुनु पर्यो, त्यही अनुसारको कार्यक्रमहरू हुनु पर्यो, कार्य पनि त्यही अनुसारले अगाडि बढे मात्रै प्लास्टिक वेस्ट चाहिँ हामीले
10: मौसम अनुसार आउने चुनौती र समाधानको लागि समुदाय, स्थानीय सरकार वा निजी क्षेत्रहरू व्यावहारिक रूपमा गर्न सकिने त्यस्ता कुराहरू केही छन्? हामीले यस्तो गर्यो भने चाहिँ चुनौती अलिकति कम गर्न घटाउन सकिन्छ भन्ने
11: स्थानीय रूपबाट चाहिँ त्यही नै हो। सर्वप्रथम त वर्गीकरणको लागि जोड दिनु पर्यो, घर घरबाट नै वर्गीकरण गर्नुपर्छ र एकदम नियमित रूपमा वर्गीकरण गर्नुपर्छ, नोटिस जारी गरेर मात्र होइन कि घर घरमा सचेतना पुर्याएर चाहिँ उहाँलाई कसरी व्यवहारिक रूपमा हामीले बदल्न सक्छ त्यो एउटा चाहिँ गर्न एकदमै जरुरी छ। त्यो नभइकन हामीले त्यो चाहिँ हाम्रो फर्स्ट लेभल फर्स्ट स्टेप हो भनौँ न होइन, हाम्रो वेस्ट म्यानेजमेन्टको लागि फर्स्ट स्टेप त्यो भयो। सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टर्सहरू छ उहाँहरूले चाहिँ जति आफूले वेस्ट प्रड्युस गरिरहेको छ, अब एउटा काम गर्दाखेरि त उत्पादन क्षेत्रमा त कति धेरै वेस्टहरू प्रड्युस भइरहेको हुन्छ वा उत्पादनमा नै कति धेरै प्लास्टिकहरूको प्रयोग भइरहेको हुन्छ, प्लास्टिकको उत्पादन भइरहन्छ, जति प्लास्टिक उत्पादन भयो त्यही अनुसारको चाहिँ उहाँहरूले नै त्यसको व्यवस्था गर्ने जिम्मेवारी लिनुपर्ने भयो। त्यो नीति लागू गर्नको लागि हामीलाई स्थानीय तहबाट प्रेसरहरू प्रोभाइड गर्नुपर्ने भयो होइन। सो स्थानीय तहबाट त्यो नीति लागू गर्नको लागि कडा कारवाही सहितको जरिवाना सहितको हुनुपर्ने भयो र जति पनि प्राइभेट सेक्टरहरू यो वेस्ट वा उत्पादनमा काम गर्ने भइरहेछ, जति पनि फोहोर कलेक्ट भइरहेछ त्यसको एउटा नियमित रूपमा चाहिँ उहाँहरूले नै त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर निश्चित रूपमा जारी गर्नुपर्ने भयो। अर्को भनेको चाहिँ हाम्रो लोकल कम्युनिटीबाट नै हामीहरूले चाहिँ ल ठिक छ हामी स्थानीय तहमा किन कुर्नु पर्यो, हामी आफैले नै आफ्नो साथीलाई दिदी भाइलाई दाजुलाई सबैलाई चाहिँ अबबाट हामीले फोहोर वर्गीकरण गर्नुपर्छ, यसमा कोही विज्ञहरू हुनुहुन्छ नि उहाँबाट ज्ञान लिएर आफ्नो दाजुभाइहरूलाई चाहिँ यो कौशी खेतीको पालनको बारेमा अझै ज्ञान दिन सक्यो भने त्यो अझै अगाडि बढ्न सक्यो नि त।
10: बदलियो नेपालमा हामी फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ पेशमा श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रमको हामी अब अन्तिम चरणमा आएका छौँ। अन्तिम चरणमा जस्तो अहिले प्रविधिमय भएको छ हाम्रो जीवनशैली अथवा हाम्रो संसार प्रविधिसँग एकदमै धेरै नजिकेको छ, फोहोर व्यवस्थापनको क्षेत्रमा चाहिँ यो प्रविधि अथवा डिजिटल समाधानको कस्तो भूमिका रहन सक्छ? स्मार्ट बिन होला, मोबाइल एप, अन्य नवीन प्रविधिहरू नेपालको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी हुन सक्छ र प्रयोग गर्न थालिएको तपाईँले पाउनु भएको छ?
11: अहिले चाहिँ खासै यो प्रयोगमा आइरहेको छैन, तर यो चाहिँ अवसरको स्टेप पनि हामीले देख्न सक्छ होइन। अब कति धेरैजनाहरू चाहिँ वेस्ट स्मार्ट वेस्ट कलेक्ट गर्नलाई चाहिँ अगाडि बढिरहेको छ, जस्तै यो प्लास्टिक वेस्टबाट हामीले कसरी इँटाहरू बनाउन सक्छ भनेर, प्लास्टिक वेस्टलाई हामीले कसरी फेरि के भन्छ प्लाईहरू बनाउन सकिन्छ भनेर त अगाडि बढ्दैछ। अब मेन हाम्रो समस्या जुन संकलनमा छ त्यो संकलनमा आधारित रहेर चाहिँ उहाँले जुन यो स्मार्ट कलेक्सनको कुराहरू भयो, स्मार्ट बिनको हजुरले कुरा गर्नुभयो, त्यसमा चाहिँ अब नयाँ एप सिस्टम होइन, हाम्रो फोनैबाट कहिले आउँदैछ फोहोरको गाडी, त्यस्तो सिस्टमहरू जस्तै गरेर अरू अन्य सिस्टम कति फोहोर कलेक्ट भइरहेछ, मैले वर्गीकरण गरेको फोहोर कहाँ गइरहेको छ, महिनामा कति प्रतिशत फोहोर चाहिँ मैले दिएँ भने त्यो एउटा डेटा एउटा एप सिस्टमबाट नै आउन सक्यो भने चाहिँ एक त मान्छे सचेत पनि भयो, त्यो सँगै आफूले फोहोर जुन दिइरहेको छ हामीले कलेक्ट गर्न आउनेलाई, सो त्यो फोहोरबाट चाहिँ कति वर्गीकरण भएर त्यसले कसरी कबाडी सेन्टर वा रिसाइक्लिङ इन्डस्ट्रीलाई सपोर्ट गरे त्यो डेटा पनि त हामीसँग रह्यो होइन।
10: यो काममा चाहिँ विशेष गरी पालिकाहरू सचेत
11: पालिका।
10: अब कार्यक्रमको अन्तिममा जाँदै गर्दाखेरि नेपालका शहरहरूलाई सफा र दिगो बनाउन एउटा सानो तर प्रभावकारी यो डेली हेबिट मात्रै भनौँ डेली हेबिटमा परिवर्तन गर्न सक्ने हो भने तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
11: मेरो सुझाव त एकदमै सामान्य र एकदम बुझ्नु नै पर्ने हो, त्यो भनेको चाहिँ हामीले घर घरबाट कुहिने फोहोर न नकुहिने फोहोर छुट्याएर दिनु पर्यो। अब हामीले कुहिने फोहोरलाई पनि सक्दो प्लास्टिकमा नै बेरेर दिने गर्छौँ होइन, त्यसको सट्टा हामीले एउटा प्लास्टिक एउटा डस्टबिनमा नै त्यो कुहिने फोहोर यसमा यो एउटा डस्टबिनमा कुहिने फोहोर चाहिँ राख्ने हो र नकुहिने फोहोर यो डस्टबिनमा राख्ने र जब फोहोर संकलन गर्न आउँछ उहाँहरूलाई त्यो डस्टबिनै दिएर ल हजुर यो गर्नु अलिकति अल्छिलाग्दो काम हुन सक्छ हेर्दाखेरि र सुन्दाखेरि र बुझ्दाखेरि होइन तर हामीले त्यो मात्रै लागू गर्यो भने चाहिँ धेरै प्रतिशत धेरै यो इन्टायर चक्रीय अर्थतन्त्र फोहोर व्यवस्थापनको जुन हामी कुरा गरिरहेको छ त्यो इन्टायर सेक्टरको फर्स्ट स्टेप भनेको नै त्यो र त्यो स्टेपलाई लागू गर्न हामीले घरबाट नै सुरुवात गर्नुपर्ने हुन्छ सक्दो अर्ग्यानिक वेस्टलाई जैविक मलमा गरेर कौशी खेती गर्न पाए त झनै राम्रो होइन त्यसबाट त हाम्रो प्लास्टिक वेस्ट मात्रै जाने भयो यदि त्यो गर्न नसकेमा चाहिँ छुट्याएर कुहिने फोहोर र नकुहिने फोहोर छुट्याएर नै हामीले दिन सक्यो भने चाहिँ धेरै प्रभावकारी हुन सक्छ
10: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो र यो फोहोर कुरा हामी सामान्य खान्छौँ तर यो एकदमै अग्लो विषय हो हामीले घर घरबाट बुझ्नुपर्ने यो विषयमा प्रष्ट रूपमा बुझाउने गरी आफ्नो कुराहरू राख्नुभयो यहाँलाई उज्यालोतर्फ दिँदै धन्यवाद
11: थ्याङ्क यू सो मच
10: उहाँ हुनुहुन्थ्यो फोहोर व्यवस्थापन नीति तथा चक्रीय अर्थतन्त्र विज्ञ प्रियसमा श्रेष्ठ उहाँ क्लाइमेट एक्सन नेपालमा परियोजना अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ अब भने आजको बदतुन नेपालको समय सकिए लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म बस्नेर बस्ने विदा हुन्छु नमस्कार

0: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TV. Samsung Vision AI TV मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित. इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा.
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
2: सुविसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
4: 01-42-8888 98-32-8888.
5: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना. यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड.
6: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना. यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ. यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ. व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. गोदावरी नगरपालिका, ललितपुर.

पानी पर्ने सम्भावना भुरीका कारण नवलप्रासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै नेपाल खबरमा अब पूरा खबर चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो 10 महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 41.2% बढ़ेको हो राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ यसअघि एक महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन राष्ट्र बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% बढ़ेर 13 अर्ब 26 करोड़ पुगेको छ गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो त्यस्तै 10 महिनामा वैदेशिक रोजगारीका लागि 3,35,510 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 4,05,610 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,80,314 जना रहेको थियो त्यस्तै 10 महिनामा विदेशी मुद्रा संचित 37 खर्ब रूपियाँ नागेको छ गएको असार मसान्तसम्म 26 खर्ब 77 अर्ब 68 करोड़ बराबर रहेको विदेशी मुद्रा संचित 38.3% बढ़ेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 37 खर्ब 4 अर्ब 55 करोड़ रूपियाँ पुगेको हो 10 महिनाको अवधिमा आर्थिक तथा वित्तीय प्रतिवेदनले बाह्य सूचकमा रेकर्ड ब्रेक गरेको छ तर आन्तरिक उत्पादन बजार माग र सरकारी वित्त व्यवस्थापन भने संरचनागत चुनौतीहरू कायमै रहेको छ फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ आउँदो सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो सरकारले आउँदो आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदाय लाई आकर्षित गर्न कूटनैतिक पहल गर्ने उल्लेख गरेको थियो लगत्तै फ्लाई दुबईले उडान अनुमति पाएको हो पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनुभयो पोखराको अन्तर्राष्ट्रिय पहिचान पर्यटन प्रवर्धन आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर रहेको उहाँको भनाई छ दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्य पूर्व युरोप अफ्रिका लगायत 300 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुग्ने अपेक्षा छ झण्डै 22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ सन् 2023 को जनवरी 1 पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो पर्यटकीय राजधानी समेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़िएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेका छन् आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना रहेको छ आज दिउँसो बागमती कोशी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित पानी पर्ने सम्भावना छ आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन रहनेछ यसअघि गैराती काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो झापासहित दाङ तनहु काठमाडौँमा मध्यमसम्मको वर्षा भएको छ पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ पर्सि शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ यसैबीच नवलपरासी बर्दगार सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका 1 सिसेनी क्षेत्रमा हिजोको हावाहुरीले 17 वटा घर र 2 वटा गोठमा क्षति पुर्याएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले घरको छाना उडाएको छ केही घरमा रूखका हाँगा खस्दा क्षति पुगेको छ केही कच्ची
घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ। मनबहादुर राणा र केमबहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्याएको छ। वर्षासँगैको हावाहुरीले घर गोठमा क्षति गरेको तर परिवार नै विस्थापित हुनुपर्ने अवस्था भने नरहेको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दगाड सुस्तापूर्वले जनाएको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। इजरायल जानका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यसक्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारी अर्को सूचना मार्फत दिने उल्लेख छ। दैनिक उपयोग्य वस्तु, टेलिफोन तथा इन्टरनेट सेवासहित 25 क्षेत्रमा हड़ताल गर्न नपाइने भएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा हड़ताल गर्न नपाइने बनाएको हो। गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। आवश्यक सेवा सञ्चालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी 25 क्षेत्रमा बन्द हड़ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ। संचार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड़ताल निषेध गरिएको हो। डाक, तार वा टेलिफोन सेवामा हड़ताल गर्न पाइदैन। त्यसैगरी जल, स्थल वा हवाई मार्गबाट यात्री वा माल सामान ओसार पसार गर्ने सेवामा पनि बन्द हड़ताल निषेध गरिएको छ। आज विश्वभर सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ़दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरू बढ़दै गएको सन्दर्भमा यो दिवस मनाउने गरिन्छ। सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जून 7 एक प्रस्ताव पारित गर्दै हरेक वर्ष जून 10 तारीखलाई अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। अब विदेशको खबर। पाकिस्तान प्रशासित काश्मीरमा क्षेत्रीय चुनाव अघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा 30 जनाको ज्यान गएको छ। झण्डै 200 जना घाइते भएका छन्। आइतबार राति रावलकोटमा चर्किएको विरोध प्रदर्शनमा 11 जनाको ज्यान गएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान शुरू गरेसँगै झडप भएर ज्यान गुमाउनेको संख्या बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसैगरी क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश समेत दिएको छ। साथै उनीहरूलाई पक्राउका लागि 1 करोड़ पाकिस्तानी रूपियाँ पुरस्कार घोषणा गरिएको छ। जेएएससीले जुलाई 27 हुने क्षेत्रीय विधानसभाको चुनावमा 12 सीट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै बन्दको आह्वान गरेको हो। अब खेल खबर एसीसी महिला टी20 प्रीमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले नेपाल र थाइल्याण्डले खेलिरहेका छन्। मलेसियाको बायोमास ओभलमा थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गरेको हो। उसले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 130 रन बनाएको छ। नेपालले जितका लागि 131 रनको लक्ष्य पाएको छ। समूह ए को विजेताका रूपमा थाइल्याण्ड तथा समूह डी को उपविजेताका रूपमा नेपाल क्वार्टर फाइनलमा पुगेका हुन्। सेमी फाइनलमा पुग्न नेपालले यो प्रतियोगिताको बलियो टोली मानिएको थाइल्याण्डलाई हराउनुपर्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वैशाखसम्म भित्रियो सवा 19 खर्ब रेमिट्यान्स, बाह्य सूचक बलियो भए पनि आन्तरिक अर्थतन्त्र चुनौतीमै। पोखरा दुबई उडानका लागि फ्लाई दुबईले पायो अनुमति, सेप्टेम्बर 23 दैनिक उडान हुने। आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, हुरीका कारण नवलपरासीको विनय त्रिवेणीमा 17 घर र 2 गोठमा क्षति। काश्मीरमा भएको झडपमा ज्यान गुमाउनेको संख्या 30 पुग्यो, प्रतिबन्धित जेएएससीका 4 प्रमुख नेता विरूद्ध राजद्रोहको मुद्दा दर्ताको आदेश। र एसीसी महिला टी20 प्रिमियर कपको क्वार्टर फाइनल खेलमा नेपाल र थाइल्याण्ड बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181। वेबसाइट झुले.com.np।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
12: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
14: सम्पर्क 0654142121, मोबाइल 9856035921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: Yamaha. होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कूल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
18: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9560231128 र 9462614726।
21: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क बनाउनु है।
22: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
23: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
25: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
25: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
28: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
29: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856602630।
26: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
30: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
31: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिलो सामान किनेर ल्याउने भए पो।
30: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
31: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
32: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
30: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरू उत्रन दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
2: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665575537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 0 0 8।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
1: लिम्बू सिपिने वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम बेसीका भाका।
2: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम ग्राम बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरीमा हाम्रो यस कार्यक्रम आउने गर्दछ सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेरा अवसर सुनजाति उद्योगले धेरै गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक किसानका गरगनाहरू संसद पत्थर राखिएका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका थापाउला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनजाति उद्योगमा गएर ढुकाका सात गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुको साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज पनि हामी रहेका छौँ बुधबारको बसाइमा तपाईँको माझमा विभिन्न मौलिक अनि सांस्कृतिक लोकभाकार कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समय व्यवहार सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। के कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ। बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि चाहिँ है घाम पनि लागेको छैन, पानी पनि परेको छैन, ठिकै छ होइन, अलिअलि उज्यालो पनि भएको छ। यस्तै नै छ, आज चाहिँ दिन चाहिँ पानी पर्छ कि जस्तो छ, हेरौँ के हुन्छ दिनभरिमा। होइन मौसमको कुरा हो, त्यति थाहा हुँदैन होइन, कहिले पानी परिहाल्छ कहिले पर्दै पर्दैन, यस्तो नै छ। र तपाईँहरू पनि आफ्नै घर सिकामा व्यस्त हुनुहुन्छ होला, जहाँ जहाँ तपाईँसम्म हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राखेर चाहिँ अगाडि बढ्नुहोला। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जहाँ तपाईँसम्म हुनुहुन्छ होइन, आफ्नो नियमित कामहरू चाहिँ एकदम राम्रोसँग गर्नुहोला पनि भन्न चाहन्छु। अरू त एकदमै सबै ठिकठाक छ भन्नुपर्छ, हाम्रो पनि है खासै केही छैन, नयाँ नौलो सधैँको जस्तो नै हो। तपाईँहरूको पनि के कस्तो छ नयाँ नौलो होइन बताउन चाहिँ सक्नुहुनेछ। पक्कै पनि एकदमै राम्रो छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा विशेष रूपमा आज विभिन्न भाकालाई सन्देश दिन सालैजो कौरा रोइला देउडा भाकाहरू होइन तिनै भागहरूलाई राख्ने दिन रहेको छ। त्यही भएर यति बेलाको क्रममा तपाईँहरूको माझमा सुमधुर भागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ नवरा थापा मगर र मिलिना राईको, लय शब्द निरकाजी गुरूङ र युनिक थापा मगरको रहेको छ। यति बेला क्रममा यो सुमधुर भाग स्वीकार्नु, सन्तोष तपाईँहरूको माझमा अर्को सुमधुर भाग लिएर उपस्थित हुनेछु।

हजुर यस्तो मधुर गौरा भाकामा तपाईँको माझमा स्थान दिइसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आइतबेला क्रम अर्को सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। पानी खायो बाघाइले खड्क घर भुजाको आवाज नभएको छ यति बेलाको क्रममा भने यसमध्ये भाका स्वीकार्नुहोस्। लय शब्द पनि खड्क घर भुजाकै रहेको छ। अनि त्यसपछि तपाईँको माझमा अर्को सुमधुर भाका लिएर म उपस्थित हुनेछु।

हजुर, यसो मधुर सालै जब मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। त्यो बेला क्रम अर्को सुमधुर र यसलाई भागलाई स्थान दिन्छु। झन्झन राम्री भएछ भन्ने सुमधुर भागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ प्रजापति पराजुली देवी कार्तीको, यसो त प्रजापति पराजुलीको रहेको छ। त्यो बेला तपाईँ सुमधुर भाका सुकेन सन्तोष तपाईँको माझमा अर्को सुमधुर भाका लिएर उपस्थित हुनेछु।

हजुर, सुमधुरबाटमा तपाईँको माझमा राखिसके आज भने नै सुमधुर लुगबाकारलाई कार्यक्रममा स्थान दिँदै हुने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। सुरक्षा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रम नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिँदै र अन्तिममा फेरि पनि एकचोटि ओमेन आभूषण होइन यो हाम्रो कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा यस्तो मधुर सोरठी बाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बस्छु भन्ने सुखद विदोष तपाईँ भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-60-69-246-98-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-570-225, मोबाइल 98-560-33-800, 98-461-658।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पूरे गोला वाटिंग डिपार्टमेंट भवन सन्डे मोबाइल 98562384 र 98562383
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563439952 र 98063

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नवनियुक्त गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउने निर्णय गर्नुभएको छ। हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगतै सिंहदरबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गर्दै वहाँले दरबार हत्याकाण्ड सम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अगाडि बढ़ाउने घोषणा गर्नुभएको हो। वहाँले नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिश सहित प्रतिवेदन पेश गर्ने विशेष कार्यदल गठन गर्ने समेत बताउनुभयो। गुरूङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कार्यवाही सिफारिश गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली एसआईटी गठन गर्ने घोषणा गर्नुभयो। उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई थप प्रभावकारी बनाउँदै अहिले प्रक्रियामा रहेका अन्य जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउने निर्देशन समेत दिनुभयो। मन्त्री गुरूङले कुनै पनि नागरिकमाथि चरित्र हत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरता साथ हेर्ने बताउनु भएको छ। नवनियुक्त विज्ञान तथा नव प्रवर्तन मन्त्री महावीर फुनले पदभार ग्रहण गर्नुभएको छ। प्रतिनिधि सभा समक्ष पद तथा गोपनीयताको शपथ लिए लगतै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री फुनले पदभार ग्रहण गर्नुभएको। पदभार ग्रहण गर्दै मन्त्री फुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो। उहाँले संरचना र कार्यदिशा तय गर्न बाँकी रहेको भन्दै शून्यबाट अघि बढ़ने बताउनु भएको छ। मन्त्री फुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। इजरायल जानका लागि लिँदै आएको भाषा परीक्षा अनिश्चितका लागि स्थगित भएको छ। परीक्षा व्यवस्थापन प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नामजेलसम्मका लागि स्थगित गरिएको हो। व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए। त्यसक्रममा झडप समेत भएको थियो। त्यसपछि इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले भाषा परीक्षण तत्कालका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो। सूचनामा परीक्षाको नयाँ मिति तथा समय सम्बन्धी जानकारीहरूको सूचना मार्फत दिइने उल्लेख गरेको छ। पोखरालाई सिधै मध्यपूर्वको गन्तव्यसम्म जोड्ने गरी आगामी सेप्टेम्बर 23 पोखरा दुवै रूटमा सीधा हवाई उडान शुरू हुने भएको छ। प्रारम्भिक रूपमा एक महिनाका लागि रूट उडान गर्नका लागि फ्लाई दुवैले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति लिएको छ। 23 सेप्टेम्बरबाट शुरू हुने पहिलो उडान एक महिना पछि 24 अक्टोबरमा सकिनेछ। पहिलो चरणमा हरेक दिन यो रूट उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। शैत्यधानमा नेक ब्लस्टर रोग संक्रमण देखिएको छ। चितवन धादिङ मकनपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाएको चैते धानमा घाटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख झलकनाथ कडेलले राप्ती खैरानी रत्नगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। नवलपरासी पर्दाका स्वस्थपूर्वको विनय नै तिरबड़ी गाउँपालिका एक सिसनी क्षेत्रमा हिजो हावाहुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक युवराज खड्काको अनुसार हुरीले घरको छाना उडाएको छ। केही घरमा रूखका हाँगा खस्ता क्षति पुगेको छ। केही कच्ची घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ। मानबहादुर राणा र केम बहादुर विकको गोठमा पनि हावाहुरीले क्षति पुर्याएको छ। वर्षासँगै हावाहुरीले घर गोठमा क्षति गरेको तर परिवार विस्थापित नभएको प्रहरीको भनाइ छ। शुक्ला गण्डकी नगरपालिका 5 पेज क्षेत्रमा आयोजित 5 शुक्ला गण्डकी महोत्सवका क्रममा चोरी भएको स्कूटर पोखराबाट बरामद भएको छ। पम्पा कुमारी थापाको नाममा दर्ता रहेको गजौंदा P4602 नम्बरको स्कूटर 2022 चैत्र 15 गते महोत्सवका क्रममा चोरी भएको थियो। चोरीपछि उक्त स्कूटर पोखरा ल्याइएर नम्बर परिवर्तन गरी गजौंदा P7108 नम्बर राखेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। वडा प्रहरी कार्यालय बैदाममा कास्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिकाका 11 रानी निवासी 20 वर्षीय सुदीप परियारलाई स्कूटर सहित पक्राउ गरेको जनाएको छ। तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तर मार्फत चालू वर्षभन्दा 25,91,00,000 कम बजेट विनियोजन भएको छ। चालू वर्षका लागि 4,42,38,00,000 विनियोजन भएकोमा आगामी आर्थिक वर्ष 2083/84 लागि 4

0: 57 लाख रूपियाँ विनियोजन भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँच दुन्दुरे घाटबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्राक्टरलाई नियन्त्रणमा लिए आवश्यक कार्यवाही गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सोमबार उक्त प्रहरी सवारी साधनलाई कार्यवाहीका लागि शुक्ला गण्डकी नगरपालिका पठाएकोमा रू 12,000 जरिवाना गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। पृथ्वीराज मार्गमा पर्ने तनहुँको दास नगरपालिका 12 कमलघारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। डुम्रेबाट डमौलीतर्फ जाँदै गरेको N5K 92/43 नम्बरको ट्रक बिहान करिब 5:15 समयमा सड़कको नालीमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्य तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सड़कको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगतै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। अब सम्राटिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा छ। त्यसपछि तपाईँ सुन्न सक्नेछ कार्यक्रम मेरो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुले गौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
5: साथ 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
3: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
6: प्रदेश आयुर्वेद चिकित्सालय।

0: अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461568।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही एल्मुनियम अब युपीभीसीको साथमा।
5: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562928938 र 98028922938।
9: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनु हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनास 2 स्याङ्जा।
10: हे गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827109066 र 9840694530।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध।
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0-65-563-130।
4: कृषि विकास कार्यालय तनहुँ, दमौली।
6: हजुर, दान गरौं।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
7: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 9843-23811।
11: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
12: Come on everybody. Hello Shukla Gandaki.
11: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्।
13: only on 97.6, a complete call tone.
14: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु है। र आजको एपिसोड भनेको चाहिँ वेनेसडेको एपिसोड रहेको छ। र आजको यस एपिसोडमा रहेर हामी एउटा टपिक स्पेसलमा रहेर चाहिँ कुराकानी गर्ने नै छौ है। कार्यक्रममा जोडिन सक्नुहुन्छ जसको लागि हाम्रो स्टुडियोको लाइन 98422792911 र 98066361 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र स्टुडियोको लाइनको बारेमा जानकारी गराउनु पर्दा त यही नै भइहाल्यो। र अहिले चाहिँ आजको मेन टपिक भनेको चाहिँ जुन यो प्री मनसुन अहिले चलिराखेको छ भनौ होइन, यो प्री मनसुनमा चाहिँ शारीरिक र मानसिक स्वास्थ्य समस्याको चाहिँ जोखिम एकदमै बढ़ी मात्रामा चाहिँ भइराखेको छ। अब यसबाट जोगिनको लागि चाहिँ हामीले के गर्नु पर्ला, तपाईँलाई के लाग्छ यसबारेमा चाहिँ तपाईँले आफ्नो विचार राख्नको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। र यो पसल चाहिँ रहेको छ दोलेगौंडाको हेल्प स्टकमा। अब मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेको छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। अब दिउँसो कामको योजनाहरू के बनाउनु भएको छ, के कस्तो कामहरू चल्दैछ हाम्रो गाउँघरतिर, त्यसबारेमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ है। र अब स्टुडियोको लाइनको बारेमा त मैले जानकारी गराइ नै हालेँ, कार्यक्रममा जोडिँदै गर्नुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। नेटमा चाहिँ ठ्याक्क समस्या देखियो कि है, फनफन्ते घुमिरहेको छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ प्रोग्रामको ओपनिङ सङ स्वरूप, गीत रहेको छ हे साइला बोलको गीत चाहिँ रहेको छ यति बेला भने। यो गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने हे साइला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ अब कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने नाम के हो भन न बोलको यो गीतमा राख्दैछु त्रिसना गुरुङको आवाजमा रहेको यो गीत यति बेला भन्ने स्वीकार्नुहोस्।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि नाम के हो भन नावलको यो गीत मैले राखिसके अब चाहिँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ आउनु होला भनेर त भनिराखेको नै छु है र आजको टपिक चाहिँ प्री मनसुनमा शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम बढ़िरहेको छ होइन अब यसबाट जोगिनको लागि चाहिँ के गर्नुपर्छ होला भन्ने चाहिँ रहेको छ अब तपाईँले आफ्नो विचार व्यक्त गर्नुको लागि कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है र अहिले चाहिँ प्री मनसुनको मौसम छ अब यो बेलामा चाहिँ मानव स्वास्थ्यमा चाहिँ विभिन्न खालका समस्याहरू चाहिँ आउने गर्दछन् र बर्खायाम शुरू भएकोले पनि सबैभन्दा धेरै चाहिँ पानीजन्य रोग देखा पर्न चाहिँ सक्छ र यो समयमा पानीका मुहानमा संक्रमण भई झाडा पखाला हैजा जन्डिस आउँ लगायतका पानीजन्य रोग चाहिँ देखा पर्छन् र यो सँगसँगै पानीबाट सर्ने टाइफाइड र आन्द्राको रोग पनि देखा पर्न सक्छ र पानीको मुहानबाट संकलन गरेर ल्याउँदा नै संक्रमण चाहिँ हुन सक्छ त्यो संक्रमणबाट जोगाउनको लागि चाहिँ पानीको स्रोतहरू नै बचाउन चाहिँ एकदमै जरूरी त देखिन्छ नै होइन सँगसँगै अब पानीको स्रोतलाई सुरक्षित राख्ने ढलका पाइप र पानीका पाइपलाई चाहिँ छुट्याउने पानी शुद्धिकरणको प्रक्रिया अप्नाउने फोहोरजन्य जुन यो फोहोर पानीलाई चाहिँ निकासबाट बाहिर पठाउने जस्ता कार्यमा चाहिँ जोड़ दिन आवश्यक देखिन्छ र नेपालका जुन यो अस्पतालको चाहिँ 70% सय्या पानीजन्य रोगकै बिरामीले चाहिँ भरिएका हुन्छन् र पानीजन्य रोग देखा पर्नु अघि चाहिँ जनचेतना चाहिँ जगाउन चाहिँ एकदमै जरूरी पनि देखिन्छ है र अब तपाईँको लागि कुराकानी त छँदै नै छ होइन तपाईँसँग कुराकानी गर्ने त भइ नै हाल्यो सँगसँगै अब यसबारेमा पनि म जानकारीहरू अब उपायहरू के अवलम्बन गर्न सकिन्छ त भन्ने बारेमा मैले आफ्नो विचार पनि राख्ने नै छु अब तपाईँले पनि आफ्नो विचार व्यक्त गर्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु है यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गीत रहेको छ घामको माया जुनको माया अझ धेरै उनको माया बोलको यो गीतमा राख्दैछु गीतपछि आउने नै छु सुन्दै गर्नु होला

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि घामको माया जुनको माया अझ धेरै उनको माया बोलको यो गीत मैले राखिसके र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु गीत रहेको छ यति बेला सुनको शी सुसेलेको बोलको गीत रहेको छ यो गीत यति बेला राख्दैछु म गीतसँगै जान्छु छोटो व्यापारिक विश्राममा विश्रामसँगै जान्छु 11 बजेको टाइम चेकमा टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुहोला

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
1: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
2: शिरोधारा,
1: नस्य कर्म, जलनेति,
2: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0635634783।
3: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न होमवर्क देखाउ त।
7: हस् टीचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
7: टीचर। मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9560633384 र 9560667988।

0: यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
1: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस् नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला सम्पर्क सुन्दर अटो सुलेगौड़ा यामाहा शोरूम फोन 0765414221 मोबाइल 9856035921 र 9008584290
2: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707044
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
9: दीर्घायु फर्निचर सोरुम
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0765570 मोबाइल नम्बर 9847261268
10: 9856602068
12: हजुर दान गरौ
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
14: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
12: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो
15: घर मात्र बनाए पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
16: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
15: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
17: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोर माइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
13: ठाउँ नयाँ सेवा पुरानो तपाईँ
12: हजुर दान गरौ

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

0: प्राप्त भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। र आज चाहिँ हामी टपिकमा रहेर कुराकानी गर्ने दिन, आजको टपिक भनेको चाहिँ प्री मनसुनमा चाहिँ शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम चाहिँ बढ़िरहेको छ होइन, यसलाई चाहिँ हटाउनको लागि चाहिँ के गर्नु पर्ला, हाम्रो भूमिका के रहन्छ, यसबारेमा तपाईँले आफ्नो विचार व्यक्त गर्नको लागि चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। र अब स्टुडियोको लाइनको बारेमा पनि जानकारी त गराइ नै हाले, कार्यक्रमको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्स प्ले, यो पसल रहेको छ दोलेगौंडाको हेल्थ पोस्ट चोकमा। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने साथसाथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेको छन् भने चाहिँ त्यहाँ गएर तपाईँले सेवा सुविधा चाहिँ दिन सक्नुहुन्छ। यति बेलाको साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर जोरले दर्शन दाई सन्चै आराम हुनुहुन्छ क्यारे है? हजुर म पनि आरामै छु, ठिकठाकै छ भन्नु पर्यो है त। हजुर के कस्तो छ त नि हाम्रो स्याङ्जातिरको खबर सुनाउनुहोस् दाई। हजुर हजुर ल अनि कामहरू के कस्तो हुँदैछन् त नि?
1: कामहरू त खासै अब धान रोपेन के अरे, अरू काम त्यही हो, मकै खन्न पनि पानी
0: परिरहेको
1: छ।
0: त्यही त नि ल ठिक छ, अब अहिले चाहिँ हल्का हल्कै छ, त्यसो भए अब अझै अत्तुरी हुने बेला त आउँदैछ क्यारे अन्त। त्यही त नि ल अनि कार्यक्रम सुन्नु भएको छ कि छैन? ए सुन्नु भएको होइन ल ठिक छ। आजको टपिक भनेको चाहिँ यो प्री मनसुनमा चाहिँ शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम चाहिँ एकदमै हुन्छ होइन, यसबाट बस्नको लागि चाहिँ हामीले के गर्नु पर्ला भन्ने चाहिँ रहेको छ है त।
1: सबभन्दा पहिला त के हुन्छ भने अहिले यो बर्खाको सिजन छ होइन, यो बर्खाको सिजनमा चाहिँ के हुन्छ भन्दा तपाईँको त्यो पानीका मूलहरू पनि दूषित हुन्छ क्या।
0: हजुर
1: पानीका मूलहरू चाहिँ दूषित भइरहेको हुन्छ, त्यो हामीले चाहिँ पानी जहाँबाट ल्याउँछौँ त्यो ट्याङ्कीमा सङ्कलन गर्छौँ, त्यो पानीहरू जम्मै दूषित कीटाणुहरू चाहिँ आइरहेको हुन्छ क्या, त्यो कीटाणु आउँछ यो बर्खामा बढी मात्रामा। त्यसले गर्दा सबभन्दा पहिला त के गर्नुपर्छ भनेदेखि पानी चाहिँ उमालेर खाली गर्नुपर्छ के, पानी उमालेर पिउने गर्नुपर्छ। यदि त्यो भएन भने तपाईँको चाहिँ विभिन्न किसिमका रोगहरूले आक्रमण गर्छ, जस्तै डायरिया चिसन चाहिँ पखाला लाग्ने चाहिँ झाडा मान्छा लाग्ने आदि इत्यादि चाहिँ रोग ल्याउने भनेकै त्यो पानीकै कारणले हो बढी मात्रामा। अब यो गर्मीको सिजन पनि छ है, अनि त्यो त्यसले गर्दा फेरि त्यसबाट चाहिँ जोगिनको लागि पानी उमालेर पिउने गर्नुपर्छ। त्यो भयो भने केही विशेष हुन्छ, कमी मात्रा कम आउँछ रोग व्याधि पनि। र अर्को चाहिँ अब फेरि मनसुनमा, यो मनसुन भनेको तपाईँको अलिकति हो क्या, कतै घाम लागिरहेछ कतै पानी परिरहेछ, नजिक नजिक पनि त्यस्तै भइरहन्छ
0: क्या,
1: यो यो मौसमै त्यस्तै हो। त्यसैले यो मौसममा चाहिँ अलिकति सतर्क जोगिने होसियार गर्नु पनि गर्नुपर्छ मानिसहरू। मेन कुरा भनेको त त्यही हो, तपाईँको चाहिँ पानी नै उमालेर चाहिँ खानी गऱ्यो भनेदेखि त्यो झाडा भन्डाबाट केही कमी चाहिँ हुन्छ है, त्यही नै हो ल मेरो कुरा।
0: ए ल हुन्छ दाई, हजुरलाई धेरै धेरै धन्यवाद छ, अब आफ्नो विचार त राखि नै हाल्नुभयो, साथीहरू आउनु होला आफ्नो विचार त राख्नु नै होला है। ल अब साथीहरूलाई सम्झाउनुहोस् न त है।
1: फर्स्ट अफ अल तपाईँ अलि हाम्रो शुक्रगन्धा जति पनि पछाडि अगाडि आउनुभयो जर्मो मल थाहा होइन, पछाडि आउने सम्पूर्ण साथीहरूलाई चाहिँ एक मुस्कान सम्झे हजुरबाट दिँदा भयो, फेरि भनौँ नमस्ते।
0: हुन्छ नमस्कार है। यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो, स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो। अब दाईले आफ्नो विचार राखेर त गइ नै सक्नुभयो, अब दाईले चाहिँ अब यो स्वास्थ्यमा चाहिँ जुन यो समस्या आउन नदिनको लागि जुन यो जोखिमलाई चाहिँ हटाउनको लागि चाहिँ अब सुरुमा चाहिँ पानी चाहिँ उमालेर खानुपर्छ भन्ने कुरा चाहिँ दाईले राख्नुभयो। अब तपाईँले पनि आफ्नो विचार के छ त्यो राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: हजुर नमस्कार दिदी, सन्चै आरामै हुनुहुन्छ क्यारे है? हामी पनि एकदमै आरामै छौ भन्नु पर्यो। अनि के गर्दै हुनुहुन्थ्यो अहिले, खाना खानुभयो कि खानुभयो होइन?
2: खाना खानु बाँकी नै छ, अब खाने होला, अब पकाएर खाएको छु।

0: ल, के कस्तो काम हुँदैछ हाम्रो पिरुङको? त ल सुनाउनुहोस् त।
1: पिरुङको त के कस्तो काम हुने हो र? म सधैँ अब यस्तै हो के,
0: हजुर,
1: अरूहरू अब अरूहरू कामहरू अब खेतहरू आदि गर्ने त्यस्तै छ सबै।
0: त्यही त नि, हजुरकै गाउँ त्यतैतिर होइन र? कान्छी बजार मेला लाग्दै गरेको पनि
1: ए हाम्रो त्यति उता पारी पारी पर्छ, अलिक एक दुई घन्टा लाग्छ।
0: ए अझै त्यत्रो पो लाग्छ?
1: हजुर।
0: त्यही त नि, अब त्यतातिर चाहिँ कौराहरू नचाउँदै हुनुहुन्थ्यो होइन, ठ्याक्क देखिरहेको पनि थिएँ मैले। हजुर। अनि त्यतातिर त नजाने त
1: कतिर खै, अब साठी मिनट भन्नु जाने हो क्या, साठी मिनट भन्नु खै थाहा छैन। पानी पर्छ, त्यसलाई त्यतिले झ्याउ लाउँछ नि त, पानी पर्छ,
0: त्यही त
1: पानी पर्छ। अब हेर्न पनि अब मजाले हेर्न पनि पानी गर्दाखेरि
0: हो त नि, अब साथी बन्नको लागि त म यहाँ आउनुपर्छ कि जस्तो लाग्यो अहिले त, त्यसो लाग्यो त्यही त नि। अब जाने भन्यो टाइमै मिल्दैन, यस्तै छ त नि है, गाह्रै छ। ल हुन्छ, ल धन्यवाद दिदी। अब
1: दिदी बहिनी
0: हुन्छ, मिलेसम्म भ्याएसम्म मिलाएर आउनु पर्ला है त।
1: हजुर।
0: ल हुन्छ दिदी, अब कार्यक्रम सुन्नु भएको छ कि छैन बरु?
1: कार्यक्रम सुनेको छु, मुन्सीको समयमा के स्वास्थ्य के भन्नुभयो अरे,
0: शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम चाहिँ बढ्छ होइन, यसबाट जोगिनको लागि चाहिँ हामीले के गर्नु पर्ला हो के आजको टपिक चाहिँ?
1: पानी असु पानी नराम्रो हुने पानी पर्छ, अब के गर्ने होला भन्ने कुरो, यसमा के भनेको यो मैले अलिक टपिक अलिक मैले बुझिन।
0: यसमा चाहिँ अब यो प्री मनसुनको बर्खाको समयमा चाहिँ अब बढी मात्रामा चाहिँ स्वास्थ्यमा चाहिँ समस्या देखिन्छ नि त, जस्तै अब बिरामी हैजा होइन, अब हैजाहरू चाहिँ आइराखेको हुन्छ, त्यस्तै गरी झाडा पखालाहरू, जन्डिसहरू, आउँहरू अनि लगायत अब टाइफाइडहरू चाहिँ भइराखेको हुन्छ नि त यो समयमा, हो यसबाट जोगिनको लागि चाहिँ हामीले के गर्नु चाहिँ उपयुक्त होला त नि भन्ने कुरा के?
1: बर्खाको टाइममा सबैलाई यो टाइम भनेको सबै अब हरेक रोगले समाउने समय हो, रुखपातदेखि लिएर तपाईँको अब यो यसमा चाहिँ नि अघि भर्खर दाइले भनेर जानुभयो जस्तै अब पानीमै चाहिँ नि ध्यान पुऱ्याएर अब नवीकरण गरेर खानुपर्छ कि शुद्धिकरण गरेर खानुपर्छ कि अब त्यसलाई चाहिँ उमालेर खाने हो कि त्यसलाई चाहिँ नि उमालेर खाने अनि सरसफाइ पनि ध्यान दिनुपर्ने अनि लगायत अनि सबै यताउता खानपिन पनि ध्यान दिनु पर्यो, त्यही यसबाट बच्नको लागि पानीलाई खानेकुरो अब बिसादी भयो भने त अब त्यसबाट अब रोग त सिधै लगाइहाल्यो नि त, त्यही कारण चाहिँ पानीमै पानी धेरै कुरा अघि दाइले बताएर जानुभयो, त्यही पानीलाई नै शुद्धिकरण गरेर खाने अब राम्रो सदुपयोग गरेर खाने खानपिनमै मिलाउने भन्ने कुरो हो मेरो पनि मेरो विचारमा।
0: ए ल हुन्छ दिदी, हजुरले पनि अब आफ्नो विचार त राखि नै हाल्नुभयो, अब यसमा चाहिँ सही गलत भन्ने हुँदैन, सबैको आफआफ्नो विचार स्वतन्त्र रूपमा राख्न त पाइन्छ नि होइन। ल अब दाइले राखिहाल्नुभयो, हजुरले पनि राखि नै हाल्नुभयो, अब साथीहरू आउनुभयो भने साथीहरूले पनि आफ्नो विचार त राख्नु नै हुनेछ है। ए ल अन्तिमसम्म सुन्दै गर्नु होला।
1: हजुर, एक नम्बरमा त यो पानी सुधो गरेर खाने के अरे, अनि दुई नम्बरमा चाहिँ स्वास्थ्यमा ध्यान दिने, अब खानपिनमा ध्यान दिने, त्यही हो।
0: ल हुन्छ दिदी, अब साथीहरूलाई सम्झाउनुहोस् है त।
1: साथीहरू भन्नु पर्दा सर्वप्रथमको लागि
0: हजुर धन्यवाद,
1: अनि गन्दा के म सिमको लागि, अनि म मेरो सम्पूर्ण साथीहरूको लागि, अनि हाम्रो साथीहरू कार्यक्रम सुनेर बस्ने सबैको लागि, अनि हाम्रो नरेन्द्र निर्माण दाई, अनि अमृत रतन दाई, अनि हाम्रो होमन शर्मा दाई यता हुनुहुन्छ, एक रामदरी मगर, अनि रजर भाइ, ऋषिराम दाई, अनि कृष्ण भाइ, अनि हाम्रो टेगु छिटे दाई, तोबिसी दाई, तारा दाई, अनि यता हुनुहुन्छ तमा थापा लगायत रोची कलमताल, अनि यता हुनुहुन्छ चेतना मगरी दिदी, अनि यता हुनुहुन्छ हाम्रो धेरै साथीहरू हुनुहुन्छ, उहाँ सम्पूर्णको लागि, हाम्रो मोहम्मद दाईको लागि, शान्ति चाहेर सम्पूर्णको लागि भन्दै जति पनि नाम सुनेर बस्नुहुन्छ, यहाँ कार्यक्रम सुनेर बस्ने सम्पूर्ण मेरो यहाँ भाउजू सुनेर भएर बस्नु भएको छ, उहाँलाई पनि धेरै सम्झना भन्ने दिइरहन्छु। नमस्ते, बाई बाई, शुभ दिन।
0: हुन्छ, नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट, अब दिदीले पनि आफ्नो विचार त राखेर गइ नै सक्नुभयो, अब पानीमा पानी चाहिँ उमालेर खानुपर्छ अनि सँगसँगै हामीले खानपिनमा पनि ध्यान दिनुपर्छ भनेर चाहिँ भन्नुभयो दिदीले है। र अब जस्तै यो स्वास्थ्यको कुरामा चाहिँ के आउँछ भन्दाखेरि, बिरामी भएर चाहिँ उपचार गर्नुभन्दा बिरामी नहुनु नै बेस भनेर चाहिँ भनिन्छ नि त, अब रोग लागेर उपचार खोज्नु भन्दा चाहिँ रोग लाग्नु नदिनु नै बेस भनेर भनिराखेका हामीले यो भनाइ त सुनिराखेका पनि हुन्छौँ। र यदि हामीलाई चाहिँ अब यो प्री मनसुनको समयमा यदि बिरामी भइहाल्यो भने पनि त्यसमा चाहिँ अब सकेसम्म त बिरामी नहुने बाटो खोज्ने हो होइन। यदि बिरामी भइहाल्यो भने पनि त्यसमा चाहिँ ध्यान पुर्याउनु पर्ने हुन्छ। हाम्रो चाहिँ अब सामान्य ज्वरो त हो होइन। अब हाम्रो बानी चाहिँ के हुन्छ भन्दाखेरि निको होला नि, तर घरै अब जुन घरै बनेको चाहिँ औषधिहरू खाइसकेपछि चाहिँ निको होला नि भन्ने खालको चाहिँ हुन्छ। अब कहिलेकाहीँ चाहिँ त्यसरी नै बसिरहँदाखेरि पछि चाहिँ बढी समस्या झन् थपिन सक्छ कि। त्यही भएको भएर पनि अब सामान्य समस्या देखिए तापनि चिकित्सकको सल्लाह चाहिँ लिनु आवश्यक पर्छ। त्यही भएको भएर पनि अब स्वास्थ्यप्रति चाहिँ हेल्थ चेक राई नगरौं होइन। स्वास्थ्यको चाहिँ एकदमै स्वास्थ्यभन्दा ठूलो धनहरू केही हुनै सक्दैन, किनकि अब आफू ठिक भयो भने पो अरूलाई पनि ठिक हुनुपर्छ होइन। ठिक हुनुहोस् भनेर सल्लाह सुझाव दिन सकिन्छ, आफू नै ठिक भइएन भने त अरूलाई भन्न पनि सकिँदैन नि त। त्यही भएको भएर चाहिँ अब स्वास्थ्यप्रति ध्यान पनि पुर्याउनु होला। अब गर्मीको समय छ होइन, अब पानीकै कुरा आउँछ कि बढी मात्रामा चाहिँ रोग लाग्ने भने कि पानीकै कारणले हो है। त्यही भएको भएर चाहिँ अब पानीको शुद्धिकरण गरेर खाने हो कि पानीलाई कस्तो गरेर खाँदा चाहिँ उपयुक्त हुन्छ त्यो गरेर चाहिँ खानु राम्रो हो। र अब कुराकानी त म जोड्छु नै, तपाईँ पनि कुरामा कुरा मिसाउनुको लागि त आउन सक्नुहुन्छ नि यति बेला भने। देखेर तिमीलाई बोलको यो गीत म राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तीन पाते भइदियो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत म राख्दैछु गीत रहेको छ केसरी बोलको गीत कबड्डी फोरबाट यति बेला भने स्वीकार्नुहोस् है त
1: कल कल अजय।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आँखामा सपना केसरी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842272911 र 9866636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो दर्शन, नमस्ते, नमस्कार, सन्चै आरामै हुनुहुन्छ?
0: हजुर सन्चै आरामै छु दिदी, तपाईँको के छ खबर?
1: ठिकै छ, भन्नु पर्छ।
0: अनि खाना खानु भयो त?
1: खाना त भइसक्यो, भन्नु पर्छ मेरो हजुरको भयो कि नै?
0: हजुर मेरो पनि भइसक्यो है त।
1: यो अन इयरमा हो कि अफलाइनमा हो?
0: यो अन इयरमै हो है।
1: ए हो, यहाँ कार्यक्रम नसुने कि फोन हान्दा घरि फोन नआउने, घरि व्यस्त हुने, अनि त्यहाँ त्यस्तै भएर के त्यही भएर सोधेको फेरि।
0: त्यही त नि, ल ठिक छ दिदी, हुन्छ।
1: अनि अरू के छ त नि हजुरको नयाँ नौलो खबर?
0: नयाँ नौलो खबर केही पनि छैन दिदी, हजुरको सुनाउनुहोस् के छ?
1: मेरो नि केही छैन बहिनी, सधैँ जस्तै भन्नुपर्छ है।
0: हजुर ल ठिक छ, अब स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला। गर्मी कतिको छ हाम्रो वानटेङ खोलातिर?
1: ए गर्मी छैन भन्नुपर्छ,
0: गर्मी छैन।
1: ल ठिक छ, एकदम स्वास्थ्यको चाहिँ एकदम भन्दा पनि एकदम धेरै ख्याल राख्नु होला है।
0: हस् हुन्छ दिदी, ल आजको टपिक चाहिँ म भन्छु हजुरलाई।
1: हजुर
0: आजको टपिक भनेको चाहिँ यो प्री मनसुनमा चाहिँ शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम एकदमै धेरै हुन्छ, यसबाट जोगिनको लागि हामीले के गर्नु पर्ला भन्ने रहेको छ है। प्री मनसुनमा शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम चाहिँ एकदमै धेरै हुन्छ है। यो समयमा चाहिँ हामीले स्वास्थ्यमा चाहिँ ख्याल पुर्याउनको लागि चाहिँ के गर्नु पर्ला भनेको के?
1: अब पहिला कुरो त अब यस्तै पानीबाट नि हो यो सबै होइन। पहिला कुरो हामीले पानीको मुहानहरू यताउति साफ गर्नुपर्छ, यताउति अब यस्तो बर्खामा त पानीमा त धेरै उहरू आउँछ, अब यस्तो बर्खाको समयमा पहिला कुरो त हामीले पानीहरू एकदम त्यो पिउने पानीहरू शुद्धिकरण गरेर अथवा उमालेर चाहिँ यताउति गरेर पानी त्यसरी पिउनुपर्छ, सबै साफहरू गर्नुपर्छ, अनि खानपानमा पनि एकदम धेरै ख्याल राख्नुपर्छ है, एकदम खानपानमा पनि एकदम ख्याल चाहिँ राख्नुपर्छ। अनि बिरामी हुनुभन्दा बिरामी नहुँदै हामीले यो यस्तो कुराहरू अप्नाउनु पर्छ, बिरामी भइसकेर उपचार गर्नुभन्दा बिरामी नहुँदै हामीले यस्तो के अरे अप्नाउनु पर्छ। बिरामी अब यस्तो सबै कुरा यो पानीबाट नि हुने कि, यो हैजा टाइफाइ यता उर्की जन्डिसहरू धेरै अप्नाउँछ नि त यसमा, यो बर्खाको समयमा त झन् अब त्यसरी घाम पानी हुन्छ, अब समय नै त्यस्तै छ। अनि त्यही भएर नि मेन कुरो त पहिला पानी हामीले उमालेर शुद्धिकरण गरेर त्यसरी पिउनुपर्छ, मनहरू पनि सबै सफा गर्नुपर्छ, सफा राख्नुपर्छ, अनि खानपानमा नि एकदम धेरै सफा राख्नुपर्छ, सबै
0: ल हुन्छ दिदी, हजुरले आफ्नो विचार त राखि नै हाल्नुभयो, धेरै धेरै धन्यवाद छ त्यसको लागि। अब साथीहरूलाई सम्झनु
1: है त। अब मलाई जस्तो आयो त्यस्तै भने होइन, अब कोही कुरा आउँछ भन्दा कोही कुरा आउँदैन, अब त्यस्तै हो, मैले जस्तो आयो त्यस्तै भने, अब मेन कुरा भनेको मेरो विचारमा त्यही नै हो दिदी। अब साथीहरूलाई आफ्नो आफ्नो विचार हो, अब फर्स्टमा हजुरको लागि अनि छोकलाई बन्दीको पनि हुनेको लागि
0: ओके भाइ भाइ। यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदी हुनुहुन्थ्यो, वानटेङ खोलाबाट चाहिँ फोन गर्नुभएको थियो। दिदीले पनि आफ्नो विचार त राखेर गइ नै सक्नुभयो, तपाईँको पनि कुनै विचार छन् भने चाहिँ अब यसबारेमा तपाईँले पनि केही भन्न चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु, जोडिँदै गर्नुहोला। यति बेला कालो केशमा रेलीमय बाँधेको रिबन अबोलको यो गीतमा राख्दैछु, गीतसँगै जान्छु छोटो व्यापारिक विश्राममा, विश्रामपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: Shuklagandha KFM 97.6.
1: बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक।
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगयाम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है मगयाम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 5773।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98560 28 587।
13: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ सात फेर,
10: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
6: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासी र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676। मोबाइल 9855602676।
17: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050। मोबाइल 9843823811।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिका को कार्यालय अगाडि
21: जुनसुकै कंपनी को पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नया चढेर जानुहोस्। नया किन्दा रु 6000 क्याश डिस्काउंट, फास्ट एन्ड बेस्ट फाइनेंस को व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनु होला।
22: सम्पर्क सुन्दर अटोक्स दुलेगौंडा, यामाहा शोरूम, फोन 0564142121, मोबाइल 9855635921 र 9008584290।
23: यस,
0: सूचना एस तनहुँ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहुँ फोन 065-414-377 मोबाइल नम्बर 98-5-60-44-343।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 मेगाहर्ज।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु मैले, अनि सँगसँगै हामी चाहिँ टपिकमा रहेर कुराकानी गरिराखेका छौं। आज चाहिँ टपिक स्पेशल प्रोग्राम जसमा पनि टपिक चाहिँ प्री मनसुनमा शारीरिक र मानसिक स्वास्थ्य समस्याको जोखिम बढ़िराखेको हुन्छ, यसबाट बच्नको लागि चाहिँ के गर्नु पर्ला भन्ने चाहिँ रहेको थियो, होइन कुन उपाय अवलम्बन गर्दा चाहिँ उपयुक्त होला भन्ने चाहिँ रहेको थियो। अब साथीहरूले आफ्नो विचार त राखेर गइ नै सक्नु भएको छ, अब तपाईँ पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने चाहिँ 9842279111 र 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु है। र विशेष गरेर अब पानीजन्य रोगलाई, जुन यो रोगहरू रहेका छन् त्यो रोग चाहिँ देखा पर्नु अघि नै जनचेतना जगाउन चाहिँ एकदमै जरुरी पनि छ र नागरिक सचेत भएमा चाहिँ पानीजन्य रोग घटाउन सकिन्छ। अहिले अब धेरै जसोले चाहिँ जारको पानी खाने गरेको छ, तर जारको पानी पिउनेहरूले चाहिँ त्यो पानी सुनिश्चित गरेर मात्रै पिउने चाहिँ गर्नुपर्छ र काठमाडौँ उपत्यकामा चाहिँ पानी प्रयोग गर्ने मध्ये झन्डै 80% चाहिँ जारको पानी नै प्रयोग गरेको छन् पनि है। र यो बेलामा वातावरणमा पाइने परजीवी हुर्कने बेला हो र यो बेला शरीरभित्र र बाहिर वातावरणमा पनि विभिन्न खालका परजीवी हुर्कन थाल्छन् र बजारमा बनाइराखेका खानेकुरामा विभिन्न परजीवी हुर्किन थाल्छन्। यो बेला बजारमा पाइने फलफूलमा प्रयोग भएका विभिन्न रसायनले चाहिँ व्यक्तिको ज्यान पनि जान सक्छ र गर्मी छ भनेर बजारमा पाइने रंगीन पेय पदार्थ र फलफूल खाँदा चाहिँ त्यसले स्वास्थ्यमा चाहिँ गम्भीर असर पुग्न सक्छ। जुन यो दुई हप्ता अगाडि चाहिँ भारतमा चाहिँ सुईबाट रसायन राखेको तरबुजा खाँदा चाहिँ परिवार नै सखा भएको पनि थियो र नेपालमा पनि सिजनभन्दा अगाडि नै आँप भित्रिएको छ र खरबुजा पनि धेरै नै आएको छ। यहाँ पनि यस्तो घटना नहोला भनेर चाहिँ भन्न सकिँदैन है। यो समयमा तापक्रमसँगै सापेक्षिक आर्द्रता पनि बढ्छ। सापेक्षिक आर्द्रता भनेको चाहिँ हावामा भएको पानीको बाफको मात्रा र त्यही बेलाको तापक्रममा चाहिँ हावाले धारण गर्न सक्ने अधिकतम पानीको बाफको मात्रा बीचको चाहिँ अनुपात हो र तापक्रम र सापेक्षिक आर्द्रता बढ्दाखेरि चाहिँ शरीरको छालामा च्यापच्याप हुन्छ अनि छाला गर्ने रोग निम्तन सक्छ। यस्तो बेला चाहिँ हरेक दिन नुहाउने गर्नुपर्छ र सफा कपडा लगाउने गर्नुपर्छ। विशेष गरी घाममा बसेर काम गर्नुपर्ने किसान वा घाममै काम गर्नुपर्नेहरूले चाहिँ दैनिक काम सके पछाडि चाहिँ कपडा फेर्नुपर्छ है। यो मौसममा चाहिँ पसिना पनि जाने, गर्मी पनि धेरै हुन्छ, तर पानी प्रशस्त मात्रामा नपिएमा चाहिँ डिहाइड्रेसन वा जलवियोजन चाहिँ हुन सक्छ र पानीको सट्टा चाहिँ यो बेलामा शक्तिवर्धक र विभिन्न रंगीन पेय पदार्थ खानाले चाहिँ झन् स्वास्थ्यमा समस्या चाहिँ देखिन सक्छ है। शरीरमा पानी चाहिने बेलामा यस्तो पेयले चाहिँ फाइदाभन्दा असर पुग्न सक्छ। अब विशेष त यो मौसममा पानीजन्य रोगसँगै किटजन्य रोग पनि देखा पर्न सक्छ। अब मलेरिया होइन, डेंगी अनि चिकनगुनिया, त्यस्तै गरी स्कर्ब टाइफस, जापानिज इन्सेफ्लाइटिस लगायतका किराजन्य रोग पनि देखा पर्छन्। अब मौसम परिवर्तनले चाहिँ रुगाखोकी जस्ता भाइरल रोग, एलर्जी अनि फंगल इन्फेक्सन जस्ता छालाजन्य रोग पनि देखा पर्न सक्छन्। अब शारीरिक रोग मात्र नभई मानसिक रोग पनि देखा पर्न सक्छ। अब गर्मी बढ्ने अनि पानी परिरहने हुँदाखेरि चाहिँ यस्तो मौसममा मन उदास हुने, दिक्क लाग्ने, रक्तचाप बढेर तनाव हुने जस्ता समस्याहरू चाहिँ देखा पर्न सक्छन्। अब जुन यो विगतमा प्री मनसुन अनि वर्षाको बेला चाहिँ विभिन्न पानीजन्य रोगको प्रकोप आएको थियो र यो मौसममा चाहिँ गम्भीर भएन भने विभिन्न सरुवा रोगले चाहिँ सताउन सक्छ र वीरगंजमा गएको वर्ष खाने पानीमा चाहिँ संक्रमण हुँदा हैजा फैलिएको थियो र दुई वर्ष अघि चाहिँ कपिलवस्तुमा हैजा, 12 वर्ष अगाडि विराटनगरमा हेपाटाइटिस फैलिएको थियो र जाजरकोटमा पनि झाडा पखलाको चाहिँ प्रकोप फैलिएको थियो र यस्ता घटना चाहिँ फेरि पनि नदोहोरिएला भनेर चाहिँ भन्न सकिँदैन नि त। त्यही भएर चाहिँ अब ख्याल पुर्याउने भनेको हामीले नै हो, प्रमुख भूमिका त हाम्रो नै रहन्छ होइन। बालबच्चाहरू छन् भने अब तिनीहरूलाई सुरक्षित रहनुपर्छ भनेर भन्नको लागि अब हरेक घरपरिवारले चाहिँ घरमा आएको पिउने पानी सफा र सुरक्षित छ वा या छैन भन्नेमा चाहिँ सुनिश्चित गर्नुपर्छ होइन। अब अरू समयमा भन्दा चाहिँ यो समयमा एकदम बढी पानी पिउने चाहिँ गर्नुपर्छ। जहरिलो खानेकुराहरू प्रशस्त मात्रामा खाने, गर्मी छ भनेर चाहिँ गुलियो र रंगीन पेय पदार्थ नखाने, खाद्य पदार्थ सकेसम्म घरमै बनाएर खाने, अब बाहिरको खाना सकभर नखाने, खानै परेमा पनि त्यही राम्रै हो भन्ने चाहिँ सुनिश्चित हुनुपर्ने चाहिँ जरुरी देखिन्छ। अब वातावरण प्रदूषण हुन चाहिँ नदिनको लागि
फोहोर व्यवस्थापन त गर्नु नै पर्यो होइन, किटजन्य रोग बढ्न नदिनको लागि घर आँगनमा पानी जम्न दिनु हुँदैन, अब सफा पानी जम्मा गरेको छ भने चाहिँ छोपेर राख्ने वा हप्ताभित्रैमा त्यसलाई प्रयोग गरेर चाहिँ पुनर्भरण चाहिँ गर्नुपर्छ, वरपर झार छ भने हटाउने गर्नुपर्छ, बालबालिका ज्येष्ठ नागरिक दीर्घ रोगीको स्वास्थ्यमा चाहिँ विशेष ध्यान पुर्याउनु पर्छ है। र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ मौसम अनुसार शरीरलाई स्वस्थ राख्ने उपायहरू चाहिँ अवलम्बन गर्नुपर्ने आवश्यकता चाहिँ रहेको छ है। र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि नै कुराकानी अनि सँगसँगै अब तपाईँको गायन प्रतिभा भन्दा पनि तपाईँको विचारलाई राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। साथीहरूले आफ्नो विचार राख्नुभयो, स्वतन्त्र विचार राख्ने दिन चाहिँ रहेको थियो, अब मैले पनि आफ्नो विचार त राखेँ नै र अब सँगसँगै उपायहरू पनि यहाँहरूलाई त मैले बताएँ नै है। र अब यो तरिकाले चाहिँ आफ्नो स्वास्थ्यमा पनि जुन कुराहरू बताइएको अनुसार आफ्नो स्वास्थ्यप्रति चाहिँ एकदमै सचेत रहँदै ध्यान पुर्याउँदै आफ्नो ख्याल चाहिँ राख्नुहोला। र अन्तिममा हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगो बिना बिडी जल्दैन बोलको झिङ्गे दाउ मुभीबाट यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना बिदा भए तपाईँ भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shukragandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
7: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9840761268
8: 9850602068।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
13: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
14: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
15: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
14: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
14: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
14: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
0: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो.
4: मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो. नेपाल खबरमा अब पूरा खबर. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सा दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब गरिएको आरोपमा कुनै सत्यता नरहेको बताउनु भएको छ. वहाँले यसलाई भ्रामक र अति रंजित भन्दै चियाको कपमा तूफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ. सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सा दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनुभयो. बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गएको वर्ष एमाले र कांग्रेसको सरकारले सच्याएका

0: शुल्क तिरिसकेका गाड़ीको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइदिएको अधिकृत पण्डितले बताउनुभयो। सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयको योजना छ। वर्गीकरणपछि परिचय पत्र वितरण विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायतका कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सन् 2026 वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो अर्थात सम्पन्न भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष 1,195 स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। पर्यटन विभागले 6,500 मीटर भन्दा बढ़ी उचाई भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ एनएमएले अनुमति दिँदै आएको छ। यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 159, अमेरिकाका 152, भारतका 101, जर्मनीका 75, बेलायतका 74, रशियाका 70, नेपालका 44, क्यानाडाका 41, पोल्याण्डका 32, फ्रान्सका 27 रहेका थिए। पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथामा सबैभन्दा धेरै 109 छिमेकी चीनका आरोही पुगेका हुन्। यसबाहेक अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रशियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, क्यानाडाका 12, नेपालका 12, आयरल्याण्डका 11 आरोही पुगेका छन्। यस वर्ष सगरमाथाको चुचुरोमा 32 पटक पुगेर कामी रीता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ। यसैगरी महिला आरोहीमा संखुवा सभा मकालुकी लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ। कामी रीता र लाक्पाले आफ्नै रेकर्ड तोड्नु भएको हो। सरकारले सगरमाथा आरोहण अनुमतिबाट 1,08,10,725 रूपियाँ राजस्व संकलन गरेको छ। यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिए बापत सरकारले 1,26,47,41,306 रूपियाँ राजस्व संकलन गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामै 10,100 रूपियाँले घट्यो। तोलाको 2,91,800 रूपियाँमा कारोबार लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचारियो हो उज्यालो रेडियो नेट।

काठमाण्डुमा 90 मेगाहर्ज एथिन्जेल हामीले भन्सारदर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लीको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव तोलामै 10,100 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 2,91,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,01,900 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,925 रूपियाँमा कारोबार भएको चाँदी आज भाव घटेर तोलाको 4,740 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अब विदेशको खबर। इरानले आफ्नो हेलिकप्टर खसालेको र त्यसको बदलामा इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाले जनाएको छ। इरानमा श्रृंखलाबद्ध आक्रमण गरेको उसको दावी छ। अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। इरानी सरकारी संचार माध्यमहरूका अनुसार पर्सियन गल्फ क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएका थिए। यो मिशन इरानको अनुचित आक्रमण विरूद्धको प्रतिक्रिया मात्रै रहेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्नो विज्ञप्तिमा जनाएको छ। इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। अपाचे हेलिकप्टरका दुईजना चालक दलका सदस्यलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो। इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दावी गरेको भने छैन। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको दशौं दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन नसकेको हो। आज बिहान मलेसियाको बायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले अभिजित 20 रन बनाइन् भने सोनी पाखरी ले 15, सीता राणा मगरले 12 तथा सम्झना खड्काले 11 रनको योगदान दिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले 20 ओभरमा 4 विकेट गुमाउँदै 130 रन बनाएको थियो। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई हराएको छ। अमेरिकाको जोर्डन हियर रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा भ्यालेन्टिन बार्को, कप्तान लियोनल मेसी र थियागो अल्मान्डाले समान 1-1 गोल गरे। विश्वकप भोलि रातीदेखि शुरू हुँदैछ। अर्जेन्टिनाले असार 3 गते अल्जेरियासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। समूह जीमा रहेको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अर्जेन्टिना विश्वकपको साबिक उपाधि विजेता टोली हो। आइसल्याण्ड यो विश्वकपमा छनौट भएको छैन। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भन्सार दर हेरफेर आरोपमा अर्थमन्त्री डाक्टर वाग्लेको स्पष्टीकरण, प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद गरिएको टिप्पणी, देशभरका झण्डै 25 लाख किसान सूचीकरण, अझै 16 लाख सूचीकरणमा आबद्ध हुने बाँकी, वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, 1,26,00,000,000,000 राजस्व संकलन, आफ्नो हेलिकप्टर खसालेपछि इरानमाथि जवाफी आक्रमण गरेको अमेरिकाको दावी, दुईजना चालक दलका सदस्यलाई ड्रोनबाट उद्धार, र नेपालको महिला टोली एसिया कपमा छनौट हुन सकेन। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्याण्डलाई 3 गोलले हरायो।
दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-100-412-160 र 98-460-78-022।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
7: मोबाइल 98-560-55-77।
9: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
12: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
13: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा विशेषताहरू,
13: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
12: जिम्मेदार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
13: पर्याप्त खेल मैदानको व्यवस्था,
12: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
13: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
12: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
13: उचित पुस्तकालयको व्यवस्था।
12: थप जानकारीको लागि सम्पर्क
13: अर्नीको आवासीय माध्यमिक विद्यालय, शुक्ला गण्डकी 7, खैरेनी टार, तनहु।
0: सम्पर्क नम्बर
13: 0655711195, मोबाइल 98-560-62112 र 98-460-18171।
14: साकिना, यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
17: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
16: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0635702625 मोबाइल 9856033878 9841656558।
18: मेरिया मैनी कस्तो राम्रो गहना
19: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
20: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
15: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
16: शुद्ध सुन तथा चाँदी का गर गहना,
15: छापा वाला सुन चाँदी का गर गहना,
16: राशि अनुसार का पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9711196902।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल दुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
0: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856056996
3: घरमा सुख शान्ति कहिल्यै भएन आँटेको काम पनि बन्दैन
4: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
3: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
0: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
4: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526466 र 9847739849
6: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
7: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडिपट्टि
4: हजुर काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
6: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
7: होटल टाइटेनिक गङ्गोबु बस पार्क प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
8: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्मको छ स्योर गर्दिन कि क्या हो
9: पक्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
11: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462614726।
14: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी चार दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्यान सफल प्रदेशकै केन्द्र बिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
15: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
16: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0965414285 9855453497 र 9855434850 मा सम्पर्क गर्नुहोस्।
17: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
18: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
19: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
18: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
19: प्रोप्राइटर रोशनी श्रेष्ठ।
18: मोबाइल नम्बर 9827109466 र 9840694543।
20: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855662452।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
6: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, उनी त सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही एल्मुनियम, अब युपीभीसीको साथमा।
12: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0656414111, मोबाइल 98562938 र 98028222938।
14: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
16: सम्पर्क 0654142121, मोबाइल 98560935।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: yes. यमा
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: हजुर दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।
5: याङ बगैचा इङ्लिश बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
6: एसईई 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
5: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
6: हाम्रा विशेषताहरू:
5: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
6: पुस्तकालयको व्यवस्था,
5: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
6: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
5: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
6: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
5: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0656712198 र 98560001।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
10: पुन मोबाइल
11: होइन, कति पुन मोबाइल भन्दै कराएको?
10: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
11: कहाँ छ पुन मोबाइल?
10: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
11: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
11: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
12: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
12: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
10: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
12: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0658590511।
0: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइराछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
14: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
15: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
16: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
17: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
18: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
19: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
17: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
19: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
19: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
19: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: कृषि विकास कार्यालय तनहुको अनुरोध
2: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
3: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
3: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
1: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 0-65-563-130
1: कृषि विकास कार्यालय तनहुँ दमौली।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
5: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं।
5: सुन्दर, शान्त र स्वास्थ्य वातावरणमा अवस्थित
4: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
5: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
4: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
5: र मोबाइल नम्बर 98-560-80-385।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
7: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
6: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
6: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
6: थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-570-676, मोबाइल 98-560-62-676।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन,
11: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463311।
12: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
4: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702039 मोबाइल 9956063636।
6: इट्स न्यू गैलेक्सी टाइम।
7: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
8: संस्थाका विशेषताहरू
7: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
8: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
7: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
8: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता
7: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
8: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
7: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
8: विस्तृत जानकारीका लागि
7: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
8: नदीपुर पोखरा
7: फोन 0615702010 र 5853077।
9: बी द ग्यालेक्सियन्स फील द डिफरेंस डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिंस 1994।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
10: पुराना गरगहनासँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चन्द्रिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856062099।
13: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ
15: प्रोप्राइटर लक्ष्मी राज वागले फोन नम्बर 0765709 चार मोबाइल नंबर 9847261268
13: 9856268।
16: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763 कता हिँडेको आइफोन हातमा लिएर
5: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
2: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
5: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843238611
6: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
7: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
6: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि 3 सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
7: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
6: होम डेलिभरीको पनि व्यवस्था छ
8: सम्पर्क 3 सेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर 3 सेना मोबाइल 9841411178 9560078

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2000

0: प्रयास का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बेसी माग, नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2099।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
4: ओमकार।
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार।
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
7: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
11: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
11: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
10: विगत लामो समयदेखि तपाईँहरूको मन सिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
14: सम्पर्क 0654142121 मोबाइल 98565391।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
16: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
18: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
19: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
20: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
21: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
20: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
12: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनुहुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
24: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562625।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
11: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
2: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
11: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
2: सम्पर्क
11: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
2: फोन नम्बर 061578053 र 525515।
12: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ साथ फेर,
14: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
15: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
16: होइन हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
16: 9856602068।
18: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638011।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6।
1: या बुढा, 20 वर्ष देखि को यस्तो पुरानो टीवी कति हेर्ने भनेको के? वाईफाई र मोबाइल बाटै कनेक्सन गरेर टीवी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टीवी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9861638981।
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
4: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
4: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
4: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
4: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
4: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
4: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634783।
5: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
5: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
3: मोबाइल 9560055770।
8: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना: तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सीटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0564141184, 9856062210 र 9856062345।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू,
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 33

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर अर नो होम भिजिट अर नो इन्कम स्टेटमेन्ट। यही जेठ 22 गतेदेखि 28 गतेसम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
3: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिरबुक लिएर आउनुहोला।
4: सम्पर्क सुन्दर अटो सोलेगौड़ा, यामाहा शोरूम, फोन 0565414221, मोबाइल 9856035921 र 9008584290।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: शुक्ला गण्डकी टाइम चेक।
7: यति बेला दिउँसोको ठिक 3 बज्यो।
8: तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। संसदको अवरोध कराउनका लागि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर 2 बजेसम्मका लागि स्थगित गरेकोमा अझै शुरू भएको छैन। बैठक स्थगित गरेर सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा भारतसँगको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू ले संसद अवरूद्ध गर्दै आएका छन्। सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री आफू संसदमा आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि त्यसमा राष्ट्रपाले सहमति जनाएको छैन। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा छन्। राष्ट्रपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरूको छलफल भइरहेको हो। विपक्षीहरूको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालयमा आगजनी भएर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि म्याद थप गरेको र अब पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीहरूले विवरण बुझाउनुपर्ने जनाए आएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिलाई 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40,000 व्यक्तिको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर सम्पत्तिको विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 मुद्दे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दत्तवाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नुपर्ने अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिनु अनिवार्य छ। साथै बिरामी

0: को परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैले पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरूमा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदात्री संस्था, ट्यूशन सेन्टर र विभिन्न व्यापारी कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाव परेको उल्लेख छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई समेत परिपत्र पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गर्नु परेको हो। केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगाडि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराउने उल्लेख छ। बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति उत्तम लामिछाने, उत्सव अरियाल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। निर्वाचन आयोगले 2079 सालको पालिका चुनावमा एमालेबाट जितेर पछि अरू दलमा गएका 8 जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। एमाले सचिवालयको पत्रका आधारमा आयोगले यो निर्णय गरेको हो। पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका 1 का वडा अध्यक्ष कमल बहादुर बानिया, मोलुङ गाउँपालिका 6 का वडा अध्यक्ष कमल तामाङ र ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7 का वडा अध्यक्ष सुरेश कुमार थापा रहनु भएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 1 का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका 7 का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका 4 का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, मोरङकै रंगेली नगरपालिका 1 का वडा अध्यक्ष महेश कुमार खनाल र दाङको घोराई महानगरपालिका नम्बर 4 का वडा अध्यक्ष मधुसूदन शर्माको पद पनि रिक्त भएको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको यो लगातार 3रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले

0: संघले नेपाल फुटबल संघ इन्फामाथिको हस्तक्षेप नरोकी नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि इन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्तबुझ जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गर्ने पत्रमा उल्लेख छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपको गएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको बैठक निष्कर्षविहीन, विपक्षी दलहरू छुट्टै छलफलमा। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्मका लागि थप, अहिलेसम्म 3,500 भन्दा केही बढ़ीले मात्रै विवरण बुझाए। चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचार संहिता जारी, बिरामीको परिचय खुल्ने गरी भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमान तोडियो। र इन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा एएफसीको चेतावनी।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: यस तनहु सेवा हस्पिटल गुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल नम्बर 98564433।
3: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
6: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
7: मेरिया मैनी, कस्तो राम्रो गहना!
8: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि
10: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन
9: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
9: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9871161069 9067725229
10: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9841133222 9087769142
11: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
12: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
11: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
13: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
14: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ
15: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
16: सम्पर्क मोबाइल 9857065119 र 9864957056
17: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
18: नौनी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
19: एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो
20: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
21: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
22: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
23: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
22: खैरेनी टार कहाँनिर छ यो राजु टायर
23: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
22: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
23: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9557062452

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, फास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843231811।
5: शुक्ला गण्डकी एफएम 97.6।

0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गंगोबु बसपार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
4: सुन, होमवर्क देखाउ त।
5: हस् टिचर।
4: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
5: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्धकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 98560033384 र 98560067988।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
8: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन, दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
1: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, आल्मुनियम, सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9842614726।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856956996।
19: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
20: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
19: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
19: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
19: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
21: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
14: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
15: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
16: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
17: दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी चार दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
18: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
19: चिकन ससेज, बफ ससेज
18: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
20: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
21: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
22: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
21: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
20: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
22: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
23: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
20: ओम एम आभूषण सुन चाँदी दोकान,
21: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9460692046 98058008।
22: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
24: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
24: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
22: ए त्यसो भए त म गइहाले,
24: चिया त पिएर जाऊ,
22: अहिले हतार छ, पछि आउँदै गरौला है।
25: दीर्घायु फर्निचर सोरुम,
26: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
25: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
27: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
26: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
25: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268,
26: 98560261268।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
1: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: यहाँ पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 0654143777 मोबाइल नम्बर 9855044343
5: कृषि विकास कार्यालय तनहुको अनुरोध
6: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
7: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
6: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
5: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं
6: थप जानकारीको लागि 0635631130
5: कृषि विकास कार्यालय तनहु दमौली
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
11: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउनुहुन अनुरोध गरिन्छ निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको। यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
12: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौड़ा झरेको। कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
12: ल तिमी ढुक्क हौ न, दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811196902।
13: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 98710-39-66 र 98460-94-543।
13: हजुर, दान गरौ। शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
13: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।

0: ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: इलाका प्रहरी कार्यालय बेलचौतरा तनहु र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतराको अनुरोध।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि हामी सबैको दायित्व।
1: सवारी साधन चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्थाको चेक जाँच गर्ने गरौ।
0: मादक तथा नशालु पदार्थको सेवन गरी सवारी नचलाऊ।
1: सवारी चलाउँदा सिट बेल्ट र हेलमेटको सही प्रयोग गरौ।
0: सिट भन्दा बढी एथ्रु राखेर सवारी साधन नचलाऊ।
1: सवारी साधनको हुटमा, छतमा, ढोकामा झुन्डिएर र उभिएर यात्रा नगरौं नगराऊ।
0: तीव्र गति र हतारमा सवारी साधन नचलाऊ।
1: मोबाइलमा कुराकानी गर्दै, फेसबुक चलाउँदै, च्याट गर्दै सवारी साधन नचलाऊ।
0: लामो दूरीको यात्रा गर्दा समय, गति र दूरीको विचार गरी समय समयमा विश्राम गरौ।
1: पैदल यात्रुहरूले सड़कको प्रयोग गर्दा, फुटपाथ र सड़क पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौं।
0: सवारी साधन चलाउँदा साइरन बजाउँदै आउने सवारी साधन जस्तै एम्बुलेन्स, दमकल सब वाहनहरूलाई विशेष प्राथमिकता दिऊ।
1: सड़क अनुशासनको पालना गरौं।
0: ट्राफिक नियमको पालना गरौं। सभ्य नागरिक

0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

म बुझ्दैछु तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजीब छ है, मायामा पनि कहिलेकाहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

0: तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर्छ। सायद म यो छेडे यतिकै रोक्न सक्थे भने यो अङ्गालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।
1: शुक्ला गण्डकी एफएम 97.6 यामाहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
2: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6000 क्यास डिस्काउन्ट फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था हेलमेट फ्री पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला। सम्पर्क सुन्दर अटोक सोलेगौड़ा यामाहा शोरूम फोन 0657-414-221 मोबाइल 9855-35-921 र 9008-5894-290।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
4: तर महँगो होला नि
3: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
5: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
5: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656-414-411 मोबाइल 9855-22938 र 9808-22938।
7: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
8: बिरामी परीक्षण
7: निशुल्क औषधि वितरण
8: प्रयोगशाला सेवा
7: पञ्चकर्म पूर्वकर्म
8: बस्ती कर्म
7: शिरोधारा
8: नस्य कर्म जलनीति
7: छार सूत्र सेवा
8: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
7: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
7: अग्निकर्म मर्म चिकित्सा
8: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि हिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0656-563-483।
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
11: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
13: चिकन ससेज बफ ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656-570-052 मोबाइल 9856-28587
15: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
8: किन आमा के भएर
15: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
8: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
4: मोबाइल 9856043952 र 9806656586।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लो, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 देउरालीमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा 3 जना भारतीय पर्यटक घाइते भएका छन्। डुम्रेबाट दमौली हिँडेको BR-10AB-7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 1 बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार 5 जना सवार रहेको उक्त कार अचानक सड़कमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। पृथ्वी राजमार्गमा पर्ने तनहुको ब्यास नगरपालिका 12 कमलाबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। डुम्रेबाट दमौली जाँदै गरेको NA-5X-9243 नम्बरको ट्रक बिहान करिब 5:15 बजे सड़कको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रणमा हुँदा उक्त ट्रक सड़कको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगतै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि दमौली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा ट्रक चालक 12 को निजगढ़ नगरपालिका वडा नम्बर 9 बस्ने 28 वर्षीय यम कुमार नेपाली र सहचालक सोही स्थान बस्ने 24 वर्षीय सुजन परियार रहेका छन्। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले उठाउने कार्य भइरहेको छ। नदीजन्य पदार्थ बोकेर पूर्व पश्चिम राजमार्ग सड़कमा पानी चुहाउँदै हिँड्ने 15 वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपुरको गैंडाकोट नगरपालिकाबाट 13 र देवचुलीबाट 2 वटा गाड़ीलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवैध रूपमा नारायणी नदी किनारबाट ढुंगा गिटी बालुवा निकाले उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड विपरीत हुने गरी नदीजन्य पदार्थ त्रिपालले नछोपी बाटोमा ग्राभेल साउनुका साथै सड़कमा पानी चुहाउँदै ल्याउँदै गरेको 13 वटा सवारी साधनलाई गैंडाकोटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार चालक सहित सवारी साधनलाई नियन्त्रणमा लिए आवश्यक कार्यवाहीको लागि गैंडाकोट नगरपालिकामा पठाइएको छ। नवलपुरमा मंगलबार साँझ आएको वर्षा सहितको आवाहुरीले 15 घरगोठमा क्षति पुर्याएको छ। विनय त्रिवेदी गाउँपालिका 1 सिसेनीका

क्षति पुर्याएको खड्काले जानकारी दिनुभयो। हावाहुरीबाट मानवीय तथा पशु चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ। फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सौरी मुवागले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधको बारेमा छानबिन अघि बढ़िरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै वहाँले उक्त प्रकरणमा संलग्न व्यक्तिहरू चाँडै नै न्यायको कठघरामा पुग्ने बताउनुभयो। वहाँले देशको राजनीति र राजनैतिक दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूहहरू अझै सक्रिय हुन सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभएको छ। अर्थमन्त्री वागले अनुसार हाल केही विषयलाई मात्र उचालेर सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ। सुशासनको नारा लिएर आएको सरकारमाथि आधारहीन आरोप लगाएर हिलो छ्याप्ने प्रयास भइरहेको उहाँको आरोप छ। अर्थमन्त्री वागले करका दरका बारेमा लगाइएका आरोपहरू कुनै ठोस आधार बिना आएको दावी गर्दै ती प्रारम्भिक अवस्थामै खण्डित हुने प्रकृतिका रहेको बताउनुभयो। उहाँले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढ़िरहेकोले गर्दै नियतमा कुनै कमजोरी नरहेको स्पष्ट पार्नुभयो। पर्वत दक्षिणी भेगको बिहारी गाउँपालिकाका सबै वडामा यतिखेर पशु खोप कार्यक्रम सञ्चालन भइरहेको छ। खोप कार्यक्रममा पशु प्राविधिक कर्मचारीहरू सक्रिय भएर लागेका छन्। खोप कार्यक्रममा सक्रिय भई लाग्नेमा एकजना महिला कर्मचारी बिन्दु रावत हुनुहुन्छ। पशु प्राविधिक बिन्दु रावत कर्मचारी मात्र नभई 14 महिने दुधे शिशुकी आमा पनि हुनुहुन्छ। दुधे बालकलाई काखमा चेपेर आफ्नो जिम्मेवारी पूरा गर्न सजिलो छैन। आमाको दायित्वसँगै राष्ट्र सेवकको कर्तव्य निर्वाह गर्न कर्मचारी रावत पछि हट्नु भएको छैन। दैनिक रूपमा पशु चौपायामा देखिने विभिन्न रोगको उपचार, कृत्रिम गर्भाधान, खोप अभियान तथा पशुपालक किसानलाई आवश्यक परामर्श दिनुपर्ने भएकोले कर्मचारी रावत नियमित रूपमा फिल्डमा पुग्ने गर्नुहुन्छ। शिशुको हेरचाह गर्ने वैकल्पिक व्यवस्था सहज नहुँदा काखमा बोकेर सेवामा खटिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तर्जुमाको लागि रिसिङ गाउँपालिकाले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरकारवाला तथा स्थानीय नागरिकहरूको विकास, निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा तथा प्रमुख प्रशासकीय अधिकृत अनिल अगाई लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले दिएका सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ। दलित महिलाहरूको सिप विकास, आत्मनिर्भरता तथा आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको 15 दिने बारिष्ठा कफी बनाउने तालिम म्याग्दे गाउँपालिका स्थित स्काई इन होटलमा शुरू भएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा एकीकृत सेवा कार्यालय तनहुँको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठ 26 गतेदेखि असार 10 गतेसम्म सञ्चालन हुनेछ। तालिममा तनहु जिल्ला का ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, भीमात नगरपालिका र रिसिङ गाउँपालिकाबाट 5-5 जनाको दरले 25 जना दलित महिलाको सहभागिता रहेको छ।
भानु नगरपालिकामा कृषकहरूको हक हित संरक्षण, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, बजार

0: व्यवस्थापन तथा कृषकहरू बीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नगर स्तरीय कृषि सञ्जाल गठन गरिएको छ। नगरपालिकाका कृषकहरूको भेलाबाट गठन गरिएका उक्त सञ्जालले कृषि क्षेत्रको विकास, किसानका समस्या समाधान तथा उत्पादन र बजारीकरणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सञ्जालको संयोजकमा कुशल चन्द्र अधिकारी, सह संयोजकमा रामबहादुर घट्टी, सचिवमा दिपेन्द्र अधिकारी, सह सचिवमा श्याम कुमार श्रेष्ठ तथा कोषाध्यक्ष बिन्दु कुमार श्रेष्ठ चयन भएका छन्। त्यसै गरी सदस्यहरूमा ररसिंह तामाङ, गणेश ढकाल, मानबहादुर भण्डारी, फरेन्द्र बगाले, सोमप्रसाद शर्मा, कृष्णबहादुर श्रेष्ठ, विष्णुहरि कार्की र चिरञ्जीवी लौडारी रहेका छन्। पोखरा महानगरपालिका 31 स्थित बेगनासतालमा आजदेखि छैटौं संस्करणको खुल्ला पुरूष तथा महिला डुंगा दौड़ प्रतियोगिता आयोजना हुने भएको छ। बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने साथै तालको महत्वबारे उजागर गर्दै जल दुर्घटना सम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवराज बास्तोलाले बताउनुभयो। बास्तोलाका अनुसार पुरूषतर्फको दौड़ बेगनासताल तथा डुंगा घाटदेखि रातो टोडा र कडेल टोडाको बीच भागसम्म करिब 2 किलोमिटर दूरीमा हुनेछ। महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुंगा घाटदेखि पिप्ले टोडासम्म 1 किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। यस खेल पर्यटन मार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकचौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
6: पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ।
0: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
0: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
0: मोबाइल 9856705577।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
16: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
19: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। है समय त छ साँझको गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। है अब रहन्छ तपाईँको माझमा 6 बजेसम्म र अब आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि 5 वटा उत्कृष्ट भाकाहरू लिएर आउने दिन त्यो 5 वटा उत्कृष्ट भाकाहरू चाहिँ लिएर आएको छु। त्यो भाकाहरू मध्येबाट चाहिँ तपाईँले आफूलाई कुन भाका मनपर्छ त्यो रोज्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। है जसको लागि हाम्रो स्टुडियोको लाइन 98422 72911 त्यस्तै गरी 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ पुराना घर गहना सर्फेर गर्न चाहनुहुन्छ त्यस्तै गरी अब नयाँ डिजाइनका आफ्नो राशि अनुसारको पत्थर राखेर चाहिँ घर गहना बनाउन चाहनुहुन्छ भने जान्न सक्नुहुन्छ रामधाम सुनसादी पसलमा। यो पसल रहेको छ खैटेनीटार ओडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। जहाँ अब 5 वटा उत्कृष्ट भाकाहरू ल्याएको मध्ये नम्बर 1 मा पर्न सफल रहेको छ भाका मन परेको मान्छे बोलको खेम सेन्चुरी। त्यस्तै गरी बिना बुढा मगरको आवाज रहेको छ अनि त्यस्तै गरी नम्बर 2 मा रहेको छ लाइदिन क्या हो रुने मोहनी बोलको यो कौरा भाका चाहिँ रहेको छ जसमा आवाज श्री राम थापा मगरको रहेको छ अनि लय र शब्द पनि श्रीराम थापा मगरकै रहेको छ। र नम्बर 3 मा रहेको छ कहाँको साइनो बोलको विमल परियार। त्यस्तै गरी शान्ति श्री परियारको आवाजमा रहेको छ यो भाका अनि नम्बर 4 मा रहेको छ ठाडो भाका चाहिँ रहेको छ है प्रसाद खप्तरी मगर त्यसै गरी देवी घरती अनि सन्जु थापा मगर र श्री बुढा थोकीको। र नम्बर 5 मा रहेको छ जुनमाया बोलको भाका चाहिँ रहेको छ जसमा आवाज रहेको छ प्रकाश दूतराज त्यस्तै गरी मेलिना राईको। है यति बेला भने नम्बर 1 मा रहेको भाका चाहिँ म राख्दैछु मन परेको मान्छे बोलको खेम सेन्चुरी त्यसै गरी बिना बुढा मगरको। यति बेला भने यो भाका स्वीकार्नु सहित

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मन परेको मान्छे भएको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ है। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई लिन्छु। हेलो, नमस्कार हजुर। हजुर झोरले दाइ सन्चियारै भन्नुहुन्छ के अरे अन्त? अनि कस्तो रह्यो हौ दिन? भनेपछि अब घाँसपात यताउता गर्दा घरेसी काममै बित्यो होइन त आजको दिन? ल अब कार्यक्रम सुन्नु भएको छ कि छैन? ल कति नम्बरको सुन्नुहुन्छ त नि आज गीत? यो ठाडो भाका सुन्ने? ल हुन्छ, तपाईँको लागि यो भाका म राख्छु नि। ल साथीहरूलाई सम्झनुहोस् त
1: असफल तपाईँ अनि हाम्रो शुक्लाकान्त ज्ञापन भन्ने साथी अनि साथी गर्नुपर्छ खालि मया अनि तामा मोहम्मद साइरा तारा थापा अनि त्यसै गरेरी
0: हजुर। यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो, दाईले चाहिँ गीत रोजेर गई नै सक्नुभयो। अब तपाईँले पनि यो गीतहरू मध्येबाट चाहिँ आफूलाई कुन गीत सुन्न मन लागेको छ त्यो रोज्न सक्नुहुन्छ। यति बेला भने यो ठाडो भएर स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि एक तारा खसाई देउपलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि नम्बर पाँचमा रहेको भाका जुन माया बोलको यो भाका राख्दैछु म। भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि आउने नै छु सुन्दै गर्नुहोला है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855612474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीर कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: सासिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने म पनि अब नाटिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563388, 98461656।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैनी 4 उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0564124121060 र 98460872।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू चाहिँ मैले राखिराखेको छु भनौ है। अब पाँचवटा उत्कृष्ट भाकाहरू ल्याएको मध्ये मैले पाँच नम्बर अनि त्यस्तै गरी चार नम्बर र एक नम्बरको त राखि नै सके, अब नम्बर रहेको छ दुई नम्बर र तीन नम्बरको है। अब बाँकी रहेको यति बेला भने तपाईँ सम्पूर्णको लागि नम्बर दुईमा रहेको भाका राख्दैछु। लाइदिम क्या हो रुने मोहनी बोलको यो कौरा भाका चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि लाइदिन क्या हो रुने मोहनी बोलको यो भाका मैले राखिसके र आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइसकेको छ। दिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रम सुन्ने रहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्त्यमा सबै सबैलाई मुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसारी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा काको साइनो काँगो र जोडियो बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला। शुक्लागण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98 4 60 61 268
2: 98 5 60 60 268।
5: हजुर दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
9: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
8: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
9: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
11: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: ¿Qué es todo esto? ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok.
1: सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्रको सुझाव
2: मौसम पूर्वानुमान महाशाखाले दिएको सूचना जानकारीहरूबाट चाहिँ अध्यावधिक भएर मात्र चाहिँ आफ्नो जुन यो योजनाहरू बनाउन हुन चाहिँ म सम्पूर्णमा अनुरोध गर्दछु।
3: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूको कृतिमान तोडियो
1: र T20 अलराउण्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ TU अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा क्रस बोर्डर अकुपेशन अर्थात सीमापार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत नक्साङ्कनको काम गरिरहेको भन्दै उहाँले सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने बताउनुभयो। सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै उहाँले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनको सन्दर्भसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभयो।
8: नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा लिपुलेक तथा कालेपानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्।
3: परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित मान्यताका आधारमा कूटनीतिक संवाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
1: यस्तै बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दा पनि ताली बजाउने सांसदहरूको विवेकमाथि प्रश्न उठाउनु

0: पुष्टि गर्न न्वारानैदेखिको बल्लखार दौड़िराख्नु भएको छ। नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि छोरा नातिले भक्ति थापाको आत्माले धिकारेको जस्तै धिकार्छ कि धिकार्दैन, यो सोधेर म उसै पनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रूमल लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बड़ा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु।
1: नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारूणिक दृश्य देख्नु परेको गुनासो पनि गर्नुभयो।
2: यस्तै बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने व्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण मान्य नहुने बताउनुभयो। यो विषयमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण आएको संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष गरिरहने बताउनुभयो। यस्तै बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रवेश हमालले नेपालको सीमाका सन्दर्भमा पहिलो पटक विभाजित भएर संसदमा छलफल चलिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र विरोधी नेपालको भू अखण्डताको विरूद्धमा अभिव्यक्ति दिनुभएको भन्दै सांसद हमालले प्रधानमन्त्री स्वयंले नागरिकसँग माफी माग्नुपर्ने र उहाँले बोलेको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गएको 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यो भनाई फिर्ता लिनुपर्ने मागसहित संसद बैठक अवरूद्ध गर्दै आएका थिए। लगातार बैठक अवरूद्ध भएपछि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय छलफलबाट परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिने सहमति बनेको हो। यससँगै विपक्षीहरूले संसदको अवरोध हटाएका छन्। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाब दिनुपर्ने माग कायम राख्दै प्रतिनिधि सभाको बेल घेराउ गरेको थियो, तर पार्टीका अध्यक्ष हर्कस थाम्पाङ राई बोलेपछि उसले पनि संसदको अवरोध हटाएको छ।
1: यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी तथा धर्मान्तरण लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद ज्ञानु पौडेलले भारतबाट उद्धार गरिएका 453 नेपाली नागरिकको विषय उठाउँदै मानव तस्करीको जालमा नेपाली युवा युवतीहरू फँसिरहेको बताउनुभयो। सांसद बालवती शर्माले महिलामाथि हुने हिंसाका घटना बढ़दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले हिंसा पीड़ित महिलाहरू प्रहरीमा उजुरी दिन समेत डराउने अवस्था रहेको र उजुरी दिएपछि पनि अपेक्षित सुनवाई नहुने समस्या विद्यमान रहेको बताउनुभयो। सांसद आर्यन राईले इजरायल केयर गिभरको परीक्षा स्थगित हुँदा हजारौं परीक्षार्थी अन्यलमा परेको बताउनुभयो। उहाँले परीक्षा सम्बन्धी अन्यल चाँडै अन्त्य गरी परीक्षार्थीको भविष्यप्रति संवेदनशील हुन सरकारसँग आग्रह गर्नुभयो। सांसद खुशबु ओलीले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गराउने कार्य स्वीकार्य नहुने बताउनुभयो।
2: मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल एमसीएले आज नुवाकोटमा 2 सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1 खर्ब 29 अर्ब रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटे र न्यू दमोली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सीफेदी रातमाटे न्यू हेटौडा, रातमाटे न्यू दमौली र न्यू दमौली न्यू बुटौल गरी 3 खण्डमा प्रसारण लाइन बनाइनेछ। अर्थ सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनाले देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानीप्रति प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कल कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ़ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा छ।
1: सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण अर्थात एक्सेसिबिलिटी टूल राखेको छ। सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाड़ीका अनुसार दृष्टिविहीन, न्यून दृष्टि भएका, रंग पहिचानमा समस्या भएका, पढ़ाई सम्बन्धी कठिनाई भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले अब सरकारी वेबसाइट अझ सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यो सुविधा अन्तर्गत प्रयोगकर्ताले अक्षरको आकार सानो वा ठूलो बनाउन पृष्ठभूमि र

0: अक्षर बीचको भिन्नता बढ़ाउन रंग फिल्टर प्रयोग गर्न फन्ट छान्न र माउस कर्सरको आकार समायोजन गर्न पाउनेछन्। साथै चलायमान एनिमेशन रोक्न र तस्विर लुकाएर अक्षर मात्र पढ़ने सुविधा पनि उपलब्ध छ। यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुरूप विकास गरिएका छन् र किबोर्डबाट मात्रै पनि सञ्चालन गर्न सकिनेछ। दृष्टिविहीन प्रयोगकर्ताका लागि तस्विर तथा लोगोमा अल्ट टेक्स्टको व्यवस्था गरिएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनको आगमन र सतर्कताका उपाय बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमा पार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित भएको कांग्रेस संसदीय दलका नेता आङदम्मेको टिप्पणी, एमसीसी अन्तर्गतका 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू, निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने, सरकारले आफ्नो वेबसाइटलाई सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण खबर प्रस्तुत गर्यो।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, अहिले देश सबैजसो प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीका पहाड़ी र हिमाली क्षेत्र बाहेक देशका धेरैजसो ठाउँमा पानी परेकोमा अहिले पनि विभिन्न ठाउँमा पानी परिरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना छ। भोलिदेखि 3 दिनसम्म नै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। पानी परेसँगै आज तराई मधेसमा चरको गर्मी बाट केही राहत मिलेको छ। आज पश्चिम तराईका केही ठाउँ बाहेक अन्यत्र तुलनात्मक रूपमा शीतल भयो। अहिले प्री मनसूनको अन्तिम समय चलिरहेको छ। यो समयमा पश्चिमी वायु सक्रिय भएकाले लगातार वर्षा भइरहेको हो। यस्तै नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीख हो। आज 10 तारीख भइसकेकोले अब कहिले मनसून आइपुग्छ भन्ने चासो बढ़ेको छ। मौसमविदहरूले मनसूनको गति पछ्याउँदै नेपालको सीमा नजिकै आइसकेको बताइरहेका छन्। कहिलेसम्म मनसून भित्रिने सम्भावना छ भनेर साथी सम्झना महर्जनले जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाललाई सोध्नु भएको छ।
8: मनसुन भित्र नै अथवा अनसेट हुनको लागि चाहिँ त्यसको लागि फेभरेबल कन्डिसनहरू चाहिँ मिट भएको हुनुपर्छ, डेभलप भएको हुनुपर्छ हो। त्यसलाई चाहिँ हामीले कन्टिन्युस रूपमा मोनिटरिङ गरिरहेको छौँ र त्यसमा जुन कन्डिसन फेभरेबल भएको अथवा मिट भएको अवस्थाले हेर्दाखेरि अबको एक दुई दिनमा चाहिँ देशको पूर्वी भूभागबाट चाहिँ मञ्चन भित्रने जस्तो देखिन्छ। यद्यपि अब यसको लागि चाहिँ अझै एक दुई दिनमा चाहिँ हाम्रो अपडेट मार्फत चाहिँ मनसुन अनसेटो भएको अवस्था के कस्तो रहनेछ, अनसेटको अवस्था के कस्तो रहनेछ भनेर हामीले अपडेट गराउँछौँ।
9: अहिलेको विकसित मौसम प्रणालीले चाहिँ के संकेत दिइरहेको छ?
8: अहिलेको विकसित प्रणाली भनेको चाहिँ विशेष गरी अहिले पानी परिरहेको अवस्था भनेको पश्चिमी वायुको जुन प्रभाव छ, साथसाथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। अनि यसले गर्दाखेरि नै पानी पर्दाखेरि पनि पश्चिमबाट चाहिँ बिस्तारै पानी पर्ने प्रणाली पूर्वतिर सर्दै गएको अवस्था,
9: जुन अहिले विकसित भइरहेको प्रणाली चाहिँ फेरि रोकिने र पानी पर्न चाहिँ कम हुने भन्ने प्रक्षेपणहरू पनि भइरहेछ नि।
8: फक्त पनि आज र भोलिको कुरा गर्नु पर्दा आज र भोलिलाई चाहिँ देशको धेरै जसो स्थानहरूमा पानी पर्ने मध्यमसम्मकै वर्षा हुने सम्भावना छ भने पछिलाई चाहिँ त्यो अलिक कम हुने जस्तो देखिन्छ। र मनसुन भित्रिने प्रक्षेपण गरिरहँदाखेरि चाहिँ मनसुनले विशेष गरी चाहिँ अहिलेको अवस्थामा चाहिँ कोशी प्रदेशको केही क्षेत्रहरूलाई मात्र प्रभाव पार्नु भएकोले मनसुनले गर्दाखेरि पानी पर्ने अवस्था चाहिँ कोशी प्रदेशमा रहन्छ भने अन्य भूभागमा पश्चिमी क्षेत्रहरूतिर चाहिँ पश्चिम वायुको पनि प्रभाव रहेर पानी पर्ने सम्भावना रहन्छ।
9: के देखिन्छ अबका केही दिनको मौसम अवस्था?
8: आउने केही दिनको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ आज र भोलिको अवस्थामा लगभग देशको सबैजसो भूभागतिर पानी पर्ने जस्तो सम्भावना देखिन्छ। विशेष गरी चाहिँ त्यसको पहाड़ी भूभाग अथवा तराई क्षेत्रहरूतिर अलिकति बेसी पानी पर्ने, मध्यमसम्मको वर्षा हुने जस्तो देखिन्छ भने यो क्रम पर्सीको लागि चाहिँ अलिकति कम हुने जस्तो देखिन्छ। पर्सीमा चाहिँ आज र भोलिको भन्दा कम पानी पर्नेछ, फेरि एक दुई दिनपछि चाहिँ फेरि अलिकति पानी पर्न जस्तो आज र भोलिकै जस्तो अवस्था रहनेछ।
9: कस्तो खालको प्रक्षेपण चाहिँ भइरहेको छ यसपालिको मनसुनको सन्दर्भमा?
8: वर्षाको मनसुनको जुन हामीले ऋतुगत आकलन गरिरहँदाखेरि ऋतुगत आकलन मार्फत यो वर्ष चाहिँ मनसुनमा आगामी वर्षको भन्दा चाहिँ अथवा सदर भन्दा चाहिँ कम पानी पर्ने सम्भावना रहेको छ र तापक्रम चाहिँ अलिकति बढ्ने जस्तो सम्भावना।
9: यो बेला परिरहेको पानीलाई लिएर चाहिँ यहाँले केही सुझाव दिन चाहनुहुन्छ?
8: यो बेलामा चाहिँ अहिले अझै पनि प्रिमनसुन नै रहेको र पानी पर्दा पनि त्यही अनुसारले नै परिरहेको छ भनेको चाहिँ खण्डित रूपमा पानी पर्ने तर पानी पर्दाखेरि केही समय एक दुई घण्टामै एकदमै ठुलो भनेको मध्यम समय वर्षा हुने भएकोले त्यसले पनि अब सामान्य जनजीवनलाई चाहिँ प्रभावित बनाउने हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब आगामी दिनको मौसमको अवस्था के कस्तो छ त्यो जानकारी लिएर अथवा मौसम पूर्वानुमान महाशाखाले दिएको सूचना जानकारीहरूबाट चाहिँ अध्यावधिक भएर मात्र चाहिँ आफ्नो जुन यो योजनाहरू बनाउन हुन चाहिँ म सम्पूर्णमा अनुरोध गर्दछु।
1: हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीहरूको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेल जस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन भनेको हो। केन्द्रमा प्राप्त उजुरी र गुनासाहरू विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्शदाता संस्था, ट्युसन सेन्टर र विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको र यसले विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाव दिएको उल्लेख छ। केन्द्रका निर्देशक नीलकण्ठ ढकालले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा विद्यार्थीहरूको गोपनीयता, सुरक्षित शैक्षिक वातावरण र अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको भनिएको छ। केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाईलाई समेत परिपत्र पठाएको जनाएको छ।
0: नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ। आचार संहिता अनुसार दर्तावाला चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्। यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ। बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मंजूरी लिन अनिवार्य छ। साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ। अनलाइन परामर्शका हकमा लिखित अभिलेख राख्नु अनिवार्य हुनेछ र भौतिक जाँच आवश्यक देखिएमा बिरामीलाई अनिवार्य रूपमा भेटेर मात्र सुझाव दिनुपर्नेछ। अनलाइन र भौतिक परामर्श दुवैको कानूनी दायित्व बराबर रहने व्याख्या गरिएको छ। कुनै पनि चिकित्सकले पदीय र पेशागत मर्यादा विपरीत अभिव्यक्ति सम्प्रेषण गर्न नपाउने स्पष्ट व्याख्या आचार संहितामा छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
12: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा
11: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
11: हाम्रा सेवाहरू
13: ओपिडी सेवा
11: विशेषज्ञ ओपिडी सेवा
13: निशुल्क औषधि वितरण
11: सशुल्क फार्मेसी सेवा
13: फिजियोथेरापी सेवा
11: अकुपंचर सेवा
13: योग परामर्श सेवा
11: क्रियाकल्प सेवा
13: पूर्व कर्म पञ्चकर्म सेवा
11: छार सूत्र सेवा
13: जलौका सेवा
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
11: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। लगातार 4 कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 2.57 अंकले बढ़ेर 2736.17 बिन्दुमा पुगेको छ। आज बैंक समूहको सूचक स्थिर रहेको छ। यस्तै विकास बैंक फाइनान्स होटल तथा पर्यटन जलविद्युत उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक सामान्य घटेका छन्। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.44 अर्ब करोड़को कारोबार भएकोमा आज 356 कम्पनीका 92,83,000 कित्ता शेयर 4.29 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीहरूले विवरण संकलनमा समय अपुग भएको भन्दै आग्रह गरेपछि यो निर्णय लिएको। अहिलेसम्म 3,500 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 भन्दा बढ़ी उजुरी प्राप्त भएका छन्।
0: पोखरा महानगरपालिका वडा नम्बर 12 आफ्नो क्षेत्रभित्रका सुकुम्बासी तथा न्यून कमाई भएकाहरूका लागि म्याग्दी जीवन बीमा कार्यक्रम शुरू गरेको छ। आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्बासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित 44 परिवारले निशुल्क जीवन बीमा गरी दिएको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिनुभयो। म्याग्दी जीवन बीमा कार्यक्रम अन्तर्गत प्रति व्यक्ति वार्षिक 250 बीमा शुल्कमा 1,00,000 उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले 1,50,000 राहत रकम प्राप्त गर्ने व्याख्या गरिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन किसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नु परेको हो। यस्तै झण्डै 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्नेछ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन पनि अधिवेशन रोकिएको हो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,399 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँले यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,000 2398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनु भएको थियो। यसैबीच सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्।
1: दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा 12 जनाको ज्यान गएको छ। जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभल्याण्डको एक बस्तीमा हिजो राति भएको गोलाबारीमा अरू 9 जना घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले 10 जना भन्दा धेरै संदिग्धको खोजी गरिरहेको जनाएको छ। आक्रमणको उद्देश्य अहिलेसम्म थाहा छैन। दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएका देशमध्ये एक हो। दक्षिण अफ्रिकामा औसत प्रतिदिन झण्डै 60 जनाको हत्या हुने गरेको छ। दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन जुबर्टले उद्धृत गर्दै तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झण्डै 30 लाख हतियार छन् र कम्तीमा त्यति नै संख्यामा इजाजत बिनाका हतियार पनि छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी टी20 अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह ऐरीले अहिलेसम्मकै उत्कृष्ट रेटिङ प्राप्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा दिपेन्द्र 256 रेटिङ सहित चौथो स्थानमा उक्लिएका हुन्। यसअघि दिपेन्द्र टी20 अलराउण्डर वरियताको दोस्रो स्थानसम्म उक्लिए पनि रेटिङ त्यति धेरै पुगेको थिएन। यो वरियतामा जिम्बाब्वेका सिकन्दर राजा शीर्ष, भारतका हार्दिक पाण्ड्य दोस्रो र पाकिस्तानका सईम अयुब तेस्रो स्थानमा छन्। यस्तै टी20 ब्याटिङ वरियतामा कुशल भुर्तेल 6 स्थान सुधार गर्दै 60 स्थानमा उक्लिएका छन्। यो वरियतामा भारतका अभिषेक शर्मा शीर्ष, भारतकी ईशान किशन दोस्रो र पाकिस्तानका साहिबजादा फरहान तेस्रो स्थानमा छन्। यस्तै टी20 बलिङ वरियतामा सन्दीप लामिछाने 9 स्थान सुधार गर्दै 49, दिपेन्द्र सिंह एरी 15 स्थान सुधार गर्दै 62 स्थानमा उक्लिएका छन्। यो वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष, भारतका वरूण चक्रवर्ती दोस्रो र पाकिस्तानका अबरार अहमद तेस्रो स्थानमा छन्।
1: नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टर फाइनलबाट बाहिरिँदै एसिया कपमा छनौट हुन असफल भएको छ। एसियाली खेलकुदमा छनौट हुन नसकेको महिला टोली एसिया कपमा पनि छनौट हुन नसकेको आज बिहान मलेसियाको बायोमास ओभरमा भएको पहिलो क्वार्टर फाइनलमा नेपाल थाइल्याण्डसँग 56 रनले पराजित भयो। थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। मलेसिया, चीन, सिंगापुर र मालदिव्स एसिया कपमा छनौट भएका छन्।
0: अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। राखेपले यसबारेमा भोलिसम्ममा चित्त बुझ्दो जवाफ नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपको भएको चैत 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। राखेपले चुनाव रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको चुनाव गराउन एन्फालाई दिएको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको ठहर गरेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सीमापार उपयोगसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण। नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सांसदहरू देख्दा लज्जित रहेको कांग्रेस संसदीय दलका नेता आङदेम्मेको टिप्पणी।
1: एएफसी अन्तर्गतका एमसीसी अन्तर्गतका 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको निर्माण कार्य शुरू। निर्माण सम्पन्नपछि प्रसारण पूर्वाधार सुदृढ हुने।
0: अहिले देशका केही ठाउँमा पानी पर्दै अझै केही दिन पानी पर्ने सम्भावना। मनसून पनि चाँडै आइपुग्ने भएकोले मौसमी सूचनालाई ख्याल गर्न मौसमविदको सुझाव।
1: नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री, जवाहरलाल नेहरूको कीर्तिमान तोडियो।
0: र टी20 अलराउण्डर वरियतामा दिपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ। एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6 Shukla Gandaki FM 97.6 Yamaha Best Exchange Adhai Jada Adhai Dherai Bishwas Satma Sabi Hatma No guarantor or no home visit or no income statement Yehi Jet 22 Kate Dekhi 28 Kate Samma भीमाद नगरपालिकाको कार्यालय अगाडि
1: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनेन्सको व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला। सम्पर्क सुन्दर अटो सोलेगौड़ा, यामाहा शोरूम, फोन 0657414221, मोबाइल 9856035921 र 9008584290। गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौड़ा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9111996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौड़ा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौड़ा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
7: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
8: बिरामी परीक्षण,
7: निशुल्क औषधि वितरण,
8: प्रयोगशाला सेवा,
7: पञ्चकर्म, पूर्वकर्म,
8: बस्ती कर्म,
7: शिरोधारा,
8: नस्य कर्म, जलनेति,
7: छार सूत्र सेवा,
8: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
7: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
7: अग्निकर्म, मर्म चिकित्सा,
8: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0656364383।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी विदेशी डिजाइन का तैयारी कर गहना पाइने
9: पुराना सुन संग नया गहना साट्न सकिने
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
9: विवाह को लागि गर गहना बनाउँदा विशेष छूट को व्यवस्था
11: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
11: मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
9: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
7: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
11: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एचएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
7: सम्पर्क मोबाइल 98570065119 र 98694750056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
10: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बीपी चोक, तनहु। फोन 0654143777, मोबाइल नम्बर 98560443।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना, दुर्घटना,
4: कला, संस्कृति,
3: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको अडान, प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रीको स्पष्टीकरण, संसदको गतिरोध अन्त्य, बजेटमाथि छलफल शुरू, पर्वतमा सुन लुट्न छिमेकीको विभत्स हत्या, नक्कली गहना भिराएर सक्कली लुट्ने अभियुक्त पक्राउ, एमसीए नेपालद्वारा दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू, गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर ढाकाराम भण्डारी, नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री र एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधिसभा बैठकमा नेता आङ देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर नुहारन देखेको बल लगाएर दौड़ी राखेको भन्दै आपत्ति जनाउनुभयो। लिपुले कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवाद मार्फत टुंगो लगाउनुपर्ने उहाँको भनाइ छ। एमालेका संसद दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनुभयो। आजको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्ठमा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजेको हो भनी प्रश्न समेत गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डरको अकुपेशनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री खनालले नेपाल भारत सीमाका विभिन्न ठाउँमा क्रस बोर्डर अकुपेशन, सीमापार उपयोग, उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिएको जानकारी दिनुभयो। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खनालले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ

0: कांग्रेस एमाले नेकपा र राप्रपालाई बोल्न दिएपछि राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउने तयारी गर्दै गर्दा श्रम संस्कृतिका सांसद हर्क साम्पाङ उठेर आफूलाई भेदभाव गरेको भन्दै विरोध जनाउनुभयो। एकछिन सभामुख र साम्पाङ बीच सवाल जवाब चल्यो। त्यस क्रममा सभामुखले धैर्य गर्न सुझाव दिनुभयो। यही बीचमा सभामुखले राष्ट्रपति सांसद रिमा विश्वकर्मालाई नियम आपत्तिका लागि समय दिनुभयो, तर साम्पाङले विरोध गरिरहनुभयो। सभामुखले अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग नगर्न चेतावनी पनि दिइरहनुभयो, तर साम्पाङ चुप लाग्नु भएन। त्यसपछि सभामुखले सदन अघि बढाउनुभयो। त्यसबेला श्रम संस्कृति पार्टीले नाराबाजी नै गरे। एकछिनपछि सभामुखले बस्न अनुरोध गर्नुभयो। साम्पाङ संयमित हुनुभयो। शुरूमा बोल्न समय नदिने भनेको सभामुखले साम्पाङ लयमा आएपछि बोल्नको लागि समय दिनुभएको थियो। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 83-84 को बजेटमाथिको सामान्य छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्ति कारण केही दिनदेखि अवरूद्ध सदनमा आज परराष्ट्र मन्त्रीले स्पष्टीकरण दिएसँगै बजेटमाथि सैद्धान्तिक छलफलको बाटो खुलेको हो। अर्थमन्त्री डाक्टर सोनी मोहगलेले गत जेठ 15 गते संसदमा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि बुधबारदेखि सामान्य छलफल शुरू भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार जेठ 18, 19 र 20 गते छलफल हुनुपर्ने भए पनि जेठ 17 गतेको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले सदन अवरोध गर्दै आएका थिए। आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको उक्त टिप्पणी प्राविधिक सन्दर्भमा आएको भन्दै स्पष्टीकरण दिएपछि सदनको अवरोध हटेको हो। सर्वोच्च अदालतले एससीई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिराहालाई अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी र युवा कानून व्यवसायले दिएको रिटमाथि बहस सकिएपछि बुधबार उक्त आदेश जारी गरेको हो। यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाको मिति 2082 साल 1 महिना 13 को सूचनामा उल्लेख भएको परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली 2074 को नियम 49 बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको जानकारी प्रत्यक्षलाई दिनु अन्तरिम आदेशमा भनिएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभई मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उहाँले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुनुपर्ने बताउनुभयो। अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्य तथ्य सार्वजनिक गर्न र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शंकाको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो। पर्वतको फलेवास नगरपालिका 5 खानीगाउँमा बस्दै आएकी 52 वर्षीय सन्तु भनिने सोमकुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। गत जेठ 8 गते बागलुङको जैमिनी नगरपालिका 5 बिनामारे घर भई खानीगाउँमा बस्दै आएकी नेपालीको हत्या फलेवास नगरपालिका 5 खानीगाउँमै बस्दै आएका 28 वर्षीय कुशल पुरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विजय यादवले बताउनुभयो। घटनाको बारेमा जानकारी दिन प्रहरी कार्यालयमा नै आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले घटनाको शुरूआतदेखि हालसम्मका गतिविधि बारेमा जानकारी गराउनुभयो। गत जेठ 8 गते बिहान करिब पौने 8 बजेको समयमा सोमकुमारी नेपाली आफू बस्दै आएको कोठाभित्र मृत फेला पर्नु भएको थियो। घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको तथा रगत बगेको, शरीरमा भूइँमा विस्तारामा मोबिल लटपटिएको, कोठाभित्र ग्यास खुल्ला रहेको, खाटमा अण्डाको क्यारेट जलेको, खरानी रहेको, मृतकले कानमा लगाएका सुनका मुन्जाहरू नरहेको, घाँटीमा सुन जस्तो देखिने पहेँलो धातुको सिक्री रहेको र औठी रहेको अवस्था पाइएको थियो। लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रदेश प्रहरी कार्यालय पोखराबाट समेत प्राविधिक सहयोग टोली खटिएर घटनाको अनुसन्धान थालिएको थियो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि

0: गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: यो पोखरा नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
3: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हाम्रो मोबाइल पसल धुलेगौंडामा
11: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
11: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौंडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
12: सम्पर्क 0564142121, मोबाइल 9856035921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: हजुर दान गरौ।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
14: सबैले दान गरौं, सकेको गरौं सबैले गरौं।
15: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
17: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
18: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
19: किन आमा, के भएर?
18: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
19: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
18: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
19: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
18: मोबाइल 9856043952 र 9806656586।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
21: बाँकी समाचार। भारत सरकारले नेपाललाई 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी रासायनिक मल खरिदका लागि स्वीकृति दिएको छ। स्वीकृतिसँगै दुवै देशका सरकारी निकायले जी2जी सम्झौता अनुसार मल आपूर्तिको प्रक्रिया अघि बढ़ाएका छन्। धान रोपाईको मुख्य सिजनमा रासायनिक मलको अभाव हुने जोखिम बढ़ेपछि नेपाल सरकारले भारतसँग मल उपलब्ध गराइदिन आग्रह गरेको थियो। त्यसअनुसार भारत सरकारले आफ्नो नेबरहुड फर्स्ट नीति अन्तर्गत नेपाललाई आवश्यक मल उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको आग्रह अनुसार भारतले नेशनल केमिकल्स एण्ड फर्टिलाइजर्सले 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी उपलब्ध गराउन सहमति जनाएको छ। मल खरिद तथा ढुवानी प्रक्रिया अघि बढ़ाउन आरसीएफ र नेपालको कृषि सामग्री कम्पनी लिमिटेड प्राविधिक तयारीमा जुटिसकेको जनाइएको छ। श्रोतका अनुसार जी2जी सम्झौता अनुसार हुने यो आपूर्तिको लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया तीव्र गतिमा अघि बढ़ाइएको छ। सबै प्रक्रिया समयमा पूरा भएमा मल साउन 15 भित्र नेपाल आइपुग्ने लक्ष्य राखिएको छ। पृथ्वी राजमार्गमा पर्ने तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा आज बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। डुमरीबाट दमोलीतर्फ आउँदै गरेको ना 5 92 43 नम्बरको ट्रक बिहान 5:15 सड़कको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरी जनाएको छ। जिल्ला प्रहरीकाले तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सड़कको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगत्तै खटेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि दमोलीस्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा ट्रक चालक 12 निजगढ नगरपालिका नम्बर 9 बस्ने 28 वर्षीय एम कुमार नेपाली र सहचालक स्वस्थान बस्ने 24 वर्षीय सुजन परियार रहनु भएको छ। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले हटाइएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले आज नुवाकोटमा 2 सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19 करोड़ 70 लाख डलर अर्थात कुल झण्डै 1,29,00,000 रूपियाँको लगानीमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटी र न्यू दमोली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सी फेदी रातमाटे न्यू हेटौँडा रातमाटे न्यू दमोली र न्यू दमोली न्यू बुटोल गरी 3 खण्डमा प्रसारण लाइन बन्नेछ। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ़ पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अबमले एमसीसी कम्प्याक्ट मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सब स्टेशन नेपालका सबभन्दा ठूला उच्च भोल्टेज सब स्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा राखिएको छ। गण्डकी विश्वविद्यालयको रजिस्टरमा डाक्टर ढाकाराम भण्डारी नियुक्त हुनु भएको छ। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकत्वको सिफारिश समितिले भण्डारीसहित डाक्टर श्रीकान्त खतिवडा राजेश ठकुराठेको नाम सिफारिश गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले कुलपतिमा नियुक्त गर्नुभएको हो। डाक्टर भण्डारी गण्डकी प्रदेश डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक हुनुहुन्थ्यो। प्रदेश सरकारले प्रतिष्ठानै खारेज गरेपछि उहाँ स्वत उक्त पदबाट बाहिरिनु भएको थियो। तनहुँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद तप्ने परिकार मात्र रहेन, यो आयोजन आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइदिई आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयोजनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय शुरू गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, गरियासी परम्परा अनुसार पुस्नौदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपला व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य घरयासी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यावसायिक रूपमा अघि बढ़ाएर आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढ़ेको छ। सिपलाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ, खनालले भन्नुभयो। नलपुरमा मंगलबार साँझ आएको वर्षासहितको हावाहुरीले 15 घर गोठमा क्षति पुर्याएको छ। विनयी त्रिवेणी गाउँपालिका एक सीसी निका 17 घर र 2 गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासहित आएको हावाहुरीले सीसी निका भोजबहादुर खनगाहा, मोतीराम खाती, धनीसारा सोमई मगर, मनबहादुर राणा, पार्वती विक, रूपा विक, केमबहादुर विक, शेरबहादुर दराई, कमला कुमाल, शेरबहादुर कुमाल, दिपेन्द्र डेंगा र कान्छा कुमाल घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकीमा विश्वकप 2026 को फाइनल र सेमिफाइनलको खेल एलईडी स्क्रीनमा प्रदर्शन गरिने भएको छ। यस क्षेत्रका फुटबल प्रेमीलाई मध्यनजर गर्दै दुलेगौंडाको जीके साउण्ड सिस्टम एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शनको लागि तयारी गरेको हो। विश्वकपको सेमिफाइनल खेल आगामी असार 31 र 32 गते हुँदैछ। तेस्रो स्थानको खेल साउनको 3 गते हुनेछ भने फाइनल खेल साउन 4 गते नेपाली समयअनुसार राति 12:45 बजे हुनेछ। विगत 33 वर्षभन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउन्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै आएका सञ्चालक गम्बहादुर केसीले आफू पनि सानैदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै यस क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो। बीपी चोकबाट भित्ती बजार छिर्ने बित्तिकै स्क्रीन राखिने केसीले बताउनुभयो। स्थानीय स्तरमा गुणस्तरीय साउन्ड लाइट तथा इभेन्ट व्यवस्थापन सेवा मार्फत परिचित बनेका केसीले फुटबल प्रेमीहरूलाई एकै स्थानमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अत्याधुनिक एलईडी स्क्रीन, शक्तिशाली साउण्ड सिस्टम तथा प्रोफेशनल लाइट सेटअपको व्यवस्था गरिनेछ। उहाँकाअनुसार खेल हेर्न आउने सम्पूर्ण दर्शकहरूले स्टेडियमकै अनुभूति पाउने गरी तयारी गरिएको छ। विभिन्न सांगीतिक तथा सामाजिक कार्यक्रममा सेवा प्रदान गर्दै आइरहेको छ। लगातार 4 कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 2.57 अंकले बढ़ेर 2736.17 बिन्दुमा पुगेको छ। आज बैंक समूहको सूचक स्थिर रहेको छ। यस्तै विकास बैंक, फाइनेन्स, होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक सामान्य घटेका छन्। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 134 घटेका छन्। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएका छैनन्। आज कालिन्चुक हाइड्रो पावर, सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिभेन्चर 2086.8% भन्दा धेरैले घटेको छ। आज निर्सी बढ़ी पनि कारोबार रकम भने घटेको छ। हिजो 6.44 अर्ब कारोबार भएकोमा आज 356 कम्पनीका 92,83,000 कित्ता शेयर 4.29 करोड़ रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको इतिहासमै सबभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री बन्नु भएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएका मोदीले आज 4,379 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्रीको रूपमा उहाँको लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूका नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्री पदमा रहनु भएको थियो। यसैबीच सबभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि ल्यामिछानेले मोदीको उपलब्धिलाई ऐतिहासिक कोशीडुङ्गा भन्दै सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिनुभएको छ। खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरूकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफसीले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फामाथिको निलम्बन ठुक्वा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। राखेपछि यसबारेमा भोलिसम्ममा चित्तपूर्वक जवाब नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। फिफा र एएफसीले भोलिसम्ममा राखेपछिको गएको चैत्र 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिबद्धता पनि माग गरेका छन्। हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको अडान। प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रीको स्पष्टीकरण। संसदको गतिरोध अन्त्य, बजेटमाथि छलफल शुरू। पर्वतमा सुन लुट्न छिमेकीको विभत्स हत्या, नक्कली गहना भिराएर सक्कली लुट्ने अभियुक्त पक्राउ। एमसी नेपालद्वारा दुईवटा सब स्टेशन र 297 किलोमिटर प्रसार लाइनको काम शुरू। गण्डकी विश्वविद्यालयको रजिस्टरमा डाक्टर ढाकाराम भण्डारी। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री र एन्फामाथिको हस्तक्षेप नरूकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी। हवस् त हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@gmail.com।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
22: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
23: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
22: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
23: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
22: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
23: थप जानकारीको लागि 0-65-563-130।
22: कृषि विकास कार्यालय तनहुँ, दमौली।
24: नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मोमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
25: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
26: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
27: तर महँगो होला नि?
26: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
28: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
29: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
28: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
29: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028922938।
3: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
30: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
30: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
30: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642452।
14: हजुर, दान गरौं।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
16: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
15: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: हो नि? अस्तिको सही जोडेर कति भयो?
1: 4000 त हो नि।
0: ए जम्मा 4000 हो? अनि आज जोडेर 6000 त हुन्छ नि सौनी।
1: ए

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: मोबाइल 98560055770।
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।
4: यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बीपी चोक, तनहुँ। फोन 065414377, मोबाइल नम्बर 98560044343।
5: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी दिदी, त्यो गरेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
13: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
12: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
13: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
12: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
14: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
15: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846080 29 दमौली शाखाको लागि सम्पर्क 9806713425।
16: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
17: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
16: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
17: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
16: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडिपट्टि
17: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
18: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
16: होटल टाइटेनिक गोमगोबु बसबार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 98235352773।

0: ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: इलाका प्रहरी कार्यालय बेलचौतरा तनहु र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतराको अनुरोध।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि हामी सबैको दायित्व।
1: सवारी साधन चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्थाको चेक जाँच गर्ने गरौ।
0: मादक तथा नशालु पदार्थको सेवन गरी सवारी नचलाऊ।
1: सवारी चलाउँदा सिट बेल्ट र हेलमेटको सही प्रयोग गरौं।
0: सिट भन्दा बढी यात्रु राखेर सवारी साधन नचलाऊ।
1: सवारी साधनको हुटमा, छतमा, ढोकामा झुन्डिएर र उभिएर यात्रा नगरौं नगराऊ।
0: तीव्र गति र हतारमा सवारी साधन नचलाऊ।
1: मोबाइलमा कुराकानी गर्दै, फेसबुक चलाउँदै, च्याट गर्दै सवारी साधन नचलाऊ।
0: लामो दूरीको यात्रा गर्दा समय, गति र दूरीको विचार गरी समय समयमा विश्राम गरौ।
1: पैदल यात्रुहरूले सड़कको प्रयोग गर्दा, फुटपाथ र सड़क पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौं।
0: सवारी साधन चलाउँदा साइरन बजाउँदै आउने सवारी साधन जस्तै एम्बुलेन्स, दमकल सब वाहनहरूलाई विशेष प्राथमिकता देऊ।
1: सड़क अनुशासनको पालना गरौं।
0: ट्राफिक नियमको पालना गरौं। सबै

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: हामीले ठुलो गल्ती गरेछौँ यार।
1: कस्तो गल्ती?
0: त्यति यसको मुख मटाउनु पर्ने हो। हेर न सालको हगाई भन्दा पटाइ ठुलो छ।
2: छोरी चलाउनु चाहिँ म पैसा चाहिँ बराबर 18 लाख मात्रै, मलाई 10 लाख।

0: ये सब तेरी का उल्टा दिखाने
1: कता हिँडेको हो आइफोन हातमा लिएर
2: आइफोन हो कि माइफोन के बनौ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
1: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
2: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463238811
3: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके

0: घर त बनाइसक्नु भएछ नि,
1: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
0: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856627 र 9864350031।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू।
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म पूर्व कर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म रसायन र योग,
5: अग्निकर्म मर्म चिकित्सा,
6: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरिनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0965905065, मोबाइल 9816634372।
12: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका
13: सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहुँ, फोन 065-4-14-377, मोबाइल नम्बर 98-5-60-44-343।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 065-70-290, मोबाइल नम्बर 98-460-81-457 र 98-136-26-032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
18: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
19: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
20: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
19: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
20: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
22: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
21: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-70-225, मोबाइल 98-560-33-878, 98-4-61-658।
23: यामाहा बेस्ट एक्सचेंज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। नो ग्यारेन्टर और नो होम विजिट और नो इनकम स्टेटमेंट। यही जेठ 22 गते देखि 28 गते सम्म भीमाद नगरपालिकाको कार्यालय अगाडि
22: जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल लिएर आउनुहोस् र नयाँ चढेर जानुहोस्। नयाँ किन्दा रु 6,000 क्यास डिस्काउन्ट, फास्ट एन्ड बेस्ट फाइनान्सको व्यवस्था, हेलमेट फ्री। पुरानो बाइक लिएर आउँदा अनिवार्य बिल बुक लिएर आउनुहोला। सम्पर्क सुन्दर अटोक दुलेगौडा, यामाहा शोरूम, फोन 065-4-14-221, मोबाइल 98-5-60-35-921 र 98-0-58-84-290।
24: मेरी आमै नि, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
25: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
26: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
25: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
26: शुद्ध सुन तथा चाँदीका गर गहना,
25: छापावाला सुन चाँदीका गर गहना,
26: राशि अनुसारका पत्थर,
25: कम्प्युटर तौल प्रविधि,
26: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
25: बिना रसायन 24 क्यारेट का गरगहनाको लागि सम्झिने पर्ने ठाउँ,
26: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
25: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
26: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: always are visible, entertaining the nation.
1: दाइले कम डेन्जर हान्यो त्यहाँ अस्ति त्यसलाई
2: हाने हाने आफै ढले त्यो आफै ढले क्या
1: तिनीहरू त फेरि आउँछु भन्दैछ अरे नि त के गर्ने हो
2: आयो होला नि त
3: कबड्डी कबड्डी कबड्डी कबड्डी

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
3: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665579 सार, मोबाइल नम्बर 98460261268
7: 98560268।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
12: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
13: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
14: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
13: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
14: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
12: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
13: थप जानकारीको लागि 0-65-563-130।
12: कृषि विकास कार्यालय तनहुँ, दमौली।
15: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
16: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
15: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
16: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
15: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
15: थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-564-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्ध विरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइजन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानव अधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानव अधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सीमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उताउल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देश बीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
4: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ।
3: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
4: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खाली तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इंगित गर्नु भएको हो।
3: परराष्ट्र मन्त्रीको प्रस्तुतीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङदेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
0: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
3: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
5: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
3: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने राष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौं।
6: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिने हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने,
7: एकपटकलाई
6: अन्याय हुन्छ। त्यो चाहिँ कानुन डिस्कोले पनि मिलेन, न्याय सङ्कट पनि भएन। त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला, पुरानो कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई आँट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा रिज्ञ दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन हेन्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, त्यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिर्जा प्रसाद कोइरालाले गरिसकेका हो। त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58मा 60बाट 58मा झारेर र 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
7: अहिले त एकै पटक लगभग 10,000 कर्मचारीले अवकाश लिएर त्यसले हाम्रो सिस्टममा
6: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठूलो क्षति हुन्थ्यो, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू, राष्ट्रले ठूलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
7: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
6: भन्नुभयो। त्यसै कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसो भएको हुनाले उनीहरूलाई बाँधेर राख्ने छोडेर दिने बरु करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलाएको छैन। गुरुजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
7: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
6: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी चाहिँ विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार त यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
7: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले?
6: हो धर कर्मचारी बढी भए हटाउनै पर्छ त, तर त्यसको लागि उपाय भने त भइ कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ। पहिलो प्रयोग पनि त भएको हो त्यस्तो कोली नेसको।
3: उनी थिए लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जल सेना र वायु सेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईको मैदानमा पराजय बेहोरेको बताएका थिए। खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। होर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825527763
4: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
5: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू
5: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
4: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
5: पर्याप्त खेल मैदानको व्यवस्था
4: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
5: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
4: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
5: उचित पुस्तकालयको व्यवस्था
4: थप जानकारीको लागि सम्पर्क
5: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ
6: सम्पर्क नम्बर
5: 0655711195 मोबाइल 9856062112 र 9846018171
7: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो एसईई 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ
8: भर्ना फारम वितरण भइरहेको छ समयमा नै सम्पर्क गर्नुहोला
9: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 9560534497 र 9560344585 सम्पर्क गर्नुहोस्
10: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा
11: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
12: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
11: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
12: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
11: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
12: फोन गर्नुहोस् 0665905511
7: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 लागि नयाँ भर्ना खुल्यो
5: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई
7: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 कम्प्युटर साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला
5: हाम्रा विशेषताहरू
7: सुन्दर शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभव
6: अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
13: पुस्तकालयको व्यवस्था,
6: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
13: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
6: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
13: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
6: थप जानकारीको लागि ज्ञान बगैँचा इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
14: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
15: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
16: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
17: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
18: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
19: With mission into the future of learning.
20: Diamond Mavi, Talsukku Bharna Sambandhi Suchana.
19: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Vishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha Sathai Bharna Karyakram Prarambha Bhayeko Cha
20: देखि तनहुको खैरेनी र साबिकको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
19: कम वान्स भिजिट द डिफरेन्ट
20: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 सालचोक कास्की, फोन 0161563146 98560361।
21: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी
22: पण्डित बहादुर सुन, फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
23: ओमकार।
22: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
23: ओमकार।
22: अनि घरमा पूजा सामग्री पनि छैन भने
23: ओमकार।
22: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
23: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
22: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508।
24: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
25: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
24: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
25: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
24: सम्पर्क
25: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
24: फोन नम्बर 0161578053 र 5255715।
26: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलइडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
27: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
0: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
26: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू:
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
2: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565714479 र 9856062665।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
27: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
28: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
5: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
5: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
4: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0161-433-385
5: र मोबाइल नम्बर 98 5 60 80 385।
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0 65 5 70 239, मोबाइल 98 5 60 63 636।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमादीमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.naass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2099।
13: It's new galaxy time.
14: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
13: संस्थाका विशेषताहरू:
14: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
13: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
14: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
13: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
14: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
13: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
14: पढाई तथा खेलकुदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
13: विस्तृत जानकारीका लागि
14: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
13: नदीपुर पोखरा।
14: फोन 061-570-210 र 585-307।
15: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिंस 1994।
16: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 065-414-245, 065-414-345।
20: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना: तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 मा अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 065-414-184, 98-560-62-210 र 98-560-62-345।
0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
21: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
21: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
21: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
21: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा पर्वतको फलिवास नगरपालिका 5 खानी गाउँमा बस्दै आएकी 52 वर्षीय सन्तु भनिने सोम कुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। गत जेठ 8 गते बागलुङको ज्यामन नगरपालिका 5 बिना मारे घर भई खानी गाउँबाट गाउँमा बस्दै आएकी नेपालीको हत्या फलिवास नगरपालिका 5 खानी गाउँमै बस्दै आएका 28 वर्षीय कुशल पुरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब परीक्षक विजय यादवले बताउनुभयो। घटनाको बारेमा जानकारी दिन प्रहरी कार्यालयमा नै आयोजना भएको पत्रकार सम्मेलनमा उहाँले घटनाको शुरूआतदेखि हालसम्मका गतिविधि बारेमा जानकारी गराउनु भएको हो। गत जेठ 8 गते बिहान करिब 8 बजेको समयमा सोम कुमारी नेपाली आफू बस्दै आएको कोठाभित्र मृत फेला परेकी थिइन्। घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको तथा रगत बगेको, शरीरमा भुइँमा विस्तारामा मोबिल लतपतिएको, कोठाभित्र ग्यास खुल्ला रहेको, खाटमा अण्डाको क्यारेट जलेको, खरानी रहेको, मृतकको कानमा लगाएका सुनका मुद्राहरू नरहेको, घाँटीमा सुन जस्तो देखिने पहेँलो धातुको सिक्री रहेको र औठी रहेको अवस्था पाइएको थियो। लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रदेश प्रहरी कार्यालय पोखरा समेत प्राविधिक सहयोग टोली खटिएर घटनाको अनुसन्धान थालिएको थियो। राजमार्गमा पर्ने तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। मुलेबाट दमौ ल्याउँदै गरेको N5K92 ट्रक बिहान करिब 5:15 बजे सड़कको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सड़कको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइतेहरूमा ट्रक चालक 12 को निजगढ़ नगरपालिका नम्बर 9 बस्ने 28 वर्षीय यम कुमार नेपाली र सहचालकको सोही स्थान बस्ने 24 वर्षीय सुजन परिया रहेको छ। गण्डकी विश्वविद्यालयको रजिस्टरमा डाक्टर ढाकाराम भण्डारी नियुक्त भएका छन्। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकत्वको सिफारिस समितिले भण्डारी सहित डाक्टर श्रीकान्त खतिवडा, राजेश ठकुराठीको नाम सिफारिस गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्राध्यापक इन्द्र प्रसाद तिवारीले कुलपतिमा नियुक्ति गरेका हुन्। डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निदेशक थिए। प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि उनी स्वत उक्त पदबाट बाहिरिएका थिए। तनहुँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन, यो आय आर्जन, आत्मनिर्भर र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यवसायको रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय शुरू गर्ने योजना सहित भविष्यका बारेमा सम्भावना खोज्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, गराएसी व्यापार अनुसार परम्परा अनुसार पुस्तौँदेखि अचार बनाउने गरिए तापनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनाले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य गराएसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यावसायिक रूपमा अघि बढ़ाएर आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढ़ेको छ। सिपलाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ, खनालले बताउनुभयो। नम्बरपुरमा मंगलबार साँझ आएको वर्षासहितको हावाहुरीले 15 घरका गोठमा क्षति पुर्याएको छ। विनय त्रिवेणी गाउँपालिका 1 सिस्नेरीका 17 घर र 2 गोठमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तनहुँको शुक्ला गण्डकीमा विश्वकप 2026 को फाइनल र सेमी फाइनल खेल
एलईडी स्क्रीनमा प्रदर्शन गर्ने भएको छ। यस क्षेत्रका फुटबल प्रेमीहरूलाई मध्यनजर गर्दै धुलेगौड़ा कुजीके साउन्ड सिस्टम एण्ड लाइट

0: हुने बित्तिकै स्क्रिनलाई किनेकेसले बताउनुभयो। स्थानीय स्तरमा गुणस्तरीय साउन्ड लाइट तथा इभेन्ट व्यवस्थापन सेवा मार्फत परिचित बनेका केसीले फुटबल प्रेमीहरूलाई एकै स्थानमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अत्याधुनिक एलईडी स्क्रीन, शक्तिशाली साउन्ड सिस्टम तथा प्रोफेशनल लाइट सेटअपको व्यवस्था गरिनेछ। उहाँका अनुसार खेल हेर्न आउने सम्पूर्ण दर्शकहरूले स्टेडियमकै अनुभूति पाउने गरी तयारी गरिएको छ। अवस्थामलाई समस्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका कम्पनी हुने सँगै मरिमा पनि विदा हुने आएका चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यतिन्जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झ्याल ढोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिलिन्डर बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
3: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।

0: सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
5: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घटना, दुर्घटना,
8: कला, संस्कृति,
7: स्थानीय, राष्ट्रीय,
9: अन्तर्राष्ट्रिय खेलकुद,
10: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
0: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560505544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल जेठ महिनाको 28 गते बिहिबार अधिक ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि अंग्रेजी मिति अनुसार जुन 11 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज परमा एकादशी सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त साँझ 7 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसंगका प्रमुख समाचारका शीर्षकहरूबाट प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको अडान। प्रधानमन्त्रीको अभिव्यक्ति क्रस अ बोर्डर अकुपेन्सीसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रीको स्पष्टीकरण। संसदको गतिरोध अन्त्य बजेटमाथि छलफल शुरू। पर्वतमा सुन लुट्न छिमेकीको विभत्स हत्या। नक्कली गहना भिराएर सक्कली लुट्ने अभियुक्त पक्राउ। एमसीए नेपालद्वारा 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू। गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर ढाकाराम भण्डारी र नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री। र एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मरा चाङदाबीले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा हिजोको प्रतिनिधि सभा बैठकमा नेता आङदाबेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नु पर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालको भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौड़ी राखेको भन्दै आपत्ति जनाउनुभयो। लिपुले कालापानी र लिम्पिया दुरा नेपालको भूमि हो भने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गर्न कूटनीतिक सम्वाद मार्फत टुंगो लगाउनु पर्ने उहाँको भनाइ छ। नेकपा एमालेका सांसद दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको सहमति रहेको बताउनु भएको छ असहमति रहेको बताउनु भएको छ। हिजोको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभए प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो। प्रधानमन्त्रीले निरन्तर रूपमा सांसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वच्छता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैली देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो। परराष्ट्र मन्त्री श्री शेरखनाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेन्सीसँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्री खन्नाले नेपाल भारत सीमाका विभिन्न ठाउँहरूमा क्रस बोर्डर अकुपेन्सी सीमा पार उपयोग उपभोग सम्बन्धी धेरै ठाउँमा विवाद रहेको बताउनुभयो। उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्र मार्फत म्यापिङको काम गरिरहेको जानकारी दिनुभयो। सीमा सम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ छ। मन्त्री खन्नाले सीमा क्षेत्रमा दुवै पक्षले आफ्नो उपभोगमा रहेको भूभागमाथि दावी गर्दै आएको बताउँदै प्रधानमन्त्री संसदमा व्यक्त गरेको भनाई पनि यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेन्सीको सन्दर्भसँग सम्बन्धित रहेको दोहोर्याउनुभयो। परराष्ट्र मन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको समाधान कसरी गर्ने भन्ने रहेको उल्लेख गर्दै नेपाल भारत सीमा विषय द्विपक्षीय मुद्दा भएकाले ऐतिहासिक सन्धि सम्झौता नक्सा तथा स्थापित आधारका आधारमा कूटनीतिक सम्वाद र वार्ता मार्फत समाधान खोज्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसदहरूका साथीहरूले संसदमा बोल्न पनि आन्दोलन गर्नुपर्ने भन्दै सदनमा कटाक्ष गरेका छन्। बुधबारको बैठकमा सभामुख डीबी अर्यालले कांग्रेस एमाले नेकपा र राप्रपालाई बोल्न दिएपछि राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउने तयारी गर्दै गर्दा श्रम संस्कृतिका सांसदहरूका साम्पाङ उठेर आफूहरूलाई भेदभाव गरेको भन्दै विरोध जनाए। एकछिनपछि सभामुख र साम्पाङ बीच जवाब सवाल चल्यो। त्यस क्रममा सभामुखले धैर्य गर्न सुझाव दिनुभयो। यही बीचमा सभामुखले राज्यसभा सांसद रिमा विश्वकर्मालाई नियमापतिका लागि समय दिए तर साम्पाङले विरोध गरिरहे। सभामुखले अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग नगर्न चेतावनी पनि दिइरहे तर साम्पाङ चुप लागेन। त्यसपछि सभामुखले सदन अघि बढाए। त्यही सबैलाई श्रम संस्कृति पार्टीले नाराबाजी नै गरे। एकछिनपछि सभामुखले बस्न अनुरोध गरे। साम्पाङ संयमित भए। शुरूमा बोल्न समय नदिने भनेका सभामुखले साम्पाङ लयमा आएपछि बोल्नका लागि समय दिनुभयो। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083/84 को बजेटमाथिको समन्वय छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनदेखि अवरूद्ध सदनमा बुधबार परराष्ट्र मन्त्रीले स्पष्टीकरण दिएसँगै बजेटमाथि सैद्धान्तिक छलफलको बाटो खुलेको हो। अर्थमन्त्री डाक्टर सोलिङ वाग्ले गत जेठ 15 गते संसदमा प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि बुधबारदेखि सामान्य छलफल शुरू भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार जेठ 18-19 र 20 गते छलफल हुनुपर्ने भए पनि जेठ 17 गतेको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले सदनमा अवरोध गर्दै आएका थिए। बुधबारको बैठकमा परराष्ट्र मन्त्री श्री शेरखनालले प्रधानमन्त्रीकै उक्त टिप्पणी प्राविधिक सन्दर्भमा आएको भन्दै स्पष्टीकरण दिएपछि सदनको अवरोध हटेको हो। सर्वोच्च अदालतले एसी दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला संघ कार्यालय सिराहालाई अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी र युवा कानून व्यवसायले दिएको रिटमाथि बहस सकिएपछि बुधबार उक्त आदेश जारी गरेको हो। यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाको मिति 2083 एक महिना 13 गतेको सूचनामा उल्लेख भएको परीक्षा हलभित्र समेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली 2074 दफा 49 बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको जानकारी प्रत्यार्थीलाई दिनु अन्तरिम आदेशमा भनिएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभई मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता नवनियुक्त गृहमन्त्री सुदन गुरूङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उहाँले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने बताउनुभयो। अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्य तथ्य सार्वजनिक गर्न र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शंकाको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो। पर्वत प्रभोलेवा सगरपालिका पापखानी गाउँमा बस्दै आएकी 52 वर्षीय सन्तु भनुने सोम कुमारी नेपाली हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। गत जेठ 8 गते बागलुङको दैमनी नगरपालिका 5 अभिमा बिना मारे घर भएका खानी गाउँ बस्दै आएकी नेपालीको हत्या फलेवा सगरपालिका पापखानी गाउँमै बस्दै आएका 28 वर्षीय कुशलपुरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक विजय यादवले बताउनुभयो। घटनाको बारेमा जानकारी दिन प्रहरी कार्यालयमा नै आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले घटनाको शुरूआतदेखि हालसम्मका गतिविधिहरू बारेमा जानकारी गराउनु भएको थियो। जेठ 8 गते बिहान करिब 7:45 बजेको समयमा सोमकुमारी नेपाली आफू बस्दै आएको कोठाभित्र मित्र फेला परेकी थिइन्। घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली परेड घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको थियो। मृतकको टाउकोमा गहिरो चोट लागेको तथा रगत बगेको शरीरमा भुइँमा विस्तारमा मोबिल लपतिएको कोठाभित्र ग्यास खुल्ला रहेको खाटामा अण्डाको क्यारेट जलेको खरानी रहेको मृतकले खानामा कानमा लगाएका सुनका मुन्द्राहरू नरहेको घाँटीमा सुन जस्तो देखिने पहेँलो धातुको स्थिति रहेको र औठी रहेको अवस्था पाइएको थियो। लगतै गण्डकी प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा समेत प्राविधिक सहयोग टोली खटिएर घटनाको अनुसन्धान थालिएको थियो। पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका 12 कमलाबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा 4 र 7 चालक घाइते भएका छन्। दुम्रेबाट दमौली आउँदै गरेको नापात ख 9243 नम्बरको ट्रक बिहान करिब 5:15 सड़कको नालीमा पल्टिएर दुर्घटनामा भएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब रिजर्व द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सड़कको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगतै खटेको प्रहरी टोली घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा ट्रक चालक 12 निजगढ़ नगरपालिका वडा नम्बर 9 बस्ने 28 वर्षीय यम कुमार नेपाली र सह चालक सो स्थान बस्ने 24 वर्षीय सुदन परियार रहेका छन्। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीएले हिजो नुवाकोटमा 2 सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुरू गरेको छ। अमेरिकाको 55 करोड़ डलर अनुदान र नेपाल सरकारको 19,70,00,000 डलर अर्थात कुल झण्डै 1,29,00,000,000 रूपियाँको लागतमा कार्यान्वयन भइरहेको यस आयोजना अन्तर्गत रातमाटी र न्यू दमौली सब स्टेशन निर्माण हुनेछ। यसका साथै लप्सी फेदी र रातमाटी न्यू हेटौडा रातमाटी न्यू मौली र न्यू दमौली न्यू बुटावल गरी 3 खण्डमा प्रसारण वन लाइनहरू बन्नेछन्। अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि महत्वपूर्ण लगानी भएको बताउँदै ऊर्जा सुरक्षा र लगानी प्रवर्धनका लागि प्रसारण पूर्वाधार सुदृढ गर्नु पार्नु अपरिहार्य रहेकोमा जोड़ दिनुभयो। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी कम्प्याक्टमा मार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको उल्लेख गर्दै भरपर्दो बिजुली घर परिवार कारखाना र कृषि क्षेत्रका लागि लाभदायक हुने बताउनुभयो। निर्माण सम्पन्न भएपछि रातमाटी र न्यू दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूलो उच्च भोल्टेज सबस्टेशन मध्ये पर्नेछन्। यस पूर्वाधारले राष्ट्रिय विद्युत ग्रिड सुदृढ पार्नुका साथै नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा प्रमुख भूमिकामा स्थापित गर्ने अपेक्षा राखिएको छ। गण्डकी विश्वविद्यालयको रजिस्टरमा डाक्टर ढाकाराम भण्डारी नियुक्ति भएका छन्। उपकुलपति डाक्टर कृष्ण अधिकारी संयोजकको सिफारिशमा समितिले भण्डारी सहित डाक्टर श्रीकान्त खतिवडा राजेश ठक्कु राठीको नाममा सिफारिश गरेको थियो। तीमध्ये डाक्टर भण्डारीलाई कुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले कुलपतिमा नियुक्ति गरेका हुन्। डाक्टर भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निदेशक थिए। प्रदेश सरकारले प्रतिष्ठान नै खारेज गरेपछि उनी स्वत उक्त पदबाट बाहिरिएका थिए। तनहुँका महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन, यो आयोजन आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौंदेखि घर घरमा बनाइरहेको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आयोजनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी संघ नेपाल तनहुँले संचालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नो व्यवसाय शुरू गर्ने योजनासहित भविष्यको सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, घर आइसे परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने तयारी पनि तालिम पाएपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य घर आइसे कामका जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यावसायिक रूपमा अघि बढ़ाएर आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढ़ेको छ। सिपलाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ, खनालले भन्नुभयो। नवलपुरमा मंगलबार सन्जो भएको वर्षा सहितको हावाहुरीले 15 घर गोठमा क्षति पुर्याएको छ। विनय त्रिवेणी गाउँपालिका एक सिस्नेरीका 17 घर र 2 गोठ क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासहित आएको हावाहुरीले सिस्नेरीका भोज बहादुर खनगाहा मोतीराम खाती धनीराम सौमय मगर मनबहादुर राणा पार्वती विक रूपा विक केम बहादुर विक शेरबहादुर दराई कमला कुमाल शेरबहादुर कुमाल दिपेन्द्र ढेगा र कान्छा कुमारको घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी परिचयक युवराज खड्काले जानकारी दिनुभयो। तनहुँको शुक्ला गण्डकीमा विश्वकप 2026 को फाइनल र सेमी फाइनलका खेलहरू एलईडी स्क्रीनमा प्रदर्शन गर्ने भएको छ। यी क्षेत्रका फुटबल प्रेमीहरूलाई मध्यनजर गर्दै दुलेगौड़ा कुञ्जेके साउण्ड सिस्टममा एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शनका लागि तयारी गरेको हो। विश्वकपको सेमी फाइनल खेल आगामी असार 31 र 32 गते हुँदैछ। तेस्रो स्थानको खेल साउण 3 गते हुनेछ भने फाइनल खेल साउण 4 गते नेपाली समयअनुसार राति 12:45 हुनेछ। विगत 33 वर्ष भन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा राउण्ड सिस्टम व्यवसाय साउण्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै आएका संचालक गमबहादुर केसीले आफू पनि सानैदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै यस क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागि जानकारी दिनुभयो। विपिचोकबाट भित्री बजार छिर्ने बित्तिकै स्क्रीन राखिने केसीले बताउनुभयो। स्थानीय स्तरमा गुणस्तरीय साउण्ड लाइट तथा इभेन्ट व्यवस्थापन सेवा मार्फत परिचित बनेका केसीले फुटबल प्रेमीहरूलाई एकै स्थानमा भेला गराई खेलको रोमाञ्चक अनुभव दिलाउने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा आधुनिक एलईडी स्क्रीन शक्तिशाली साउण्ड सिस्टम तथा प्रोफेशनल लाइट सेटअपको व्यवस्था गर्नेछ। उहाँका अनुसार खेल हेर्न आउने सम्पूर्ण दर्शकहरूले स्टेडियमकै अनुभूति पाउने गरी तयारी गरिएको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्, अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफल का कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गन्दकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
12: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
5: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463 23811।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
18: बाँच्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9550700778।
21: तपाईँ सुन्दै हुनुहुन्छ सुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू लगातार चार कारोबार दिन घटेको शेयर बजार हिजो सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 2.57 अंकले बढ़ेर 2736.17 बिन्दुमा पुगेको छ। हिजो बैंक समूहको सूचक स्थिर रहेको छ। अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको इतिहासमय सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री भन्नुभएको छ। सन् 2014 मे 26 प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताका शपथ लिनुभएका मोदीले हिजो 4,300 दिनको कार्यकाल पूरा गर्नुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। प्रधानमन्त्रीका रूपमा उहाँको यो लगातार तेस्रो कार्यकाल हो। यसअघि यो कीर्तिमान पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो। उहाँ 4,398 दिनसम्म प्रधानमन्त्रीको पदमा रहनुभएको थियो। यसैबीच सबैभन्दा लामो समय निर्वाचित प्रधानमन्त्रीको कीर्तिमानी बनाउनुभएका मोदीलाई विश्वभरका नेताहरूले बधाई दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले मोदीको उपलब्धिलाई ऐतिहासिक कोसै ढुङ्गा भन्दै सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिनुभएको छ। खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफएले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ। फिफा र एएफएले संयुक्त रूपमा पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद राखेपछि एन्फाको माथिको निलम्बन फुकुवा गरे पनि अरू निर्णय अझै पूर्ण रूपमा खारेज नभएको भन्दै ध्यान आकर्षण गराएका हुन्। राखेपछि यस बारेमा आज सम्ममा चित्तबुद्ध जवाब नदिए नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो विषय फिफा काउन्सिलमा पेश गरिने पत्रमा उल्लेख छ। फिफा र एएफएफले आजसम्मको सम्ममा राखेको गएको चैत्र 12 गतेको निर्णय पूर्ण रूपमा खारेज भएको लिखित प्रतिवेदनमा माग गरेका छन्। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने हिमालयको अडान। प्रधानमन्त्रीको अभिव्यक्ति क्रस द बोर्डर कन्भेन्सनसँग सम्बन्धित रहेको परराष्ट्रमन्त्रीको स्पष्टीकरण। संसदको गतिरोध अन्त्य। बजेटमाथि सर्कल शुरू। पर्वतमा सुन लुट्न छिमेकीको विभत्स हत्या। नक्कली गहना बिराएर सक्करी लुट्ने अभियुक्त पक्राउ। एमसीए नेपालद्वारा 2 सबस्टेशन र 297 किलोमिटर प्रसारण लाइनको काम शुरू। गण्डकी विश्वविद्यालयको रजिस्टरमा डाक्टर ढाकराम भण्डारी। नरेन्द्र मोदी भारतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने निर्वाचित प्रधानमन्त्री। र एन्फामाथिको हस्तक्षेप नरोकिए तत्काल प्रतिबन्ध लगाउने फिफा र एफसीको चेतावनी।

0: हवस् कामला दिनजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। त बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुन चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143378, इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी चिसापानी